0: परिरहेको छ। यसैबीच प्रांगारिक मल अनुदान सम्बन्धी कार्यविधि निर्माण अन्तिम चरणमा शीर्षकमा कारोबार दैनिकमै खबर छ। प्रांगारिक मल अनुदान तथा वितरण सम्बन्धी कार्यविधि र मापदण्ड निर्माणको काम अन्तिम चरणमा पुगेको छ। गत वर्ष कार्यविधि र मापदण्ड बन्न नसक्दा यो कार्यक्रम अल्पत्र परेको थियो, तर यस वर्ष भने यसलाई बढ़ाउने अन्तिम तयारी गरिएको छ। मन्त्रालयका सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठले जानकारी दिनुभएको छ। यसैबीच नेपालकै पहिलो पोडवे विराटनगरमा निर्माण हुने खबर विराटनगरबाट विनोद सुवेदीले नागरिक दैनिकमा लेख्नु भएको छ। पोडवे निर्माणका लागि समझदारी पत्रमा हस्ताक्षर समेत भइसकेको कोशी प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डाक्टर सरोज कोइरालाले जानकारी दिनुभएको छ। कोइरालाका अनुसार विराटनगरको रानी भन्सारदेखि सुनसरीको भेडेटारसम्म पोडवे बनाउने भए पनि पहिलो चरणमा पायलट प्रोजेक्टका रूपमा रानीदेखि विराटनगर बस पार्कसम्म निर्माण गर्न लागि हो।
1: साझा खबरमा अब विदेशका खबर। फ्रान्समा पछिल्लो समय विद्यार्थीको आन्दोलन चर्किँदै गएको छ। केही विद्यार्थीले विद्यालयका प्रवेशद्वारहरू अवरूद्ध गरेका छन् भने कतिपय स्थानमा सुरक्षाकर्मीले प्रदर्शन नियन्त्रण गर्न अश्रुग्यास प्रहार गरेको छ। सरकारले विद्यार्थीका केही माग जायज रहेको स्वीकार गरे पनि हिंसात्मक गतिविधि स्वीकार्य नहुने जनाउँदै आएको छ। शिक्षा मन्त्रालयका अनुसार करिब 735 शैक्षिक संस्थाहरू प्रदर्शनबाट प्रभावित भएका छन्। भोलि थप ठूलो प्रदर्शनको तयारी भइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। मलेसियाबाट करिब 1500 म्यानमाली नागरिक स्वदेश फर्किएका छन्। म्यानमारको एक सरकारी अधिकारीका अनुसार उनीहरूलाई युद्धको अवस्थाबाट प्रभावित देशमा फर्काइएको हो। आम मानव अधिकार सम्बन्धी संस्थाले पनि उनीहरूको सुरक्षाबारे पर्याप्त सुनिश्चितता नभएको भन्दै चिन्ता बढ़ेको बताएको छ र इथोपियामा बढ़दो हिंसा छिमेकी देशहरूमा फैलिन सक्ने चिन्ता बढ़ेको भन्दै इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले अफ्रिकी नेताहरूको बैठक अघि संवादका लागि आग्रह गर्नुभएको छ। अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार सो छलफलपछि मात्रै हिंसात्मक गतिविधि नियन्त्रण गर्न सकिने उल्लेख गरिएको छ। इथोपियाको द्वन्द बैठकको मुख्य एजेण्डा नै सो विषय रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्।
0: साझा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप 2 अन्तर्गत ओमानमा हुने ओमान क्यानाडा र नेपाल बीचको श्रृंखला खेल्नका लागि नेपाली टोली त्यसतर्फ पुगेको छ। त्यसका लागि नेपालले ओमान पुगेर तयारीका साथै एक अभ्यास खेल पनि खेल्नेछ। नेपाली टोली हिजो राति नै ओमानका लागि प्रस्थान गरेको हो। नेपालका लागि यस श्रृंखला निकै महत्वपूर्ण मानिएको छ। नेपालको ओडीआई मान्यता जोगिने र लीग दुईमा कुन स्थानमा रहन्छ भन्ने यही श्रृंखलाबाट टुंगो लाग्नेछ। श्रृंखलाका लागि यसअघि एससीसी प्रिमियर कपमा खेलेको टोलीबाट एक परिवर्तन गरिएको छ भने एक खेलाड़ी थपिएका छन्। यसैबीच काठमाण्डुको एनआरटी क्लब तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण पछाडि शनिश्चर्य गोल्ड कपको सेमी फाइनलमा प्रवेश गरेको छ। गत वर्षको विजेता सवारी फुटबल क्लबलाई 2-0 हराउँदै एनआरटी सेमी फाइनलमा प्रवेश गरेको हो। झापा 11 र ललितपुरको 3-स्टार फुटबल क्लब बीच आज खेल हुनेछ। पछाडि शनिश्चर्य गोल्ड कपका विजेताले 6,00,000 रूपियाँ पाउनेछन्। ताप्लेजुङको श्रीजंगा गाउँपालिका 5 खेवाङमा आगामी कार्तिक 16 गतेदेखि खेलकुद महोत्सव हुने भएको छ। खेवाङ स्पोर्टस क्लबले आयोजना गर्ने खेल कार्तिक 16-देखि 21 6 दिनसम्म चल्ने भएको छ। क्लबका अध्यक्ष विनम माओका अनुसार विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि विशेष महोत्सवका रूपमा खेललाई अगाडि बढ़ाउन लागेको हो। खुल्ला पुरूष फुटबल प्रतियोगिताका विजेताले 1,55,583 र उपविजेताले 1,05,583 रूपियाँ पुरस्कार पाउनेछन्।
1: मौसम फेरिएसँगै बालबालिकामा हुन सक्ने संक्रमणको जोखिम, अभिभावकले ख्याल गर्नुपर्ने पक्ष कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 2%सम्म क्यास फिर्ता एनसेलमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
4: सामाजिक रूपांतरण

0: लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
1: साझा खबरमा अब बाल बालिकाको स्वास्थ्यको कुरा. मौसम फेरिँदै गर्दा बाल बालिकामा विभिन्न रोगको संक्रमण देखा पर्ने गर्दछ. मौसम फेरिँदै गर्दा बाल बालिकामा देखिने स्वास्थ्य जोखिम, अप्नाउनु पर्ने पक्ष र सावधानीका विषयमा हामीले बाल रोग विशेषज्ञ डाक्टर अर्चना नेपालसँग कुराकानी गरेका छौं.
2: पानी पर्ने सिजनमा हुने डायरिया भनेको चाहिँ यो पानी खानाबाट सर्ने किसिमको झाडा बहाला अहिलेलाई एकदम धेरै नै छ भने पछिको यो विन्टर डायरिया भनिन्छ, जसमा चाहिँ भाइरल डायरिया तिनीहरू बढेर जान्छ. श्वास प्रश्वास सम्बन्धी रोग, दमा पनि भयो, श्वास प्रश्वासको संक्रमणको रोग, यो दुइटै चाहिँ हामीले देखे अनुसार यो जाडोयाममा, ठ्याक्कै शरद ऋतुमै त भने त जाडोयाममा चाहिँ धेरै नै बढेर जान्छ. अब मंगिर पुसबाट त हाम्रो जाडो सुरु भइहाल्छ मंगिरतिरबाट होइन, त्यो भनेपछि त्यो समयमा चाहिँ यो फ्लू रोग भनिन्छ, फ्लू बढेर जान्छ. हजुरको ब्रोन्कियोलाइटिस भन्छ हामीले, निमोनियाकै एक प्रकार हो, त्यो पनि एकदम बढेर जान्छ. स्या स्या हुने नानीहरूलाई चाहिँ जाडो महिना आएपछि त्यहाँ चाहिँ बढेर जाने सम्भावना धेरै हुन्छ. सो यो किसिमको रोगहरू चाहिँ बढेको पाइन्छ जाडोयाममा.
1: यस्ता रोगहरूबाट बच्नलाई चाहिँ के गर्ने होला?
2: यस्ता रोगहरूबाट बच्नको लागि चाहिँ नम्बर एक खोपै भने, मैले फेरि पनि धेरैचोटि खोप भनिसकेँ, खोपलाई हामीले खोप तालिका अनुसार खोप छुटाउनै भएन. तपाईँले सक्नुहुन्छ भनेदेखि एडिसनल खोप भनिन्छ, त्यो पनि आफ्नो नानी बाबुलाई लगाइदिनु भयो भने त्यसबाट पनि हामी जोगिने भयौँ होइन. यो चाहिँ थप खोप हो जुन पचाकिरेर लगाउनु पर्ने हुन्छ. दोस्रो गर्न सकिने भनेको खानपानमा हामीले ध्यान दिनु पर्यो, किनभने पोषणयुक्त खाना असल बानी जुन बाहिर खेल्नु पर्यो, केटाकेटीले चाहिँ भिडियो गेममा अड्किनु भएन, बाहिर गएर खेल्ने दौडिने गराउन सक्नु भयो, पोषणयुक्त खाना खुवाउनु भयो र बच्चा ऊ चाहिँ ओभरअल हेल्दी भनिन्छ नि, त्यो भयो भनेदेखि चाहिँ उसको रोगसँग लग्ने क्षमता बढेर जान्छ. त्यो किटाणुले उसलाई संक्रमण नगर्ने भनेको होइन, संक्रमण गरे पनि उसले त्यसलाई पछार्न सक्छ, त्यो भएर चाहिँ रोग लाग्ने पाउनु भएन. सो यो चिजमा चाहिँ हामीले ध्यान दिनुपर्ने.
1: यहाँले खोपको कुरा गर्दै गर्दाखेरि चाहिँ खोप चाहिँ हामीले कस्तो उमेरको बालबालिकालाई कस्तो खालको खोपहरू लगाउने भन्ने केही छ?
2: मैले सरकारले जे लगाइरहनु भएको छ त्यो चाहिँ एकचोटि भन्छु, जन्मिने बित्तिकै हामीले बिसिजी लगाउँछौँ, त्यसपछि 6, 10 र 14 हप्ता भनिन्छ, जसमा चाहिँ धेरैवटा खोप पर्छ. जस्तै पेन्टारालिङ भनेर त्यसमा 5 थरीको चिज आउँछ, त्यसपछि निमोनियाको खोप छ PCV10 त्यही बेलामा लगाउँछौँ, अर्को झाडु पखालाको खोप छ रोटा भनेर त्यो पनि त्यही बेलामा लगाउँछौँ, पोलियोको पनि लगाउँछौँ है, त्यही खोपको रिपिट हुन्छ 10 हप्तामा र 14 हप्तामा चाहिँ यो पेन्टावाइलेन्ट 5 वटावाला रिपिट लगाउँछौँ, पोलियोको चाहिँ सुईवाला खोप पनि थपिन्छ त्यो समयमा होइन. यसपछि एकैचोटि 9 महिनामा चाहिँ हाम्रो सरकारी तालिकाको खोप चाहिँ, जसमा गएर हामीले दादुराको खोप लगाउँछौँ, दादुरा जर्मन दादुरा दुइटै लाग्छ, त्यसपछि हजुरको निमोनियाको जुन पहिला लगाएको छ 6-10 त्यसको अर्को डोज यो बेलामा लाग्छ र अर्को चाहिँ पोलियोको सुईवाला पनि लाग्छ.
1: सबै चिसो मौसममा आउँदै गर्दाखेरि चाहिँ बाल बालिकामा खासमा ठ्याक्कै देखिने मुख्य समस्याहरू कस्ता हुन्छन्?
2: श्वास प्रश्वासको हिसाबले हेर्नु भयो भने बुढापाकी लाग्ने, सिगार बढ्ने, घाँटी दुख्ने र निमोनिया पनि यो भाइरल निमोनिया भन्छ हामी धेरै छौँ. यसमा चाहिँ अति स्या स्या किसिमको निमोनिया, अनि स्या स्या सुनिने आवाज बाहिरै आयो भनेर ग्यार ग्यार भयो भनेर जुन बुवा आमा आउनुहुन्छ, यो किसिमको लक्षण चाहिँ धेरै देखिन्छ. अब यसबाट बस्न के गर्ने भनेर सोच्नु भयो भने बस्ने चाहिँ मैले अघि जुन भने त्यही नै हो, एकदम धेरै परिवर्तन हुँदैन त्यसमा, किन हामीले गर्ने चिजहरू आफ्नो हातमा भएको चिज कति छ भन्ने हो, आफ्नो हातमा भएको चिज चाहिँ त्यति नै हो.
3: बाल रोग विशेषज्ञ डाक्टर अर्चना नेपालसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक.
4: कांग्रेस महाधिवेशनको उद्घाटनमा राष्ट्रिय मुद्दामा सहकार्य गर्न दलहरूको आग्रह, लोकतन्त्रको ठेक्का नलिन पुराना दललाई राष्ट्रपा सभापतिको सुझाव, पार्टी बदल्ने सभापति थापाको रोडम्याप,
3: सवारी चाप बढेपछि पृथ्वी मार्गमा वैकल्पिक मार्ग निर्माणको योजना, कोरला नाकालाई थप सहज बनाउने चीनको प्रतिबद्धता, स्याप्रो हाइड्रोबाट परीक्षण उत्पादन शुरू,
4: चाडपर्वका लागि अग्रिम टिकट बुकिङ यही हप्ताबाट खुल्ने, विपदपछिको पुनर्निर्माणमा स्रोत व्यवस्थापन चुनौती बन्दै, मौसम फेरिँदै गर्दा बाल बालिकामा
1: स्वास्थ्य जोखिम बढ्ने
3: आन्दोलन चर्किँदै, मलेसियामा 1500 म्यानमारी नागरिक स्वदेश फर्किएपछि सुरक्षा चुनौती, इथियोपियामा हिंसा बढेपछि छलफलका लागि इजिप्टका राष्ट्रपतिको आग्रह,
4: ओमन क्यानाडा र नेपाल बीचको श्रृंखला खेल्न नेपाली क्रिकेट टोली ओमनमा पतरी सञ्चरी वर्ल्ड कपमा आज झापा खाएर र ललितपुरको 3-स्टार विर्णी तप्तेजुङमा खेलकुद महोत्सवको आयोजन.
3: खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकबाट लिएका छौँ। यहाँ साइकलमा दुईवटा ग्यासका सिलिन्डर पछाडि मरिमरि राखेर खिचाएर अगाडि लगिरहेको दृश्य देखिन्छ। माथि झ्यालबाट एकजना व्यक्तिले ग्यास आउँछ कि भन्ने आशा गर्दै यसो हिँडिरहेको देखिन्छ। अनि त्यहाँ ती व्यक्तिले बोल्दैछन्, खाली सिलिन्डर, पुराना कागज, यसरी घर घरको सिलिन्डर संकलन गरेको दृश्यलाई यहाँ व्यङ्ग्यको रूपमा प्रस्तुत गरिएको छ।
5: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई दीपक आचार्य र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
6: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz। विष्णु कन्या देवी कप 2083 खेलको विकासमा महान पर्व विजयादशमी 2083 पावन अवसरमा पर्यटकीय गाउँ निप्रा झाउ फुटबल प्रतियोगितामा निप्रा लम्जुङको विश्व वार्षिक उत्सवको अवसरमा विगतका वर्षहरूमा झै यस वर्ष पनि पुरूष तथा महिला फुटबल प्रतियोगिता 2083 आयोजना गर्न लागि हुँदा देशभरका इच्छुक तथा योग्य फुटबल टीमहरूलाई सहभागिता तथा पर्यटन प्रवर्धनमा हातेमालो गर्न हार्दिक अनुरोध गर्दछौ। पुरुषतर्फका पुरस्कारहरू, प्रथम पुरस्कार नगद रू 1,15,015 कप मेडल र प्रमाण पत्र,
7: द्वितीय पुरस्कार नगद रू 75,075 कप मेडल र प्रमाण पत्र, सर्वाधिक गोलकर्ता नगद रू 2,000 ट्रफी र प्रमाण पत्र, उत्कृष्ट खेलाड़ी नगद रू 2,000 ट्रफी र प्रमाण पत्र, उत्कृष्ट गोल रक्षक नगद रू 2,000 ट्रफी र प्रमाण पत्र, सेमी फाइनल दुई टीम नगद रू 10,000 प्रति टीम, दर्ता शुल्क 8,000+1,000।
6: महिला तर्फका पुरस्कारहरू, प्रथम पुरस्कार नगद 20,020 रुपैयाँ कप मेडल र प्रमाण पत्र,
7: द्वितीय पुरस्कार नगद रू 12,012 कप मेडल र प्रमाण पत्र, सर्वाधिक गोलकर्ता नगद रू 1,000 ट्रफी र प्रमाण पत्र, उत्कृष्ट खेलाड़ी नगद रू 1,000 ट्रफी र प्रमाण पत्र, उत्कृष्ट गोल रक्षक नगद रू 1,000 ट्रफी र प्रमाण पत्र,
6: टीम दर्ता शुल्क 2,500+500, पुरुष टीम दर्ता 2083 असोज 25 र 26 गते साँझ 5 बजे सम्म, महिला टीम दर्ता 2083 असोज 26 गते साँझ 5 बजे सम्म, उद्घाटन खेल 2083 असोज 28 गते बिहान 11 बजे,
7: खेलाड़ी संख्या 7+3 10 जना, पुरुष तर्फ अधिकतम 32 टीमलाई मात्र प्रतियोगितामा समावेश गराइनेछ। यसपटक आफ्नो टीमको सहभागिता सुरक्षित र सुनिश्चित गर्नका लागि टीम दर्ता गर्ने क्रममा आयोजकले उपलब्ध गराएको QR स्क्यान गरी रू 4,000 अग्रिम दर्ता शुल्क भुक्तानी गर्नुपर्नेछ। भुक्तानी गरिसकेपछि ट्रान्जेक्सनको स्क्रिनसट अनिवार्य रूपमा आयोजकलाई पठाउनु पर्नेछ। QR मार्फत अग्रिम शुल्क भुक्तानी नगरेको टीमलाई प्रतियोगिताको दर्तामा समावेश गरिने छैन। पहिलो दर्ता गर्ने टीमलाई प्राथमिकता दिइनेछ। त्यसैले आफ्नो टीमको स्थान सुरक्षित गर्न समयमै दर्ता गर्नुहोस्।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 98468098 98458228018 98464321 र 97475-1583 खेल मैदान मर्स्याङ्दी गाउँपालिका 4 मित्रा लम्जुङ, आयोजक कन्या देवी क्लब मर्स्याङ्दी गाउँपालिका 4 मित्रा लम्जुङ, प्रवर्धक मर्स्याङ्दी गाउँपालिकाको कारणले भुलभुले लम्जुङ, सह प्रवर्धक मर्स्याङ्दी गाउँपालिका 4 को उडा कारणले ताघ्रिङ लम्जुङ। खेलौ, रमाऊ र पर्यटन प्रवर्धनमा योगदान गरौ, निप्रा जाऊ फुटबल प्रतियोगितामा रमाऊ, फुटबल प्रतियोगितामा रमाऊ।
8: अर्जुन यार मीठो अर्गानिक कफी कहाँ पाइन्छ नि बेसी शहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्गानिक कफी र अरू प्रकारका कफी पाइन्छ वाह कफी मात्रै कि खाना खाजा पनि छ थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो
9: यस नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी विभिन्न प्रकारका कफी थकाली खाना खाजा सेट पाइन्छ साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ
10: प्रोप्राइटर टेकचङ गुरु नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो बेसी सहर नगरपालिका साथ मनाङे चौतारा सम्पर्क फोन नम्बर 0663520903 मोबाइल नम्बर 98461080025
11: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: नमस्कार, रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्र एप र रेडियो चौतारीको फेसबुक पेज मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 6:30 बजेको चौतारी खबरमा स्वागत छ। समाचार शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट। लमजुङमा चाडपर्व लक्षित गर्दै बजार अनुगमन शुरू, पहिलो दिन मर्स्याङदी गाउँपालिका 3 खोदी क्षेत्रमा अनुगमन। सुन्दर बजार अस्पतालको स्तरोन्नति र पूर्वाधार विकास बारे सांसद केसीसँग छलफल, गुरू योजना बनाएर पूर्वाधार विकास अघि बढ़ाइने। पोखरामा खुला सुथार गाउँपालिकाको एकीकृत सेवा शिविर, 814 वटा सेवा प्रवाह। लमजुङ सदरमुकाम बेसी शहरमा रासोपाको जिल्ला पार्टी कार्यालय उद्घाटन, सांगठनिक गतिविधि व्यवस्थित रूपमा अघि बढ़ाइने। र अटो चालकलाई प्राथमिक उपचार तथा बेसिक लाइफ सपोर्ट तालिम प्रदान, सुन्दर बजार दोर्दी र रायना क्षेत्रका चालक लाभार्थी।
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
1: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
1: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक
2: भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आज सम्पर्क गर्नुहोस्।
1: जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, नेते सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर
0: 0 लमजुङमा दशैं तिहार छठ लगायत चाडपर्व नजिकीयसँगै चाडपर्व लक्षित बजार अनुगमन थालिएको छ। जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा जिल्ला बजार अनुगमन समितिले आइतबारदेखि बजार अनुगमन शुरू गरेको हो। अनुगमनको पहिलो दिन मर्स्याङदी गाउँपालिका 3 खोदी क्षेत्रमा सञ्चालित 7 वटा व्यवसायको अनुगमन गरिएको छ। टोलीले एउटा फ्रेस हाउस, 2 होटल तथा रेस्टुरेन्ट र 4 किराना पसलको अनुगमन गरेको हो। यसअघि गरिएको अनुगमनका क्रममा दिइएको निर्देशन व्यवसायीले पालना गरेको पाइएको जिल्ला बजार अनुगमन समितिका फोकल पर्सन एवं जिल्ला प्रशासन कार्यालयका खरिदार दिननाथ अधिकारीले जानकारी दिनुभयो। जिल्ला बजार अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको नेतृत्वमा अनुगमन गरिएको हो। टोलीमा मर्स्याङदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेल, एकीकृत सेवा कार्यालयका प्रतिनिधि कमल भण्डारी, जिल्ला प्रशासन कार्यालयका लेखापाल डम्बर खत्री, प्रहरी चौकी खोदीका प्रहरी जवान राजेन्द्र नकवाल लगायत सहभागी थियो। लमजुङ उद्योग वाणिज्य संघ खोदी इकाईका उपाध्यक्ष ऋषिराम बस्नेत लगायतको पनि अनुगमनमा सहभागिता रहेको थियो। इलाका प्रहरी कार्यालय भोटे उदार लमजुङको आयोजना तथा एसडीसीएस नमूना सामुदायिक अस्पताल सुन्दर बजारको प्राविधिक सहयोगमा अटो चालकलाई आइतबार प्राथमिक उपचार तथा आकस्मिक स्वास्थ्य सम्बन्धी तालिम प्रदान गरिएको छ। सुन्दर बजार दोर्दी र रायना क्षेत्रका अटो चालकलाई दुर्घटना वा स्वास्थ्य आपतकालका बेला बिरामीको ज्यान जोगाउन अपनाउनु पर्ने बेसिक लाइफ सपोर्ट बीएलएस प्राथमिक उपचार, बिरामीलाई सुरक्षित रूपमा ओसार पसार गर्ने तरिका तथा स्थानीय स्रोत साधनबाट स्ट्रेचर बनाउने तरिका बारे सैद्धान्तिक र प्रयोगत्मक अभ्यास गराइएको हो। अस्पतालका ओपीडी तथा इमर्जेन्सी इन्चार्ज रामचन्द्र ढकाल र सामाजिक सेवा विभाग प्रमुख एवं मनोविमर्शदाता शोभा ठकुरीले प्रशिक्षण प्रदान गर्नुभएको थियो। अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले तालिमको उद्देश्य तथा आपतकालीन अवस्थामा अटो चालकको भूमिका बारे जानकारी गराउनु भएको थियो। कार्यक्रमको संचालन इलाका प्रहरी कार्यालय भोटे उडारका लेखापाल सुनो बेकले गर्नुभएको थियो। इलाका प्रहरी कार्यालय भोटे उडारका प्रमुख चन्द्रकला भट्टराईका अनुसार दुर्घटना वा अन्य स्वास्थ्य आपतकालका बेला अटो चालक घटनास्थलमा सबैभन्दा पहिले पुग्ने सम्भावना हुन्छ। फर्स्ट रेस्पोन्डरको भूमिका निर्वाह गर्नुपर्ने भएकाले उनीहरूलाई पूर्व तयारी स्वरूप तालिम प्रदान गरिएको उहाँले बताउनुभयो। तालिममा सहभागी अटो चालकले निशुल्क रक्तचाप र रगत मा चिनीको मात्रा समेत परीक्षण गरिएको अस्पतालकी मनोविमर्शदाता शोभा ठकुरीले जानकारी दिनुभयो। सुन्दर बजार अस्पतालको भवन निर्माण, स्तरोन्नति तथा आवश्यक स्वास्थ्य पूर्वाधार विकासका विषयमा संघीय सांसद धर्मराज केसीसँग छलफल गरिएको छ। अस्पतालको समग्र विकासलाई योजनाबद्ध रूपमा अघि बढ़ाउने उद्देश्य सहित भएको छलफलमा भौतिक पूर्वाधार सुधार र स्वास्थ्य सेवा विस्तारलाई प्राथमिकतामा राखिएको थियो। छलफलका क्रममा अस्पतालका लागि आवश्यक नयाँ भवन, विद्यमान संरचनाको सुधार तथा नागरिकलाई थप प्रभावकारी र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु पर्ने विषयमा विशेष जोड़ दिइएको थियो। अस्पतालको वर्तमान आवश्यकता र भविष्यमा आवश्यक पर्ने सेवाहरूलाई समेत समेटेर पूर्वाधार विकास अघि बढ़ाउनु पर्नेमा छलफल केन्द्रित भएको बताइएको छ। अस्पतालको विकासलाई टुक्रै योजना भन्दा दीर्घकालीन गुरु योजना बनाएर प्राथमिकताको आधारमा अघि बढ़ाउने विषयमा समेत छलफल भएको छ। गुरु योजनाले अस्पतालका लागि आवश्यक भवन, स्वास्थ्य पूर्वाधार तथा सेवा विस्तारको स्पष्ट मार्गचित्र तयार गर्ने र सोही आधारमा बजेट तथा स्रोत व्यवस्थापनका लागि पहल गर्ने बताइएको छ। लमजुङको मर्स्याङदे गाउँपालिकाभित्र स्थायी रूपमा बसोबास गर्ने परिवारले जल विद्युत महसुलको बाँकी बकेउता आफैले भुक्तानी गर्नुपर्ने भएको छ। नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रका अनुसार गाउँपालिकाले स्थायी बासिन्दाका परिवारलाई मासिक 50 युनिटसम्म निशुल्क विद्युत सुविधा उपलब्ध गराउने नीति अनुसार गाउँपालिका र वितरण केन्द्रबीच समझदारी पत्र तथा कार्य सम्झौता भएको छ। तर भदौ मसान्तसम्मको बाँकी विद्युत महसुल भने गाउँपालिकाले भुक्तानी नगर्ने भएकाले सम्बन्धित ग्राहकलाई आफ्नो बकेउता भए नभएको यकिन गर्न र बाँकी रकम भए भुक्तानी गर्न वितरण केन्द्रले अनुरोध गरेको छ। वितरण केन्द्रले सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित सबै विद्युत उपभोक्तालाई आफ्नो महसुलको अवस्था जाँच गरी बकेउता समयमै भुक्तानी गर्न आग्रह गरेको छ। लमजुङको सदरमुकाम विशेषहर नगरपालिका ठाडो लाइनमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको जिल्ला पार्टी कार्यालय उद्घाटन गरिएको छ। आइतबार आयोजित कार्यक्रममा रासोपाका केन्द्रीय नेता धर्मराज केसी, केन्द्रीय संगठन विभाग प्रमुख प्रमोद न्यौपाने, गण्डकी प्रदेश महामन्त्री कृष्ण प्रसाद लम्साल र जिल्ला सभापति अशोक सापकोटा लगायत नेता कार्यकर्ता तथा शुभेच्छुकहरूको उपस्थितिमा कार्यालय उद्घाटन गरिएको हो। कार्यालयको उद्घाटन सामूहिक रूपमा दीप प्रज्वलन तथा रिबन काटेर गरिएको थियो। कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तह तथा उडाबाट आएका पार्टीका नेता कार्यकर्ताको उपस्थिति थियो। जिल्ला सभापति सापकोटाका अनुसार कार्यालय उद्घाटन अघि शनिबार पार्टीको विस्तारित बैठक समेत सम्पन्न भएको थियो। आइतबार जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम समेत सञ्चालन गरिएको उहाँले बताउनुभयो। नयाँ कार्यालय सञ्चालनमा आएसँगै जिल्लाका सांगठनिक गतिविधि, संगठन विस्तार, जनसम्पर्क तथा समन्वयका कामलाई थप व्यवस्थित रूपमा अघि बढ़ाउने तयारी गरिएको सापकोटाले बताउनुभयो। रासोपा लमजुङले नयाँ कार्यालय मार्फत जिल्लाका विभिन्न स्थानीय तहमा पार्टीका नियमित गतिविधि सञ्चालन तथा जनसम्पर्क विस्तारका कामलाई निरन्तरता दिने जनाएको छ। रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्र एप र रेडियो चौतारीको फेसबुक पेज मार्फत तपाई सुन्दै हुनुहुन्छ बिहान 6:30 बजेको चौतारी खबर। अब पालो भएको छ छोटो व्यापारिक विश्रामको।
3: ब बुढी ए बुढी किन ल्याउ र मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
4: चाडबाड पनि नजिकै आइसक्यो गरगहना किन दिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किन दिएको होइन
3: नरिसाउ न बुढी गरगहना जस्तो कुरो जा पाए त्यही किनेर बन्द भएन नि
4: चिन्तै नगर्नुहोस् न बुढा विश्व सहरको नारायणस्थान चोकमा रहेको दिपा सुनचाँदी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गरगहना पाइन्छ नि त्यही जाउँ न
5: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
6: हजुर हामी कहाँ शिरफुल शिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
4: सम्पर्क फोन नम्बर 98165582 98066662 र 06651381 दिपा सुनचाँदी पसल विश्वहर नगरपालिका 8 नारायणस्थान
7: किसानको मेहनत उपभोक्ताको भरोसा दशैं लक्षित कृषि तथा पशु हाट बजार यसपालिको दशैंमा स्थानीय उत्पादन स्थानीय किसान र स्थानीय बजारलाई प्राथमिकता दिउँ
8: कृषि तथा पशु हाट बजार संचालक समिति द्वारा आयोजित दशैं लक्षित कृषि तथा पशु हाट बजार यही असोज 27 गते देखि 29 गते सम्म संचालन हुनेछ आफ्नै गाउँ ठाउँमा उत्पादित ताजा तरकारी फल फूल खसी बोका भेडा कुखुरा तथा विभिन्न स्थानीय कृषि तथा पशुजन्य उपजहरू एउटै ठाउँमा सहज रूपमा उपलब्ध हुनेछन्

0: हाम्रो साथी सफामा त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
1: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र
0: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
1: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदै छ त, त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
0: नयाँ सजावट भने जस्तै गहना जय बुद्ध ज्वेलरी, सबैको चाहना।
1: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
0: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 06652420435, 06652420475, मोबाइल नम्बर 9856045।

0: सम्पूर्ण पशुपालक कृषकहरूमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको सूचना। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको वार्षिक कार्यक्रममा रहेको पशुको पूर्णखोप कार्यक्रम अन्तर्गत संक्रामक महामारी जन्य खोरेत रोग विरूद्धको खोप लगाउन खोपकर्ताहरू यही मिति 2083 असोज 14 देखि 30 गतेसम्मको लागि खटिनु भएकोले आफूले पालन गरेका गाई भैंसी र बंगुरलाई निशुल्क रूपमा खोप लगाई पशुधनको सुरक्षा गर्नुहुन अनुरोध गर्दछौ। याद राखौ, रोग लाग्न नदिन सबैभन्दा प्रभावकारी उपाय भनेको खोप लगाउनु हो। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङ।
1: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
2: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सक्सियो।
1: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
2: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
1: ल त, म पनि त्यतै जाने भएँ।
0: बुढा थोकी ब्रदर्स सप्लायर सिउरी बारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढा थोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउरी बार लमजुङ। प्रोपाइटर हरिकृष्ण बुढा थोकी।
3: सम्पर्क मोबाइल नम्बर 9855451 र 9863252615। नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
4: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, भरपर्दो सेवा।
5: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
6: विश्राम पछि चौतारी खबर।

पुनः स्वागत छ। अब बाँकी समाचार। दिगो वन व्यवस्थापन र जलवायु परिवर्तन अनुकूलनका उपाय बारे कृषकलाई जानकारी गराउने उद्देश्यले लमजुङको मर्स्याङ्री गाउँपालिका साथ छिनखोलामा दुई दिने अध्ययन अवलोकन तथा प्राविधिक तालिम सम्पन्न भएको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जिकाको आर्थिक तथा प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा कालिका सामुदायिक वनका उपभोक्ता सदस्य तथा कास्की जिल्लाका अगुवा कृषकहरू सहभागी भएका थिए। छिनखोलामा भएको तालिममा सहभागी कृषकलाई आधुनिक अलैची खेती प्रविधि, रोग तथा किरा नियन्त्रण, उत्पादन पछिको व्यवस्थापन, बजार व्यवस्थापन र अलैचीको गुणस्तर सुधारका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। कार्यक्रममा स्थानीय अलैची उत्पादक कृषक तथा प्राविधिकले अलैची सुकाउने प्रविधि, भट्टीको प्रयोग तथा गुणस्तर कायम गर्ने उपाय बारे सहभागीलाई स्थलगत जानकारी गराएका थिए। सहभागीले स्थानीय स्तरमा प्रयोग हुँदै आएका र आधुनिक प्रविधि बीचको अभ्यास बारे पनि जानकारी लिएका थिए। जलवायु परिवर्तनका कारण कृषि उत्पादनमा देखिएको चुनौतीलाई सम्बोधन गर्दै सामुदायिक तथा कबुलियती वन क्षेत्रको प्रयोगबाट उच्च मूल्यका कृषि बाली उत्पादन गर्न सकिने सम्भावना बारे समेत कार्यक्रममा छलफल गरिएको थियो। आयोजकका अनुसार अध्ययन अवलोकन र तालिमबाट सहभागी कृषकले अलैची खेती तथा उत्पादन पछिको व्यवस्थापन सम्बन्धी प्रविधि सिकेर आफ्नै क्षेत्रमा प्रयोग गर्ने अपेक्षा गरिएको छ। लमजुङको कोलासुथार गाउँपालिकाले पोखरामा सञ्चालन गरेको एकीकृत सेवा प्रवाह शिविरमा पाँच दिनमा 814 सेवा प्रवाह भएको छ। गाउँपालिकाले पोखरा तथा आसपासमा बसोबास गर्ने आफ्ना स्थायी बासिन्दालाई लक्षित गरी असोज 13 17 गतेसम्म पोखरा 12 सेती नहर स्थित पैंको तमु समाजमा शिविर सञ्चालन गरेको थियो। शिविरमा सबैभन्दा धेरै राजस्व संकलन सम्बन्धी सेवा लिने 350 जना थिए। सामाजिक सुरक्षा भत्ता नवीकरण सेवा 318 जनाले लिएका छन्। नागरिकता सिफारिश तथा प्रतिलिपि सेवातर्फ 38 जना, व्यक्तिगत घटना दर्ता तथा प्रतिलिपितर्फ 69 जना तथा अन्य सिफारिश तथा विविध सेवातर्फ 47 जनाले सेवा लिएको गाउँपालिकाको दैनिक प्रगति विवरणमा उल्लेख छ। शिविरको पहिलो दिन 85 जनाले सामाजिक सुरक्षा भत्ता नवीकरण र 112 जनाले भूमिकर तथा सम्पत्ति कर तिरेका थिए। 9 व्यक्तिगत घटना दर्ता, 2 नयाँ नागरिकता सिफारिश, 6 नागरिकता प्रतिलिपि सिफारिश र 11 अन्य सिफारिश सेवा प्रवाह भएको थियो। दोस्रो दिन सामाजिक सुरक्षा भत्ता नवीकरण 89 जना, राजस्व संकलन 55 जना, नागरिकता तथा भाषागत सिफारिश 11 जना, व्यक्तिगत घटना दर्ता तथा प्रमाणीकरण 8 जना र अन्य सिफारिश तथा विविध सेवा 8 जनाले लिएका थिए। तेस्रो दिन सामाजिक सुरक्षा भत्ता नवीकरण 64 जना, राजस्व संकलन 57 जना, नागरिकता सिफारिश तथा प्रतिलिपि 6 जना, व्यक्तिगत घटना दर्ता तथा प्रतिलिपि 6 जना र विविध सिफारिश 8 जनाले लिएका थिए। चौथो दिन सामाजिक सुरक्षा भत्ता नवीकरण 76 जना, राजस्व संकलन 115 जना, नागरिकता सिफारिश तथा प्रतिलिपि 13 जना, व्यक्तिगत घटना दर्ता तथा प्रतिलिपि 21 जना र अन्य सिफारिश तथा विविध सेवा 12 जनाले लिएका थिए। अन्तिम दिन सामाजिक सुरक्षा भत्ता नवीकरण 4 जना, राजस्व संकलन 11 जना तथा व्यक्तिगत घटना दर्ता र सिफारिशतर्फ 25 जनाले सेवा लिएका थिए। शिविरबाट गाउँपालिका कार्यालयसम्म पुग्नुपर्ने झन्झट घटाउँदै पोखरामा रहेका नागरिकलाई आफ्नो बसोबास क्षेत्रमै सेवा उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ। शिविर अवधिभर गाउँपालिकाका अध्यक्ष सूर्य प्रसाद गुरूङ, उपाध्यक्ष गमीमाया गुरूङका साथै विभिन्न उडाका वडाध्यक्षहरू, कर्मचारी लगायतले सेवा प्रदान गर्नुभएको थियो। लमजुङको कोलासुथार गाउँपालिकाले सदरमुकाम बेसी शहरमा सञ्चालन गरेको एकीकृत सेवा प्रवाह शिविर आइतबार सम्पन्न भएको छ। गाउँपालिकाले नागरिकलाई सहज र छिटो सार्वजनिक सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरेको हो। शिविरको अन्तिम दिन सामाजिक सुरक्षा भत्ता नवीकरण सेवा लिने 20 जना लाभग्राही थिए।
उडान नम्बर दुई का 19 र उडान नम्बर 8 का एक जनाले सेवा लिएको गाउँपालिकाले जनाएको छ। शिविर अवधिमा सामाजिक सुरक्षा भत्ता नवीकरण लगायत सेवा प्रदान गरिएको थियो। गाउँपालिकाले शिविरमा सहभागी सेवाग्राही तथा सेवा प्रवाहमा खटिएका जनप्रतिनिधि र कर्मचारीलाई धन्यवाद व्यक्त गरेको छ। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। लमजुङमा चाडपर्व लचित बजार अनुगमन शुरू, पहिलो दिन मर्स्याङदी गाउँपालिका तीन खुदी क्षेत्रमा अनुगमन। सुन्दर बजार अस्पतालको स्तर उन्नति र पूर्वाधार विकासबारे सांसद केसीसँग छलफल, गरी योजना बनाएर पूर्वाधार विकास अघि बढ़ाइने। पोखरामा कोलासुथार गाउँपालिकाको एकीकृत सेवा शिविर, 814 सेवा प्रवाह। लमजुङ सुन्दर बजार लमजुङको सदरमुकाम बेसी शहरमा रासोपाको जिल्ला पार्टी कार्यालय उद्घाटन, सांगठनिक गतिविधि व्यवस्थित रूपमा अघि बढ़ाइने। र अटो चालकलाई प्राथमिक उपचार तथा बेसिक लाइफ सपोर्ट तालिम प्रदान, सुन्दर बजार दोर्दी र रायनास क्षेत्रका चालक लाभान्वित। हौस्त यिनै समाचार सहित बिहान 6:30 बजेबाट प्रसारित चौतारी खबर अहिलेलाई सकिएको छ। प्राविधिक सहकर्मी सीताराम बसेललाई धन्यवाद दिँदै समाचार कक्षबाट म पनि विदा हुन्छु। रेडियो चौतारी 91.4 MHz, हाम्रो वेबसाइट www.chautarilive.com र हाम्रो पात्र एपमा रेडियो चौतारी सुन्दै गर्नुहोस्। नमस्कार।

0: शांति र विकास का लागि हाम्रो आवाज
1: स्टूडियो फार फार अवे
0: रेडियो नेपाली चौतारी रेडियो चौतारी रेडियो चौतारी 91.4 मेगाहर्ज
2: अहिले बिहानको 7 बज्यो।

भावपूर्ण श्रद्धांजलि हाम्रा प्रात स्मरणीय बेसी शहर नगरपालिका साथ भलुवाटार निवासी वामदेव पौडेलको 73 वर्षको उमेरमा मिति 2083 साल असोज 14 गते बुधबारका दिन असामयिक निधन भएकोमा भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ। श्रीमती माया देवी पौडेल, छोरा बुहारी विश्व पौडेल र रीता पौडेल, छोरी ज्वाइँहरू इन्द्र सुवेदी र लवहरी सुवेदी, शोभा अधिकारी र पदम अधिकारी, प्रतीक्षा सुवेदी र सन्तोष सुवेदी, नाति नातिनी बुहारी विशाल पौडेल र शीतल पौडेल, नातिनी ज्वाइँ नाति अमृता अधिकारी र प्रकाश अधिकारी, नातिहरू नयन आदित्य पवन, नातिनीहरू आरजू अदिति, पलातिनीहरू आर्य र आज्ञा, भाउजू चिजा माया पौडेल, दाजु भाउजू पदम प्रसाद पौडेल र हरिमाया पौडेल, भाइ बुहारी कृष्ण प्रसाद पौडेल र हरिमाया पौडेल, यादव पौडेल र चिजा पौडेल, खडानन्द पौडेल र देवी पौडेल एवं समस्त पौडेल परिवार बेसी शहर नगरपालिका साथ भलुवाटार लमजुङ।

0: तपाईको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
1: ल भन न तिमीलाई के समस्या पर्यो त्यस्तो?
0: सुन्नुहोस् न, घर तथा कार्यालयमा सीसीटीभी जडान गर्नु पर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आईटी समाधान चाहिएको थियो, त्यसैको लागि कहाँ जाने होला, केही मेलोमेसै पाइन।
1: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
0: तपाईँ पनि ठट्टा गर्नुहुन्छ, त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
1: तिमी पनि साह्रै लाटी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
0: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
1: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सीसीटीभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
2: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र प्रभाव पर्दो प्रविधिको साथी।
1: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 98560 45 783, स्थान लुम्बिनी कम्प्युटर बेसहर लमजुङ।
3: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
4: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
3: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 813 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त, त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
4: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
3: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 813 लमजुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
4: सम्पर्क नम्बर 98462 18202 र 98403 19789।
3: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 813 लमजुङ।
4: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
5: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षकको लागि जापान जान चाहनुहुन्छ?
6: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
5: अब जापान ट्राई होइन, स्योर गरौं।
6: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
5: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
6: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
5: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसी सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
6: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98560-602-299।
7: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: ओहो हेड सर, टाढैको साइत हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है।
1: कस्तो ठ्याक्कै पार्नुभयो, हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
0: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
2: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमसुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
0: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0665220227, मोबाइल नम्बर 9842649129 र 9841252091।
3: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो? झन् यही बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने, कहिल्यै बिरामी भएर केही मेलो मिसै भइएन।
4: बुवा चिर नगर्नुहोस्, झट्टै सुभाष मेडिकल फर्मामा गइहालम। यही बेसी सहरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
3: हुन्छ बुहारी, लौ गइहालम, साह्रै गाह्रो भयो।
4: सुभाष मेडिको फर्मा, बेसी सहर नगरपालिका 8 सेरा।
5: यहाँ अनुभवी स्वास्थ्य कर्मीद्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 9845664093।
6: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
7: बुबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउन, सबै सामान एउटै ठाउँमा पाइन्छ।
6: ए हो र, के पाइन्छ?
7: घरायसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
8: बेसी सहर सेरा बजारमा रहेको कामक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू, बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू, बाटा, बाल्टी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
5: नोट, कामक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
8: कामक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोपाइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 9845444264 र 9847607915।
9: हार्दिक निमन्त्रणा, हार्दिक निमन्त्रणा। हामी सबैको चाहना, विश्व शान्तिको कामना भन्ने मूल नाराका साथ साम्बा चोलिङ बुद्ध गुम्बाको प्राङ्गणमा गुम्बा समिति तथा न्युने समूहको सक्रियतामा घन पोखरा लामा परिवारद्वारा त्रिदिवसीय न्युने मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा आयोजना हुन गइरहेको छ। उक्त महापूजामा सहभागी भई पुण्य लाभ प्राप्त गर्न सम्पूर्ण जिल्लावासी, श्रद्धालु, भक्तजन, जनप्रतिनिधि, बुद्धिजीवी, शुभचिन्तक तथा गाउँवासी बुवा आमा, दाजुभाइ तथा दिदीबहिनीहरूमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा निम्न मिति, समय र स्थानमा सञ्चालन हुने बेहोरा जानकारी गराउँदै यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ।
8: मिति 2083 कार्तिक 7 गते देखि 9 गते सम्म समय बिहान 10 बजे देखि स्थान साम्बछ्योलिङ बौद्ध गुम्बा मर्सङ्गी गाउँपालिका 1 र 2 पोचोको घन पोखरा लम्सुङ आयोजक घन पोखरा गुम्बा लामा परिवार घन पोखरा लम्सुङ थप जानकारीका लागि सम्पर्क गुम्बा समिति अध्यक्ष राम गुरुङ 98410 61 454 घन पोखरा लामा परिवार अध्यक्ष डम्बर गुरुङ कर्म 98467 56 604
10: नोट मौनव्रत बस्न चाहनुहुने श्रद्धालु महानुभावहरूका लागि विशेष जानकारी मौनव्रत बस्न इच्छुक श्रद्धालुहरूले कार्तिक 6 गते बेलुकासम्म गुम्बामा आइपुग्नु पर्नेछ
8: कार्यक्रमको समय तालिका यस प्रकार रहेको छ कार्तिक 6 गते बेलुकासम्म गुम्बामा उपस्थित भइसक्नु पर्ने कार्तिक 7 गते बिहान 5 बजे शील ग्रहण गर्ने कार्तिक 8 गते बिहान 5:30 बजे शील ग्रहण गर्ने कार्तिक 9 गते बिहान 3 बजेदेखि पूजा शुरू भए सोही दिन कार्यक्रम समापन हुने जानकारी गराउँदै उक्त मौन व्रतमा सहभागी हुन इच्छुक सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई निर्धारित समयमै उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
0: किन हाँस्या नि बुढा तुलाई फर्किने गरी तालबारा डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले देखाउनलाई होला नि तुलै थर्किने गरी हाँसेका हुन त हाम्रो बाले नि तालबारामै राख्नु भएको के अरे दाँत अहिलेसम्म भोलियै छन् लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले
11: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू दाँत सफा गर्ने टल्काउने र सामान्य शल्यक्रिया बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने फिक्स दाँत राख्ने साथै दाँत झिक्ने राख्ने र बनाउने मुख गनाउने दाँतको हर्ष घिजाबाट रगत आउने सुन्निने पिप आउने रोगको विशेष उपचार गरिन्छ
0: तालबाराही डेन्टल केयर सेन्टर प्राली बेचिसहर नगरपालिका साथ भीमसेन स्थान लम्जुङ प्रोपाइटर ज्ञानु केसी सम्पर्क मोबाइल नम्बर 98461 32004 र 98191 20981
12: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: भावपूर्ण श्रद्धांजलि। बेसीसहर नगरपालिका सात भलुवाटार निवासी चेतनाथ पौडेलको श्रीमती र छोरा विमोचन पौडेल, बुहारी सरिना लामिछाने, साथी छोरीहरू ऋतु अधिकारी, मेलिना न्यौपाने र सबिना भण्डारीको ममतामय माता स्वर्गीय पार्वता पौडेलको यही 2083 असोज 7 गते 58 वर्षको उमेरमा भएको निधनले हामी त्रिवेणी बाबा समूह भलुवाटार परिवार मर्माहित भएका छौं। दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ। साथै स्वर्गीय आत्माको वैकुण्ठ वास होस् भनी भगवानसँग प्रार्थना गर्दछौ। त्रिवेणी बाबा समूह परिवार बेसीसहर नगरपालिका सात भलुवाटार लमसुङ।
1: ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई? आज
2: चाडबाड पनि नजिकै आइसक्यो, गर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिजेको होइन।
1: नरिसाउ न बुढी, गर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि।
2: चिन्तै नगर्नुहोस् न बुढा, बिची सहरको नारायण चोकमा रहेको दिपा सुन्चारी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गर गहना पाइन्छ नि, त्यही जाउँ न।
3: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
4: हजुर, हामी कहाँ शिरफुल, शिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
2: सम्पर्क फोन नम्बर 98165852020, 98066662162 र 0665213181। दिपा सुन्चारी पसल बेसीसहर नगरपालिका 8 नारायण स्थान लमसुङ।
5: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
6: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
5: अब जापान ट्राई होइन स्योर गरौ।
6: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
5: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
6: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
5: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर बेसीसहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
6: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 98560602900।
7: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसीसहर लमजुङको 16 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
8: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसीसहर लमजुङको मिति 2083 साल भाद्र 18 गते बिहिबार बसेको सञ्चालक समितिको 14 बैठकको निर्णय अनुसार संस्थाको 16 वार्षिक साधारण सभा नेपाल सरकार सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा निर्देशिका 2076, संशोधित 2077 र संस्थाको पुनर्लेखन विनियम 2079 दफा 28(2) बमोजिम इकाई अनुसार तपसिलमा उल्लेखित नीति र कार्यसूची बमोजिम हुने कुरा सम्पूर्ण शेयर सदस्यहरूलाई विभिन्न माध्यमबाट सूचना सम्प्रेषण गरिएको छ। कुनै कारणवश पत्र प्राप्त नभएमा पनि यसै सूचनालाई आधार माने साधारण सभामा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
7: एकाइ सभा हुने मिति, समय र स्थान।
8: मुख्य कार्यालय बेसी सहर 2083/6/23 गते शुक्रबार, समय बिहान 11:30 बजे। स्थान जिल्ला समन्वय समितिको सभाहाल बेसी सहर नगरपालिका वडा नम्बर 8 मुख्य कार्यालय अन्तर्गतका सबै सदस्यहरू। खुदी सेवा केन्द्र खुदी बजार, मिति 2083/6/24 गते शनिबार, समय बिहान 11:30 बजे। लमजुङ उद्योग वाणिज्य संघ खुदी इकाई सभाहाल खुदी बजार, मसेङ्गी गाउँपालिका अन्तर्गतका सबै सदस्यहरू। भोटेवाडा सेवा केन्द्र सिउँडीबार, मिति 2083/6/24 गते शनिबार समय बिहान 11:30 बजे बोटेवडा तमो आमा समूहको भवन पहिरे सुन्दर बजार राईनास दोर्दी र दुधपोखरी गाउँपालिकाका सबै सदस्यहरू इकाइबाट निर्णय प्रमाणित गर्न छानिएका प्रतिनिधिहरूको बैठक मिति 2083 साल असोज 27 गते मंगलबार बिहान 11:30 बजे स्थान हातेमालो साकोसको सभाहल बेसी सहर 7 लमजुङ। नोट, संचालक समिति सदस्य र लेखा सुपरिवेक्षण समितिको सदस्य रिक्त पदको निर्वाचन सम्बन्धी कार्यक्रम संस्थाको वेबसाइट www.hatemalosakos.com.nb मा हेर्नुहोला।
2: गोपाल परियार सचिव संचालक समिति।
9: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिल बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
10: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
9: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
11: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
4: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोपाइटर बमबहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 9846-58-565। राज्य अनुसारको पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
12: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: तपाईको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
1: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
0: सुन्नुहोस् न, घर तथा कार्यालयमा सीसीटीभी जडान गर्नुपर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आईटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलोमेसै पाइन।
1: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
0: तपाईँ पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
1: तिमी पनि साह्रै लाटी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तारमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
0: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
1: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सीसीटीभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
2: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र र भरपर्दो प्रविधिको साथी।
1: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 9856045783, स्थान लुम्बिनी कम्प्युटर विश्वहर लमजुङ।
3: आइसा, के गर्दैछौ तिमी?
4: ए रिता, तिमी पो? म त टिभी हेर्दैछु।
3: वाउ, यति राम्रो फर्निचर कहाँबाट ल्याएको नि?
4: यहाँ नजिकै छ नि त, भीमसेन स्थान चोकदेखि विद्या विकास जाने बाटोमा मोडर्न फर्निचर उद्योगले त्यहीँबाट ल्याएको हो। अझै आउ त किचनतिर अनि बेडरुमतिर पनि कति राम्रा राम्रा फर्निचर ल्याएको छु। ल हेर त,
5: मोडर्न फर्निचर उद्योग, जस्तो नाम उस्तै सामान।
6: हाम्रा सेवाहरू मोडुलर किचन, दराज, पलाङ, फोल्डिङ पलाङ, लोबे, सोफा, डाइनिङ टेबल, किचन र्याक, कुर्सी टेबल लगायत फर्निचरका हरेक सामग्री आधुनिक डिजाइनमा अर्डर अनुसार तयार गरिनुका साथै सुखद मूल्यमा तयारी फर्निचरका सामानहरू पाइन्छ। अफिस डेकोरेसन, किचन डेकोरेसन र इन्टेरियर डेकोरेसनका लागि हामीलाई सम्झनुहोस्। मोडर्न फर्निचर उद्योग, बेसीसार नगरपालिका 8, भीमसेन स्थान टोल, विद्या विकास लाने बाटो लमजुङ। प्रोप्राइटर विवश बुढा थोकी। सम्पर्क मोबाइल नम्बर 9856045779।
1: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो। झन् एक बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने। कहिल्यै बिरामी भएर केही मेलो मेसै भइदिनु।
7: बुवा चिर नगर्नुहोस्, झट्टै सुभाष मेडिकल फर्मामा गइहालम। यही बेसी सरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
1: हुन्छ बुहारी, लौ गइहालम, साह्रै गाह्रो भयो।
7: सुभाष मेडिको फर्मा, बेसी सहर नगरपालिका 8 सेरा।
8: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोप्राइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 9845064093।
9: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। वाह, कफी मात्रै कि खाना खाजा पनि छ। थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
10: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ।
11: प्रोप्राइटर टेकजङ गुरुङ, नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7, मनाङे चौतारा। सम्पर्क फोन नम्बर 0665209003, मोबाइल नम्बर 9841680025।
12: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाथ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु किनास जन्डिस पाइल्स थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 6 47 र 9811 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कूल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
13: शांति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: रक्षा म्यूजिक प्रणाली हाम्रो अफिसियल यूट्यूब चैनल सब्सक्राइब गर्न भने नबिर्सन होला। हाम्रा सेवाहरू कुनै पनि गीतको उत्पादन तथा वितरण अडियो भिडियो निर्माण जुनसुकै गीतलाई बजार व्यवस्थापन कुनै पनि गीतको रेकर्डिङ रिपोर्ट सुटिङ रिपोर्ट बनाउनु परेमा कुनै पनि गीतलाई टेलिभिजन तथा अनलाइन प्रमोशन गीत संगीत सम्बन्धी सम्पूर्ण सेवा जुनसुकै गीत संगीतलाई युट्युबमा राख्नु परेमा हाम्रो आफ्नै युट्युब च्यानल नयाँ कलाकारहरूको लागि विशेष सौलियत सम्पर्क रक्षा म्युजिक प्राली पुतलेश्वर काठमाडौँ नेपाल मोबाइल नम्बर 98511 68 77 98 18 32 56 76।
1: त्यो पहरबाट आउने समीर नै होइन र भने बडो ह्यान्डसम देखिया छ त यार। होइन केटोलाई कोट प्यान्टले त सुहाउँदो रहेछ।
2: होइन है केटा, के को खास कुछ हो? न्यू गोपाल टेलर्समा बनाएको कोट प्यान्ट पो हो त यार, दामी नदेखिने त कुरै।
0: रक्षा म्युजिक प्राली पुतलेश्वर काठमाडौँ नेपाल मोबाइल नम्बर 98511 68 477 98 18 32 56 76।

0: हजुर, हामी कहाँ सुपथ मूल्यमा उच्च स्तरीय कपडाहरूका साथै तपाईँको रोजाई र आकर्षक डिजाइन अनुसार उत्कृष्ट सिलाई गरिन्छ। डिजाइन आफ्नै रोजाईको सिलाई गोपाल टेलर्सको। विवाह होस्, चाड पर्व होस् वा दैनिक पहिरन, तपाईँको व्यक्तित्व सुहाउने आकर्षक डिजाइनका लागि सम्झनुहोस् न्यू गोपाल टेलर्स, प्रोप्राइटर गोपाल परियार। न्यू गोपाल टेलर्स, बेसी सहर 2 त्रिवेणी टोल, लमजुङ। सम्पर्क फोन नम्बर 0665203640, 98460074363 र 98461806008।
1: किसानको मेहनत, उपभोक्ताको भरोसा, दशैं लक्षित कृषि तथा पशु हाट बजार। यसपालिको दशैंमा स्थानीय उत्पादन, स्थानीय किसान र स्थानीय बजारलाई प्राथमिकता दिउँ।
0: मर्स्याङ्दी गाउँपालिकाको प्रवर्धनमा कृषि तथा पशु हाट बजार सञ्चालक समितिद्वारा आयोजित दशैं लक्षित कृषि तथा पशु हाट बजार यही असोज 27 गतेदेखि 29 गतेसम्म सञ्चालन हुँदैछ। आफ्नै गाउँठाउँमा उत्पादित ताजा तरकारी, फलफूल, खसी, बोका, भेडा, कुखुरा तथा विभिन्न स्थानीय कृषि तथा पशुजन्य उपजहरू एउटै ठाउँमा सहज रूपमा उपलब्ध हुनेछन्।
1: हाट बजारमा के के पाइन्छ? ताजा तरकारी तथा फलफूल, खसी बोका, भेडा कुखुरा लगायत पशु पक्षी, स्थानीय किसानद्वारा उत्पादित विभिन्न कृषि उपज, किसान र उपभोक्ता बीच प्रत्यक्ष भेटघाट तथा कारोबार,
0: किसानका लागि विशेष प्रोत्साहन। हाट बजारमा कृषि उपज बिक्रीका लागि ल्याउने किसानलाई बिक्री मूल्यको 5% तथा खसी बोका, भेडा र कुखुरा लगायतका पशु पक्षी बिक्री गर्ने किसानलाई बिक्री मूल्यको 3% प्रोत्साहन रकम गाउँपालिकाले उपलब्ध गराउनेछ। साथै समर्थन मूल्यको समेत व्यवस्था गरिएको छ।
1: यस पटकको दशैंमा बाहिरबाट मात्र होइन, आफ्नै गाउँका किसानले उत्पादन गरेको वस्तु किनौ, स्थानीय उत्पादनको प्रयोग बढाऊ, किसानलाई हौसला र आत्मनिर्भर कृषि तथा समृद्ध स्थानीय अर्थतन्त्र निर्माणमा हातेमालो गरौं।
0: मिति 2083 असोज 27 गतेदेखि 29 गतेसम्म। समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म।
1: स्थान मर्स्याङ्दी गाउँपालिका वडा नम्बर 3 खुदी स्थित कृषि तथा पशु सेवा केन्द्र परिसर। प्रबन्धक मर्स्याङ्दी गाउँपालिकाको कार्यालय भुलभुले, लमजुङ। आयोजक कृषि तथा पशु हाट बजार सञ्चालक समिति।
0: थप जानकारीका लागि 98565450 र 98569340।
2: बुढा, ए बुढा, यसपालि वैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
3: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफूल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
2: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 813 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त, त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
4: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी, फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
2: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 813 लमजुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
4: सम्पर्क नम्बर 98462 र 98403 1989।
2: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 813 लमजुङ।
4: नोट, सबै किसिमका धान, मकै तथा तरकारीका बिउहरू पाइन्छ।
3: किन हाँस्या नि बुढा? उलाई फर्किने गरी
5: तालबाराही डेन्टल केयर सेन्टरमा पुरै रात हालेछन् बुढाले, देखाउनलाई होला नि तोलै थर्किने गरी हाँस्ने का?
3: हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भएको के अरे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
2: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू, दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा

0: दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, गिजाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
1: ताल बराही डेन्टल केयर सेन्टर प्राली बेचिसहर नगरपालिका साथ भीमसेन स्थान लमजुङ प्रोपाइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 9841632004 र 9891920981।
2: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: अहिले बिहानको 8 बज्यो।
1: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ट्ज।

0: नमस्कार। नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक अमलदार चरित्र खत्री। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np मा समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा सैन्य आधार तालिम सम्पन्न गरी राष्ट्र सेवामा होमिएका तालिमे सिपाहीहरूको तालिम समापनको क्षण र तालिम अनुभव सम्बन्धी रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौ नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक उपसेनानी सबिना तामाङबाट सुन्नुहोस्। जंगियोटामा असोज 15 र 16 गते पृतनापति समन्वयात्मक बैठक 2083 सञ्चालन भएको छ। अर्धवार्षिक रूपमा सञ्चालन हुने उक्त बैठकको प्रधान सेनापति महारथी श्री अशोकराज सिद्धेलले असोज 16 गते समापन गर्नुभयो। बैठक समापन गर्दै प्रधान सेनापतिले यस वर्षको मनसुनमा भएका विपदका घटनाहरूमा खोज तथा उद्धार कार्यमा सकल दर्जाले देखाएको उच्च पेशागत दक्षता, व्यावसायिकता एवं पृतनापतिहरूबाट सम्पन्न भएका उदाहरणीय कार्यहरूको लागि धन्यवाद ज्ञापन गर्नुभयो। साथै उहाँले प्राप्त जिम्मेवारीलाई आगामी दिनमा समेत कुशलतापूर्वक निर्वाह गर्न निर्देशन दिनुभयो। दुई दिनसम्म सञ्चालन भएको बैठकको शुभारम्भमा बलाधिकृत रथी श्री प्रदीप जङ्किसेले स्वागत मन्तव्य राख्नु भएको थियो। असोज 9 गतेदेखि 11 गतेसम्म परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढ़ी, पहिरो तथा डुबानबाट प्रभावितहरूको नेपाली सेनाले खोज तथा उद्धार गरेको छ। त्यसक्रममा असोज 11 13 गतेसम्ममा बागलुङ, म्याग्दी, पर्वत, कास्की लगायतका जिल्लाबाट 123 जनालाई हवाई उद्धार गरिएको छ भने 602 जनालाई जमिनी उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। यस्तै नेपाली सेनाले मनाङ जिल्लाको नार्पाभूमि गाउँपालिका 5 स्थित हिमलुङ हिमालको हिमपैरोमा परेर बेपत्ता भएकाहरूमध्ये 8 जनाको शव असोज 15 गते सैनिक हेलिकप्टर मार्फत सम्बन्धित स्थानमा पुर्याएको छ। शुक्रबारमा 2 शव मनाङको चामे र 6 शव फुगाउँ पुर्याइएको हो। यसैगरी नेपाली सेनाको हेलिकप्टर मार्फत बाढ़ी तथा पहिरो प्रभावित इलाकाहरू म्याग्दी जिल्ला अन्नपूर्ण गाउँपालिका स्थित मुक्ति मार्ग विद्यालय, बागलुङ जिल्लाको तमानखोला गाउँपालिका स्थित सोले डाँडा र पर्वत जिल्लाको जलजिल्ला गाउँपालिका लगायतका स्थानमा 3,000 केजी भन्दा बढ़ी राहत सामग्री ढुवानी गरिएको छ। त्यस्तै कालीभञ्जनगढ इन्जिनियर्स र नयाँ भैरवी दलगुल्माबाट खटिएको टोलीले अन्य सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालय मनाङसँगको समन्वयमा अविरल वर्षाका कारण अवरूद्ध भएको मर्स्याङदे नदीको बहाव असोज 13 गते सुचारू गरेको छ। उक्त स्थानको असोज 14 गते कन्टकी प्रदेशका मुख्यमन्त्री श्री सुरेन्द्रराज पाण्डे र पश्चिम पृतनापति उपरथी श्री भोलानाथ थापाले निरीक्षण समेत गर्नुभएको थियो। यसै गरी नारायण दलगढ़बाट खटिएको टोलीले रौतहटको मौलापुर नगरपालिका 1 मर्यादापुर स्थित लालबकैया नदीको पश्चिमतर्फ बाढ़ीले क्षति पुर्याएको स्थानमा तटबन्ध निर्माण तथा मरमतको कार्य गरेको छ। शुक्रबार टोलीले अन्य सुरक्षा निकायको सहकार्यमा करिब 80 मिटर तटबन्ध बाँध्ने तथा मरमतको कार्य गरेको थियो, जसबाट 1500 घरदुरीका करिब 7,500 जना लाभान्वित भएका छन्। पश्चिम एयरवेजले जटिल प्रसूति समस्यामा परेका 2 बिरामी महिलाको हवाई उद्धार गरेको छ। शुक्रबार बीसले असोज 15 गते हुम्लाको सर्केगाड गाउँपालिका 3 26 पुष्पा डीसी र असोज 12 गते जाजरकोट जिल्ला जुनी चाँदी 2 19 महिलाको हवाई उद्धार गरी कर्णाली प्रदेश अस्पताल पुर्याएको हो। यस्तै मध्य एयरबेसले जटिल प्रसूति समस्यामा परेकी धादिङ जिल्ला गंगा जमुना गाउँपालिका 1 24 ममता तामाङलाई असोज 14 गते हवाई उद्धार गरी काठमाडौँ पुर्याएको छ। नेपाली सैनिक गतिविधिमा अब खेल समाचार। प्रधान सेनापति ट्रफी 2083 असोज 12 गतेबाट शुरू भएको छ। उक्त प्रतियोगिताको प्रधान सेनापति महारथी श्री अशोकराज सिद्धेलले शुभारम्भ गर्नुभएको हो। लगनखेल स्थित खेल मैदानमा आयोजित ट्रफी शुभारम्भ समारोहमा प्रधान सेनापति महारथी श्री सिद्धेलले महिला र पुरूष 5,000 मिटर दौड़का विजेताहरूलाई पुरस्कृत गर्नुभएको थियो, जस अन्तर्गत उत्तर पश्चिम पृतनाका सिपाही अर्जुन बुढा प्रथम हुनुभएको छ। यसैगरी पूर्वी पृतनाका प्युट विनोद रूकाया द्वितीय र विशेष फौज वाहिनीका प्युट गणेश सिंह रावत तृतीय हुनुभएको छ। त्यस्तै महिलातर्फ मध्यपूर्वी पृतनाकी प्युट निर्मला किसी प्रथम हुनुभएको छ। उहाँले 17:44.07 दौड़ पूरा गर्दै नयाँ आर्मी रेकर्ड समेत बनाउनु भएको छ। यसैगरी पूर्वी पृतनाका सिपाही निशा सार्के द्वितीय र मध्यपूर्वी पृतनाकी प्युट सिर्जना पाण्डे तृतीय हुनुभयो। त्यस्तै प्रतियोगिता अन्तर्गत असोज 12 गतेबाट सञ्चालन भएको पौडी प्रतियोगितामा उपत्यका पृथना प्रथम भएको छ। प्रतियोगितामा नम्बर 16 बाहिनी अड्डा द्वितीय र विशेष पहुँच बाहिनी अड्डा तृतीय भएको छ। प्रतियोगितामा मध्य पृथनाकी सिपाही शोभा बलामी महिलातर्फ तथा सोही पृथनाका सुविधा दिलीप थापा मगर पुरूषतर्फ सर्वोत्कृष्ट खेलाड़ी हुनुभयो। विजय टीम तथा खेलाड़ीलाई उपत्यका पृथनाका चीफ अफ स्टाफ सायकृति श्री विमल राज शर्माले असोज 16 गते सातोबाटो स्थित स्विमिङ कम्प्लेक्समा आयोजित कार्यक्रममा पुरस्कृत गर्नुभयो। यसै गरी प्रतियोगिता अन्तर्गत असोज 7 देखि 13 गतिसम्म पश्चिम पृथनामा सञ्चालन भएको बक्सिङ खेलमा नम्बर 16 बाहिनी अड्डा प्रथम भएको छ। प्रतियोगितामा पूर्वी पृथना द्वितीय र विशेष पहुँच बाहिनी तृतीय भएको छ। विजय टीम तथा खेलाड़ीलाई पृथनापति उपरति श्री भोलानाथ थापाले पुरस्कार प्रदान गर्नुभयो। यस्तै प्रतियोगिता अन्तर्गत असोज 12 गतेदेखि 18 गतेसम्म उपत्यका पृथना हेडक्वार्टरमा सञ्चालन भएको तेक्वान्दो प्रतियोगितामा उपत्यका पृथना विजय भएको छ। प्रतियोगितामा नम्बर 16 बाहिनी अड्डा द्वितीय र पूर्वी पृथना तृतीय भएका छन्। प्रतियोगितामा महिलातर्फ नम्बर 13 बाहिनी अन्तर्गत राजदल गड्की प्युट विनिका जोशी र पुरूषतर्फ नम्बर 14 बाहिनी अन्तर्गत कालीबोक्स गड इन्जिनियर्सका अमलदार लोकबहादुर राउत उत्कृष्ट खेलाड़ी हुनुभयो। विजेता खेलाड़ीहरूलाई प्रबन्ध र त्यूपरती श्री हरेन्द्र पाठकले असोज 18 गति पुरस्कार वितरण गर्नु भयो। 8 पृथना 5 युद्ध मद्दती बाहिनी र विशेष फौज बाहिनी गरी 14 टीम सहभागी उक्त प्रतियोगितामा एथलेटिक्स स्विमिङ बक्सिङ तेक्वान्दो जुडो भलिबल बास्केटबल र फुटबल खेल सञ्चालन हुनेछ। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
0: सैनिक कल्याणकारी छात्रवृत्ति स्वदेश सम्बन्धी सूचना।
3: सैनिक कल्याणकारी कोषले नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त सैनिकका सन्ततिलाई शैक्षिक सत्र 2082 सैनिक कल्याणकारी छात्रवृत्ति स्वदेश प्रदान गर्ने भएको छ।
0: शैक्षिक सत्र 2082 कक्षा 4 देखि 12 सम्म उत्तीर्ण भएको र 21 वर्ष ननागेका सैनिकका एकजना सन्ततिलाई वार्षिक एकमुष्ट रू 25,000 छात्रवृत्ति रकम प्रदान गरिनेछ।
3: निवेदन दिने मिति र स्थान
0: असोज 31 गते सम्म बहालवाला सैनिकले सम्बन्धित कार्यालय वा युनिटहरूबाट निवेदन पेश गर्नुपर्नेछ।
3: त्यस्तै अवकाश प्राप्त सैनिकले स्थान विशेषका आफूलाई पाएक पर्ने नेपाली सेनाको युनिट फर्मेसनमा निवेदन पेश गर्नुपर्नेछ।
0: आवश्यक कागजातहरू
3: चारित्रिक प्रमाण पत्रको प्रतिलिपि वा विद्यालयको सिफारिस पत्र
0: शैक्षिक सत्र 2082 वार्षिक लब्धाङ्क पत्रको प्रतिलिपि
3: जन्म दर्ता प्रमाण पत्र वा नागरिकताको प्रतिलिपि
0: सैनिक परिचय पत्रको प्रतिलिपि
3: विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि
0: अवकाश प्राप्त सैनिकका सन्ततिको हकमा
3: पेन्सन पट्टाको प्रतिलिपि
0: नाता प्रमाणित प्रमाण पत्रको प्रतिलिपि
3: र श्रीमतीको नागरिकताको प्रतिलिपि पेश गर्नुपर्नेछ। थप जानकारीका लागि
0: सैनिक कल्याणकारी निर्देशनालय शिक्षा शाखाको फोन नम्बर 01-5979570 सम्पर्क गर्नुहुनका साथै नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np वा भदौ 10 गतेको गोर्खापत्र राष्ट्रिय दैनिक हेर्नुहुन अनुरोध गरिन्छ। श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधि भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ सैन्य आधार तालिम सम्पन्न गरी राष्ट्र सेवामा होमिएका तालिमी सिपाहीहरूको तालिम समापनको क्षण र तालिम अनुभव सम्बन्धी रेडियो सामग्री।

0: नेपाली सेनाका विभिन्न 22 युनिटमा सञ्चालन भएको सैन्य आधार तालिम असोज 9 गति सम्पन्न भएको छ। 9 महिनाको कठोर तालिम पूरा गरेसँगै करिब 3,000 जना सैनिहरू अब औपचारिक रूपमा नेपाली सेनाका तालिम प्राप्त सिपाही बनेका छन्।
1: राष्ट्र सेवाका लागि सबैभन्दा उत्तम माध्यम सैनिक सेवा हो, तर सैनिक बन्न भर्ना छनौटका विभिन्न परीक्षामा खरो उत्रिएर मात्रै पुग्दैन, आधारभूत तालिम अनिवार्य शर्त हो। सेवा प्रवेशको दर्जा अनुसार यस्ता तालिमहरू फरक फरक हुन्छन्। जस अनुसार सैन्य आधार तालिम गरेपछि मात्रै औपचारिक रूपमा सिपाही बन्ने सपना पूरा हुन्छ। यही सैन्य आधार तालिम पूरा गर्दै असोज 9 गतेबाट करिब 3,000 जना नेपाली सेनाको सिपाही बनेका छन् अनि झण्डा छोएर राष्ट्र र जनताको नाममा कसम खाएका छन्।
2: मुलुक र जनता प्रति पूर्ण वफादार रही सत्य निष्ठा पूर्वक प्रतिज्ञा गर्छु।
0: यो शपथसँगै अब उनीहरूको परिचय बदलिएको छ। उनीहरू व्यक्ति होइन, राष्ट्रका साझा सिपाही बनेका छन् र त देशले राष्ट्रिय स्वार्थमा समर्पित हुनेहरूको लाममा अब 3,000 ऊर्जावान सैनिक पाएको छ। यसै पृष्ठभूमिमा आजको कार्यक्रममा हामी सैन्य आधार तालिम सम्पन्न गरी राष्ट्र सेवामा होमिएका तालिमी सिपाहीहरूको तालिम समापनको क्षण र तालिम अनुभवलाई प्रस्तुत गर्नेछौ। प्रस्तुतिमा छौ म प्राविधिक सुबेदार प्रकृति बस्नेत
1: र म प्राविधिक जमादार सन्तोष।

0: बगाए पसिना तालिममा बग्ने छैन रगत रणभूमिमा, यो भनाई सैनिक जीवनभर लागू हुने यथार्थ सत्य हो। त्यसो त सैनिक जीवनमा तालिम सधैँ अपरिहार्य हुन्छ, त्यसमा पनि आम मानिसलाई सैनिकका रूपमा रूपान्तरण गर्ने आधारभूत तालिमको महत्व झन धेरै छ। यस्तै महत्वपूर्ण तालिम हो सैन्य आधार तालिम।
1: नेपाली सेनाको सांगठनिक जग भनेको सिपाही हुन् र सिपाहीको जग सैन्य आधार तालिम हो। त्यसैले व्यक्तिको जीवनमा मात्रै होइन सैनिक संगठनमा समेत सैन्य आधार तालिमलाई महत्वका साथ लिइन्छ। यही तालिम 2502 जना पुरूष तथा 466 जना महिला गरी कुल 2968 जनाले असोज 9 गते पूरा गर्दै सिपाही बनेका छन्।
0: एक सामान्य नागरिकले 9 महिनासम्म घाम, पानी, भूख, तिर्खा र थकानलाई बिर्सेर बगाएको पसिनाले उनीहरू सिपाही बनेका हुन्। त्रिशुली स्थित नम्बर 1 सैन्य तालिम केन्द्रमा सञ्चालित सैन्य दलेल कवाजको निरीक्षण पश्चात सम्बोधन गर्नुहुँदै सैनिक तालिम महानिर्देशक उपरथि श्री प्रेम बहादुर पुन,
2: 9 महिना कठिन तालिम अवधिमा तपाईहरूले गर्नुभएको कठोर परिश्रम, मेहनत, लगनशीलता र समर्पण तथा तपाईँबाट प्रदर्शन गर्नुभएको फुर्तिलो कवाजले तपाईहरूमा आधारभूत सिपाहीमा हुनुपर्ने गुणहरू र उच्च स्तरको मनोबल विकास भएको स्पष्ट रूपमा झल्किएको छ। आजबाट तपाईहरू गौरवशाली इतिहास भएको, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा गरिमामय छवि बनाएको, नेपाली सेनाको सिपाही जस्तो मर्यादित दर्जामा नियुक्त हुनुभएको छ। यस सुगत घड़ीमा तपाईहरू सबैलाई नेपाली सेना र मेरो व्यक्तिगत तर्फबाट हार्दिक बधाई ज्ञापन गर्दछु। साथै आगामी दिनहरूमा तपाईहरूको सफल सैनिक जीवनको लागि समेत शुभकामना व्यक्त गर्दछु।
1: तालिम समापनको अवसरमा सम्बन्धित पृतनापति र वाहिनीपतिहरूले सैन्यहरूले प्रदर्शन गरेको अन्तिम दलेल कवाजको निरीक्षण तथा सलामी ग्रहण गरी उत्कृष्ट शिक्षार्थीलाई पुरस्कृत गर्नुभएको छ। त्यसै क्रममा उहाँहरूले तालिमे सिपाहीहरूलाई सफल सैनिक जीवनको शुभकामना समेत दिनुभएको छ। यस्तै एउटा प्रतिनिधि आवाज हो उपत्यका पृतना तालिम शिक्षालयमा उपत्यका पृतनाका चीफ अफ स्टाफ सहायक रथी श्री विमलराज शर्माले दिनुभएको शुभकामना।
3: राष्ट्रको मेरुदण्ड सेना हो, सेनाको मेरुदण्ड तालिम प्राप्त अनुशासित एवं कर्तव्यनिष्ठ सिपाही हो भन्ने उद्गारलाई हर हमेसा मनन गर्न र सिपाही बलियो भए सेना बलियो हुन्छ र सेना बलियो भए देश बलियो हुन्छ भन्ने यथार्थलाई अनुसरण गर्दै कर्तव्य पथमा तपाईँहरूले आफ्नो व्यावसायिक क्षमता, दक्षता र कार्यकौशलता प्रदर्शन गर्दै नेपाली सेनाको सही प्रतिनिधित्व गर्ने, पेसाप्रति गौरव गर्ने, जस्तो सुकै विषम परिस्थितिमा विचलित नहुने सकारात्मक सोच भएको एक कर्मठ, वफादार, इमानदार, अनुशासित सदस्यको रूपमा आफूलाई खर रूपमा उभ्याउनु हुनेछ भन्ने विश्वास नेपाली सेनाले लिएको छ। जननी जन्म भूमिश्व स्वर्गादपि गरिएछ भन्ने उक्तिलाई आत्मसात गर्दै तपाईँहरू सबैले आफ्नो दायित्व निर्वाह गर्न सदैव कटिबद्ध रहनुहुनेछ भन्ने विश्वास लिँदै सैन्य आधार तालिम सफलतापूर्वक सुसम्पन्न गर्नुभएकोमा सम्पूर्ण नवनियुक्त तालिमी सिपाहीहरूलाई उत्तरोत्तर प्रगति र सफलताको कामना दिन चाहन्छु।
0: सैनिक सिप क्षमता, चरित्र र गुण विकास गराउने अवधारणामा आधारित तालिम हो सैन्य आधार तालिम। नवप्रवेशी सैनिकहरूलाई 9 महिना अवधिभर विभिन्न चरणमा गरी आधारभूत तालिम दिइन्छ। तालिमको पहिलो चरणमा आम नागरिकलाई सैनिक जीवनमा ढाल्ने प्रयास गरिन्छ भने दोस्रो चरणमा सैनिक हात हतियार, सैनिक युद्धकला लगायतका विविध विषयमा सैद्धान्तिक र व्यावहारिक सिप प्रदान गरिन्छ।
1: त्यस्तै तेस्रो चरणमा सिकेको सिपलाई सैद्धान्तिक र व्यावहारिक रूपमा अभ्यस्त गराई उनीहरूलाई सहनशीलता, नेतृत्व विकास, सामूहिक भावना र निडरपनको विकास गरिन्छ। उक्त तालिम आफैमा एउटा कठोर परीक्षा भएकोले तालिम समापनको क्षण तालिमी सैनिकहरूको लागि एक अविस्मरणीय सुखद क्षण बन्न पुग्दछ।
4: तालिम केन्द्रमा 9 महिनाको ट्रेनिङ सकेर आज असोज 9 गते पास भएको आउन पाउँदा भित्री मनदेखि नै खुसी फिल हुन्छ। मलाई पछाडिको भाइ बहिनीहरूलाई पनि सेनामा चाहिँ आबद्ध हुन म आग्रह गर्दछु।
5: सिपाही जावेद अन्सारी, नेपाली सेनामा म बचपनदेखि यो मेरो सपना थियो र गाउँमा दाई साथी पनि नेपाली सेनामा थियो, त्यही हेरेर म पनि जिज्ञासा लिएर आज म पनि नेपाली सेनाको पोसाकमा लगाएर बसेको छु। धेरै गर्वशाली भएको छ। अब देशलाई सेवा गर्ने, देशको माथिमा भएर बस्ने, यहीमा रमाउने, सबैले म यही गर्छु कि जब नेपाली सेनामा आएर नेपाली सेनामा भएर विदेशतिर नलागो।
0: भर्खरै सैनिक सेवामा प्रवेश गरेका सैन्यहरूले एउटा सिङ्गो पुस्ताको प्रतिनिधित्व गरिरहेका हुन्छन्। त्यसैले उनीहरूको सोच र जोशलाई राष्ट्रिय हितमा प्रयोग गर्ने गरी सैनिक चरित्र निर्माण गर्न सैन्य आधार तालिम दिने गरिएको हो। यससँगै पेशेवर सैनिक उत्पादन गर्ने हौसला अभिवृद्धि गर्ने र प्रतिस्पर्धात्मक भावना विकास गराउने उद्देश्यले तालिमका उत्कृष्ट शिक्षार्थीहरूलाई पुरस्कृत गर्ने परम्परा सैन्य आधार तालिमको अर्को उल्लेखनीय पक्ष हो।
6: सिपाही सिसिल गर्ने एकदम रमाइलो अब आफूलाई गौरवशाली महसुस भइरहेको छ। यत्रो 9 महिना कठोर तालिम पुरा गरेर आफ्नो अब आफ्नो भएको मेहनत र यसरी आफ्नो परिवारप्रति देखाउनु पाउँदा आफूलाई एकदमै गौरवशाली ठान्छ। अनुशासनमा रहेर आफू भन्दा माथिको कमान्डरको आदेश अनुसार आफूले कामहरू गरेर त्यसको सेवा गर्न चाहन्छ।
7: सिपाही अश्विन थापा श्रीमाले सबै गर्ने दरबार तालिम सकेर धेरै खुसी छु। आफ्नो अभिभावकको अगाडि पुरस्कार थाहा पाउँदा तालिममा सर्वस्कृत हुनलाई अब मेहनत गर्दै जाँदा अनुशासित हुँदै जाँदा हुन सफल भयो। सानैदेखि अब यो सेनाको पोसाक देखेर रहर थियो, रहर हुँदा हुँदा

0: सिपाहीमा प्रवेश गरे. एकदम रमाइलो महसुस भइरहेको छ अनि नम्बर एक सेमुलाई लिड गर्दै सेमु लिडरको निर्वाह चाहिँ राम्रोसँग गरे जस्तो लाग्छ मलाई. सिभिल लाइफबाट यो नेपाली सेनामा छिर्दाखेरि कस्तो थियौँ र अहिले हामी कस्तो भयौँ भन्ने कुरा चाहिँ गुरुबाहरूको शिक्षाले गर्दा हामी यहाँसम्म आयौँ. गुरुबाहरूलाई हृदयदेखि धन्यवाद व्यक्त गर्न चाहन्छु र गुरुबाहरूले सिकाएको ज्ञानलाई म लागू गरेर देश र जनताको लागि अघि बढ्नेछु.
1: नेपाली सेनाको सौन्दर्य भनेको नै विविधता र अनेकता भित्रको एकता हो. यही विविधता र एकता सैन्य आधार तालिममा समेत स्पष्ट झल्किन्छ, जहाँ हिमाल पहाड र तराई मधेसका विभिन्न जात जाति भाषा र संस्कृति परिवेशका युवाहरूलाई राष्ट्रभक्तिकै धागोले बाँधेर एकताको माला बनाएको छ, जहाँ लैंगिक समावेशिता समेत स्पष्ट देखिन्छ. यसैको उदाहरण हो यसपटक 466 जना महिला सैन्यहरूले तालिम पूरा गर्नु. तालिम अनुभव राख्दै सिपाही सन्तोषी विष्ट:
2: मैले आज आफूले आफूलाई एकदम गर्व महसुस गर्न पाएको छु र साथै आफूले गरेको कठोर मेहनत र परिश्रमको आजको फल आमा बाबाहरूलाई देखाउन पाउँदा म एकदमै गर्ववान बनेको छु. छोरी मान्छेले आफूले आफूलाई मानसिक रूपमा बलियो बनाउन सक्नु पर्दछ. छोराले मान्छेले मात्रै होइन, छोरी मान्छेले पनि सबै काम छोरा मान्छेले जस्तै गरे जस्तै गर्न सक्छ. कुनै पनि मान्छेले आफूले आत्मनिर्भर बन्न सक्यो भने कसैको अगाडि हेपिनु पर्दैन. सानैदेखि मेरो पनि यही सोचाइ थियो, त्यही भएर मैले नेपाली सेनामा भर्ना भई नेपाली सेनाले मलाई यही सिकायो कि आफू र आफ्नो देशको लागि अहोरात्र सधैँ देश र जनताको सेवामा समर्पित रहनु पर्दछ. म पनि जस्तो सुकै विषम परिस्थितिमा पनि पछि नहटिकन सेवा गर्न सधैँ समर्पित रहनेछु.
3: सैन्य आधार तालिम कुनै एक व्यक्तिको सैनिक बन्ने लक्ष्यको प्रवेशद्वार मात्रै होइन, आमा बुबाको सपना साकार बनाउने माध्यम पनि हो. 9 महिने कठोर सैन्य आधार तालिमको अन्तिम दलेल कवाज भइरहँदा दर्शक दीर्घाका उपस्थित अभिभावकहरू आफ्ना सन्ततिको खुशी र सफलतामा रमाइरहेका थिए.
1: आफ्नो प्रियजनलाई सैनिक वर्दीमा सुशोभित भएर मातृभूमिको रक्षक बनेको देख्दा परिवारजनका आँखामा खुशीका आँसु र अनुहारमा गर्वको चमक प्रष्ट झल्कन्थ्यो. हिजोसम्मका कसैका छोरा कसैका भाई आज देशकै रक्षक भन्दा परिवारजनमा देखिएको खुशीले सैन्य आधार तालिमको आयामलाई प्रस्ट्याउँछ.
4: अमृत नेपाली: हामीलाई त एकदम खुसी लागेको छ. अब हाम्रो परिवारबाट खासै अरू कसैले पनि यसरी गर्न सकिरहेको थिएन, हामीलाई अहिले एकदम खुसी लागिरहेछ. अब देश र जनताको लागि भनेर लागिसकेको मान्छे अब निरन्तर लाग्नुपर्छ, सेवा गर्नुपर्छ. हामीले एउटा कर्म गरेरै खाने हो जे गरे पनि, त्यो भएको कारणले गर्दाखेरि जता भए पनि आफ्नो देशको आफ्नो सुरक्षा गर्नुपर्छ जस्तो लाग्छ मलाई.
5: सीतामैया गुरुङ: 9 महिना कठोर तालिम सम्पन्न गरेर मेरो छोरालाई आर्मी र देशमा दिँदा धेरै खुसी लागेको छ. उन्नति प्रगति गर जनताको सुरक्षाको लागि खटनी छ भनेर मेरो छोरालाई आशीर्वाद दिन चाहन्छु.
6: हाम्रो नाम शंकर साहबेल, घर रौतहट, जिल्ला गरुडा नगरपालिका, वार्ड नम्बर 8. यो पास आउट भेलक बहुत खुसी लागल, बहुत गर्वको बात है. हामी सके बहुत आशा लागल, कभी ना आयल चिर लिया, मगर आज हमर बेटा पास आउट भेल, बहुत अच्छा लाग रहल. हमर बेटा नेपाली सेना में आयल, जनता के सेवा, नेपाल के सेवा, नेपाल देश के सेवा करो, बहुत खुशी लागल.
7: शिशिर लोहनीको बुवा शंकर पिक: आज यो छोराहरूले 9 महिना कठोर तालिम पश्चात छोराले 90 जनाको टोलीमा फायरिङको फर्स्ट पुरस्कार पाउँदाखेरि धेरै नै खुसी लागेको छ. गर्वका साथ म पनि एउटा बुवा भएछु. देशको लागि सेवा गर्ने छोरालाई पालन पोषण गरेर हुर्काएर यहाँसम्मको योग्य बनाएछु भन्ने मलाई चाहिँ महसुस भएको छ. आउँदा दिनहरूमा पनि आइपरेका हरेक समस्यालाई समाधान गर्दै आफू उत्कृष्ट साथै टोलीलाई समेत उत्कृष्ट बनाउने एउटा जिम्मेवारी हासिल गरोस्।
8: लाल कुमारी विश्वकर्मा हो, घर चाहिँ खिजिदिम्बा, गाउँपालिका नम्बर 2. मेरो छोरा काम छ सुजान विश्वकर्मा हो. धेरै गर्व छ मेरो छोरालाई यो भन्दा धेरै राम्रो पदमा, धेरै ठुलो पदमा अगाडि बढ्दैदेखि देख्न चाहन्छु. त्यसको लागि मेरो छोरालाई सधैँभरि आशीर्वाद.
9: हमार नाम घमालू कुर्मी. हमार घर भैर बहुत बढ़िया लगा, लड़का पास हो गया, आनंद लगा रहे, खुशी मारे गदगद. हमार लड़का अपने देश बचावे खातिर बढ़िया काम करता है, नौकरी पुलिस बढ़िया भैल. अब और कुछ जैसे केहू की मदद खातिर सहायता दे और बढ़िया चीज. चीज होके अब बहुत खुशी भाई
10: इच्छा मेरे मेरा मामा लाई आर्मी भएको देख्दा एकदम धेरै खुशी लागेको छ मेरा मामा ले जस्तोसुकै परिस्थितिमा पनि देश र जनताको सुरक्षामा खटिनु हुनेछ
11: मेरो नाम मिना सुनार हो पर्वत नगरपालिका 11 पर्छ मेरो ठेगाना मेरो छोरा मेरो नानी पनि 17 हुन् यो विदेश जाँदाखेरि सबै छोरा छोरीहरू प्रवेश गर्छन् मलाई मन पर्दैन छोराले र छोरीले यो देशको सेवा गरेको देख्दा म एकदम खुसी छु मेरो छोरा नै सम्पूर्ण छोराहरू आफ्नो सबैको सुरक्षा गरेर अघि बढोस् भन्ने चाहन्छु
3: एउटा सच्चा सिपाही बन्नका लागि सैन्य आधार तालिमले पेसागत ज्ञान सिप र कर्तव्य प्रतिको बोध गराउँछ नौ महिनाको तालिमका दौरान सैन्य जवानहरूले हासिल गरेको यही ज्ञान सिपले उनीहरूलाई अझ परिपक्व र आत्मविश्वासी बनाएको छ यो आत्मविश्वासले उनीहरूलाई अबका दिनमा अघि बढ्न कस्तो दिशा निर्देश गरेको छ त
0: सिपाही रञ्जन बहादुर सर मेरो घर चाहिँ दैलेख अझ एकदमै निकै प्राउड फिल भइरहेको यो दुःख भनेको केही छिर्को लागि हुँदो रहेछ आफू मात्रै नभएर आफ्नो फौजलाई कसरी अगाडि बढाउने सम्बन्धमा काम गरेर कसरी अगाडि जाने भन्ने कुरा बारे पनि प्रष्ट बुझ्यौँ त्यसरी ज्ञान पायौँ अनि आफ्नो चाहिँ पहिला आउँदाखेरिको आफ्नो मनोबल हुन्छ त्यो एकदमै बढ्दै गयो अब आफ्नो मनोबललाई उच्च राखेर अनि आफ्नो खुट्टामा उभिएर अनि सामूहिक रूपमा आफ्नो पदमा रहँदा र नरहँदा पनि म देश र जनताको सुरक्षाको लागि खटिरहनेछु
12: सिपाही सिंहजी भक्तिनगर घर चाहिँ सुन्दर बजार लम्बी मलाई अब आफ्नो सपना पुरा हुँदाखेरि निकै नै खुसी लाग्छ अब देशलाई के कस्तो ठाउँमा के जरुरत पर्छ सकेसम्म आफूले त्यो जरुरतलाई पुरा गर्ने कोसिस गर्छु आफूले पनि बिस्तारै अब इम्प्रुभ गर्दै जान्छु
1: तालिमका क्रममा बगाएको पसिना सिकेका सिप र सैनिक रणकौशलले सैनिकलाई सधैँ बलियो बनाउँछ यो बल सैनिक व्यक्तिको लागि मात्रै होइन उसले काम गर्ने युनिट संस्था र राष्ट्रकै लागि सम्पत्ति बन्दछ त्यसैले सेवा प्रवेशसँगै दिइने पहिलो औपचारिक सैन्य तालिम अर्थात् सैन्य आधार तालिमले ठूलो अर्थ राख्दछ यस्तै बुझाइ छ सेनानी श्री अजित थापाको
13: सैन्यलाई हामीले डिजिएमडीबाट आएको निर्देशन अनुसार चाहिँ जे निर्देशन छ त्यो भित्र रहेर चाहिँ र अनि उनीहरूको योग्यता कस्तो छ उनीहरू चाहिँ कसरी कुन हिसाबमा तालिम गर्न सक्छन् होइन सबै कुराहरू विचार गरेर तालिम गर्ने गरेका छौँ र कमजोरलाई चाहिँ अलिकति प्रायोरिटी दिएर उनीहरूलाई एक्स्ट्रा समयमा गराएर चाहिँ तालिमहरू गराउने गरेका छौँ हामी सैनिक हुनुको मेन कारण भने चाहिँ हामी सैन्य तालिम गर्छौँ हामी अरूभन्दा एक्स्ट्रा हुन्छौँ फरक हुन्छौँ एउटा सिभिलियनलाई चाहिँ नेपाली सेनामा ल्याएर नेपाली सेनाको नीति नियम परम्परा र नेपाली सेनाले गर्नुपर्ने काम कर्तव्य अधिकार के हो हामी देश र जनताप्रति के काम कसरी चाहिँ गर्छौँ भन्ने कुरालाई त्यो हिसाबमा उनीहरूलाई चाहिँ हाम्रो सैनिक जीवनमा ढाल्नको लागि सैन्य तालिम चाहिँ एकदम अत्यावश्यक रहेको छ जुन तालिममा चाहिँ हामीले जुन सेनाको लागि आवश्यक छ भोलि चाहिँ हामी देशको लागि पढ्दाखेरि चाहिँ देशको लागि कसरी लड्ने भन्ने कुराको लडाइँकोदेखि लिएर हरेक कुरा सिकाउनु पर्ने हुन्छ त्यो कुराहरू चाहिँ हामी सैन्य तालिममा सिकाउँछौँ सैनिक जीवनमा आवश्यक पर्ने कुराहरू चाहिँ जुन सिलेबसमा आएको कुराहरू छ त्यससँग आधारित रहेर हामीले तालिमको अभ्यासहरू सञ्चालन गरेका थियौँ
3: सिपाहीमा हुनुपर्ने गुण उसको चरित्र र परिचयले नै सिङ्गो सेनाको परिचय बनाउँदछ त्यसैले पनि उनीहरूले प्राप्त गर्ने तालिम युद्धकला निर्माण गर्ने चरित्र र निर्वाह गर्ने वफादारिताले सेनाको भविष्यलाई समेत निर्धारण गर्ने हुँदा एउटा सैनिकले तालिम पूरा गरेको क्षण पनि धेरैलाई खुसीको विषय बनेको हो आखिर तालिमले के कस्तो दिशा बोध गराउँदछ त सिपाही सुधीर गुरुङ
14: सानैदेखि नेपाली सेनामा जागिर खाएर देशको सेवा गर्ने सोच थियो त्यही सोचले गर्दा सानैदेखि मेहनत गरेर आज यो हासिल गरेको छु त्यसले गर्दा चाहिँ धेरै नै खुसी भइरहेको छ देशको सेवा कसरी गर्ने विपद आपत्ति आइपर्दा के गर्ने नेपाली सेनाले गर्नुपर्ने काम कर्तव्य चाहिँ सबै सिकेका छौँ हामीले अबको नयाँ यात्रा भन्नुपर्दा देशमा आइपरेका विपत्ति आपत्तिहरूमा आफूले तालिमबाट सिकेका कुराहरूलाई मनन गरेर आवश्यक सुरक्षा अपनाई देश र जनताको
1: यसरी कुनै पनि मुलुकको पहिचान स्वाभिमान र सुरक्षाको जगलाई जीवन्त र अझै बनाउने वास्तविक मेरुदण्ड सिपाही नै हुन् र सिपाही निर्माण गर्ने आधार सैन्य आधार तालिम हो असोज 9 गते यही तालिम पूरा गरेका 2968 जना सिपाही अब औपचारिक रूपमा नेपाली सेनाको 263 वर्ष भन्दा लामो ऐतिहासिक विरासतको हिस्सा बनेका छन् सैन्य आधार तालिम पूरा गरेका यी सिपाहीहरूलाई नेपाली सेनाको गरिमा उचो बनाउँदै देशको सेवामा अघि बढ्न प्रेरणा दिनुहोस् शुभकामना

श्रोता, यस प्रस्तुति सँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। हवस्त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक सुबेदार सुदीप ढकालसँगै म प्राविधिक अमलदार चरित्र हते पनि बिदा हुन्छु। नमस्ते।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: निशुल्क स्वास्थ्य शिविर, निशुल्क स्वास्थ्य शिविर
2: यही मिति 2083 असोज 24 गते विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा प्राज्ञ डाक्टर वसन्त ढुङ्गानाद्वारा एक दिने निशुल्क स्वास्थ्य शिविर हुने बारे अत्यन्त जरूरी सूचना। मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा 14 नम्बर गल्ली फोन नम्बर 0665200004। यही मिति 2083 असोज महिनाको 24 गते शनिबार विश्व मानसिक स्वास्थ्य दिवसको दिन बिहान 11 बजेबाट चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा स्नायु मानसिक शारीरिक तथा लागु औषध रोग विशेषज्ञ डाक्टर वसन्त ढुङ्गाना आउनुहुने हुँदा निशुल्क स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
3: निशुल्क जाँच हुने रोगहरू लामो समयदेखि टाउको दुखिराख्ने, निन्द्रा नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने भएमा, काम्ने, छोप्ने, ढल्ने, बेला बेलामा बेहोस हुने, छारे रोग भएमा, डर लाग्ने, झसङ्ग हुने, हतालिने, मुटुको ढुकढुक हुने, मुटु हल्लेको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाई हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा, लागु पदार्थको दुर्व्यसनी वा अत्यधिक रसीको सेवन गर्ने भएमा, यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा, उदास भइरहने, जिउमा फुर्ती नहुने, आलस्य भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा, बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा, सुत्केरी आमाले बच्चाको सिहार नगरेमा।
2: निशुल्क जाँच हुने दिन र समय यही मिति 2083 असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 0665200004। साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि उपलब्ध छ।
4: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
5: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
4: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
5: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
4: ल त, म पनि त्यतै जाने भएँ।
6: बुढा थोकी ब्रदर्स सप्लायर्स ट्युडी बारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढा थोकी ब्रदर्स सप्लायर्स सुन्दर बजार नगरपालिका 9 ट्युडी बार लमजुङ, प्रोपाइटर हरिकृष्ण बुढा थोकी।
7: सम्पर्क मोबाइल नम्बर 9855451 र 9863252615।
8: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
9: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, भरपर्दो सेवा।
10: दाइको बिहे आउन लागिसक्यो, तर कपालको हालत हेरिसक्दै छैन। बेहुलाको कपाल पनि यस्तो हुन्छ त दाई?
11: ए बहिनी, त्यसैले त म सोच्दै थिएँ नि, कपाल काट्न कहाँ जाने होला भनेर।
10: कहाँ जाने नि, तपाईँको कपाल र दाढीलाई स्टाइलिस र आकर्षक बनाउन त दोस्ती हेयर कटिङ नै जानु पर्छ दाई।
11: कहाँ छ यो दोस्ती हेयर कटिङ, खुबै तारिफ गर्छिन् त मेरी बहिनी।
10: जस्तो तस्तोलाई तारिफ गर्दिन नि है, तपाईँको बहिनीले आफ्नो अनुहार सुहाउँदो, नयाँ नयाँ स्टाइल अनि सफा र राम्रो सेवा छ है दाई त्यहाँ। हाम्रै बेसी सहरको प्रशासन चोकबाट क्याम्पस रोडमा जाँदै गर्दा पायापट्टि छ नि दोस्ती हेयर कटिङ।
12: हाम्रा सेवाहरू यस दोस्ती हेयर कटिङ सेन्टरमा कपाल काट्ने, मिलाउने, धुने, स्टाइलिङ गर्ने, कपाल कलर गर्ने, कपाल हाइलाइट गर्ने, स्मुथिङ गर्ने तथा हेड मसाज गर्ने जस्ता सेवाहरू प्रदान गरिन्छ। साथै पुरुषका लागि दाढी जुङ्गा काट्ने तथा ग्रुमिङ सेवा पनि उपलब्ध रहेको जानकारी गराइन्छ। प्रोपाइटर मिलन कुमार, बेसी सहर नगरपालिका 8 प्रशासन चोकबाट 15 मिटर क्याम्पस जाने रोड। सम्पर्क मोबाइल नम्बर 9827117782 र 9847747245।
13: दोस्ती हेयर कटिङ, तपाईँको

0: 20 कन्या देवी कप 2083 खेलको विकासमा युवाहरूको सहभागिता पर्यटन प्रवर्धनका लागि फुटबल प्रतियोगिता नेपालीहरूको महान पर्व विजयादशमी 2083 पावन अवसरमा पर्यटकीय गाउँ मिप्रा जाउँ फुटबल प्रतियोगितामा रमाऊ भन्ने मूल नाराका साथ कन्या देवी क्लब मर्स्याङदी गाउँपालिका 4 मिप्रा लमजुङको विश्व वार्षिकोत्सवको अवसरमा विगतका वर्षहरूमा झै यस वर्ष पनि पुरूष तथा महिला फुटबल प्रतियोगिता 2083 आयोजना गर्न लागिएको हुँदा देशभरका इच्छुक तथा योग्य फुटबल टीमहरूलाई प्रतियोगितामा सहभागी भई खेलकुद विकास युवाको सहभागिता तथा पर्यटन प्रवर्धनमा हातेमालो गर्न हार्दिक अनुरोध गर्दछौ। पुरुषतर्फका पुरस्कारहरू प्रथम पुरस्कार नगद रु 1,15,015 कप मेडल र प्रमाण पत्र
1: द्वितीय पुरस्कार नगद रु 75,075 कप मेडल र प्रमाण पत्र सर्वाधिक गोलकर्ता नगद रु 2,000 ट्रफी र प्रमाण पत्र उत्कृष्ट खेलाडी नगद रु 2,000 ट्रफी र प्रमाण पत्र उत्कृष्ट गोलरक्षक नगद रु 2,000 ट्रफी र प्रमाण पत्र सेमी फाइनल दुई टिम नगद रु 10,000 प्रति टिम दर्ता शुल्क 8,000+1,000
0: महिला तर्फका पुरस्कारहरू प्रथम पुरस्कार नगद 20,020 रुपैयाँ कप मेडल र प्रमाण पत्र
1: द्वितीय पुरस्कार नगद रु 12,012 कप मेडल र प्रमाण पत्र सर्वाधिक गोलकर्ता नगद रु 1,000 ट्रफी र प्रमाण पत्र उत्कृष्ट खेलाडी नगद रु 1,000 ट्रफी र प्रमाण पत्र उत्कृष्ट गोलरक्षक नगद रु 1,000 ट्रफी र प्रमाण पत्र
0: टीम दर्ता शुल्क 2,500+500 पुरुष टीम दर्ता 2083 असोज 25 र 26 गते साँझ 5 बजे सम्म महिला टीम दर्ता 2083 असोज 26 गते साँझ 5 बजे सम्म उद्घाटन खेल 2083 असोज 28 गते बिहान 11 बजे
1: खेलाडी संख्या 7+3 10 जना पुरुष तर्फ अधिकतम 32 टीमलाई मात्र प्रतियोगितामा समावेश गराइनेछ यसपटक आफ्नो टीमको सहभागिता सुरक्षित र सुनिश्चित गर्नका लागि टीम दर्ता गर्ने क्रममा आयोजकले उपलब्ध गराएको QR स्क्यान गरी रु 4,000 अग्रिम दर्ता शुल्क भुक्तानी गर्नुपर्नेछ भुक्तानी गरिसकेपछि ट्रान्जेक्सनको स्क्रिनसट अनिवार्य रूपमा आयोजकलाई पठाउनु पर्नेछ QR मार्फत अग्रिम शुल्क भुक्तानी नगरेको टीमलाई प्रतियोगिताको दर्तामा समावेश गरिने छैन पहिलो दर्ता गर्ने टीमलाई प्राथमिकता दिइनेछ त्यसैले आफ्नो टीमको स्थान सुरक्षित गर्न समयमै दर्ता गर्नुहोस्
0: थप जानकारीका लागि सम्पर्क नम्बर 98468098 98458228018 98464321 र 97475-1583 खेल मैदान मर्स्याङदी गाउँपालिका 4 मिप्रा लमजुङ आयोजक कन्या देवी क्लब मर्स्याङदी गाउँपालिका 4 मिप्रा लमजुङ प्रवर्धक मर्स्याङदी गाउँपालिकाको कार्यालय भुलभुले लमजुङ सह प्रवर्धक मर्स्याङदी गाउँपालिका 4 को उडा कार्यालय तारिङ लमजुङ खेलौ रमाऊ र पर्यटन प्रवर्धनमा योगदान गरौ मिप्रा जाउँ फुटबल प्रतियोगितामा रमाऊ

0: के तपाई निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
2: अब जापान ट्राई होइन स्योर गरौं।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
2: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
2: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेषहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
1: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
3: माया, हाम्रो साथी सपना त कति भाग्यमानी रहेछ है। कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
4: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र?
3: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
4: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदै छ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
3: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी, सबैको चाहना।
4: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
3: जय बुद्ध ज्वेलरी, बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै।

भावपूर्ण श्रद्धांजलि हमारा प्रात स्मरणीय बेसीशहर नगरपालिका साथ भलुआटार निवासी वामदेव पौडेल को 73 वर्ष को उमेर में मिति 2083 साल असोज 14 गते बुधवार का दिन असामयिक निधन भएकोमा भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौं। श्रीमती माया देवी पौडेल, छोरा बुहारी विश्व पौडेल र रीता पौडेल, छोरी ज्वाइँहरू इन्द्र सुवेदी र लवहरी सुवेदी, शोभा अधिकारी र पदम अधिकारी, प्रतीक्षा सुवेदी र सन्तोष सुवेदी, नाति नातिनी बुहारी विशाल पौडेल र शीतल पौडेल, नातिनी ज्वाइँ नाति अमृता अधिकारी र प्रकाश अधिकारी, नातिहरू नयन आदित्य पवन, नातिनीहरू आरजु अदिति, पलातिनीहरू आर्य र आज्ञा, भाउजू चीजा माया पौडेल, दाजु भाउजू पदम प्रसाद पौडेल र हरिमाया पौडेल, भाई बुहारी कृष्ण प्रसाद पौडेल र हरिमाया पौडेल, यादव पौडेल र चीजा पौडेल, खडानन्द पौडेल र देवी पौडेल एवं समस्त पौडेल परिवार बेसी शहर नगरपालिका साथ भलुवाटार लमजुङ।

0: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
1: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न। सबै सामान एउटै ठाउँमा पाइन्छ।
0: ए हो र,
1: के पाइन्छ? घरैसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
2: बेसी सहर सेरा बजारमा रहेको कामक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घराइची तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
3: नोट, कामक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
2: कामक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोप्राइटर यज्ञराज सेढाई र रूपा सेढाई। सम्पर्क फोन नम्बर 0665204727, मोबाइल नम्बर 9845424264 र 9847607915।
4: नाति, ए नाति, यत्रो खर्च गरेर घर निर्माण त गर्न लाग्यो, अब घरका लागि आवश्यक फर्निचर सामानहरू कहाँबाट ल्याउने विचार गरेको छस्?
5: खै हजुरबुबा, 10 वर्ष विदेशमा पसिना बगाएपछि बल्ल बल्ल बनाएको घर हो। जस्तो पाए त्यस्तै ठाउँबाट फर्निचर र सिसाका सामान चाहिँ ल्याउनु हुन्न है? कुरो सुन्नु बुढाको, आगो ताप्नु मुढाको भन्छन्। बरु भन्नुहोस् न हजुरबुबा, बेसी सहरमा आकर्षक, गुणस्तरीय र टिकाउ फर्निचरका सामानहरू कहाँ पाइन्छ होला?
4: ल यता सुन केटा, त्यसका लागि त हाम्रै बेसी सहरको दनाई फाँटमा कर्पूरेश्वर फर्निचर छँदैछ नि।
5: कर्पूरेश्वर फर्निचर, के पाइन्छ त्यहाँ?
4: त्यहाँ त घरका लागि चाहिने सबै प्रकारका फर्निसिङ तथा फर्निचरका सामानहरू र झ्याल ढोकाका लागि चाहिने उच्च गुणस्तरीय सिसा पनि पाइन्छ।
6: हजुर, हामी कहाँ घर अफिसका लागि चाहिने उच्च गुणस्तरीय फर्निचरका सामानहरू, चौकस, पल्ला, वाटर प्रुफ प्लाई, फर्माइका रेडिमेड किचन ब्याग, साथै जालडोकाका लागि अर्डर अनुसारका गुणस्तरीय र विभिन्न डिजाइनका सिसाका फ्रेम, फ्रेमिङ र हार्डवेयरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
2: कर्पूरेश्वर सिसा पसल, बेसी सहर नगरपालिका 8, सेरा चोक, लमजुङ। प्रोप्राइटर राजकुमार अधिकारी। सम्पर्क फोन नम्बर 0665205722, मोबाइल नम्बर 9865056719।
6: सम्झनुहोस् हाम्रै कर्पूरेश्वर फर्निचर।

0: स्वास्थ्य शिविर
1: यही मिति 2083 असोज 24 गते विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा प्राज्ञ डाक्टर बसन्त ढुंगालाद्वारा एक दिने निशुल्क स्वास्थ्य शिविर हुने बारे अत्यन्त जरूरी सूचना। मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा 14 नम्बर गल्ली फोन नम्बर 0665200004 यही मिति 2083 असोज महिनाको 24 गते शनिबार विश्व मानसिक स्वास्थ्य दिवस को दिन बिहान 11 बजेबाट चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा स्नायु मानसिक शारीरिक तथा लागौषध रोग विशेषज्ञ डाक्टर बसन्त ढुंगाना आउनुहुने हुँदा निशुल्क स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
2: निशुल्क जाँच हुने रोगहरू लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्रा नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने भएमा, काम्ने, छोप्ने, ढल्ने, बेला बेलामा बेहोश हुने, छारे रोग भएमा, डर लाग्ने, झसङ हुने, हतालिने, मुटुको ढुकढुक हुने, मुटु हल्लेको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाई हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा, लागु पदार्थको दुर्व्यसनी वा अत्यधिक रक्सीको सेवन गर्ने भएमा, यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा, उदास भइरहने, जिउमा फुर्ती नहुने, आलस्य भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा, बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा, सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा।
1: निशुल्क जाँच हुने दिन र समय यही मिति 2083 असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 0665200004 साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि उपलब्ध छ।
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
4: कार्य समिति चयनका लागि चुनावी प्रक्रिया पनि शुरू हुँदैछ। काठमाडौँको खुला मंचमा हिजो महाधिवेशन उद्घाटन भएपछि अहिले बिहान 9 बजेदेखि बन्द सत्र शुरू हुन लागेको हो। बन्द सत्र पनि खुला मंचमै हुने कार्यक्रम छ। बन्द सत्रमा सभापति गगन थापा र उपसभापति विश्व प्रकाश शर्माले राजनैतिक तथा समसामयिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका छ। कांग्रेसको निर्वाचन समितिले केन्द्रीय कार्यसमिति चयनका लागि चुनावी कार्यतालिका सार्वजनिक गरेको छ। यस अनुसार आज बेलुकी 5 बजे मतदाता नामावली प्रकाशन, 5 बजेदेखि 6:30 बजेसम्म मतदाता नामावली प्रकाशन उपर दाबी विरोध, बेलुका 8:30 बजे मतदाताको अन्तिम नामावली प्रकाशन, यस्तै भोलि बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म उम्मेद्वारी मनोनयन, दिउँसो 4:30 बजे अन्तिम नामावली प्रकाशन, 4:30देखि 5:30 बजेसम्म उम्मेद्वारी दरखास्तमा दाबी विरोध, बेलुका 7 बजे उम्मेद्वारको दोस्रो नामावली प्रकाशन गरिनेछ। यसै गरी पर्सि 21 गते बिहान 9 बजेसम्म उम्मेद्वारको नामावली फिर्ता लिने, बिहान 10 बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने, दिनभर प्रचार प्रसार गर्न पाइने र 22 गते बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म मतदानको कार्यक्रम तोकिएको छ। दशैंका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ यसै हप्ता खुलाउने गरी तयारी भएको छ। यसबारे आज यातायात व्यवस्था विभाग, यातायात व्यवसाय राष्ट्रिय महासंघ र सरकारबीच छलफल हुँदैछ। छलफलपछि अग्रिम टिकट खुला गर्ने मिति र प्रक्रियाबारे निर्णय हुने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक एसपी नरेश राजु सुवेदीले उज्यालोलाई जानकारी दिनुभयो। विशेष गरी पहाड़ी तथा दुर्गम क्षेत्रका सड़कको अवस्थालाई ध्यानमा राखेर यातायात सञ्चालन र टिकट बुकिङको व्यवस्था मिलाउने तयारी छ। दशैंमा ठूलो संख्यामा यात्रु काठमाडौँबाट बाहिरिने भएकाले यात्रुको सहज यात्रा, गाड़ीको व्यवस्थापन, सड़कको अवस्था तथा सम्भावित जोखिमलाई ध्यानमा राखेर अग्रिम टिकट बुकिङको व्यवस्था मिलाउन लागेको हो। दशैंका लागि यात्रुको चाप बढ़न थालेपछि काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा यात्रु सहायता कक्ष राख्न थालिएको छ। हिजोसम्म 8 वटा ठाउँमा यात्रु सहायता कक्ष सञ्चालन भएका छन्। बल्कु चोक, फरपिङ चोक, हलचोक, नयाँ बस पार्क, चाभैल, कोटेश्वर लगायतका ठाउँमा सहायता कक्ष सञ्चालनमा आएका ट्राफिक प्रहरीले जनाएको छ। कुल 15 ठाउँमा यात्रु सहायता कक्ष सञ्चालन गर्ने योजना छ। गएको असोज 8 गतेदेखि 11 गतेसम्मको निरन्तरको झरीपछिको बाढ़ी पहिरोले म्याग्दी जिल्लाका झण्डै 550 घर परिवार प्रभावित भएका छन्। 111 घरमा पूर्ण, 93 आंशिक र 342 घर जोखिममा रहेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यका अनुसार सबैभन्दा धेरै अन्नपूर्ण गाउँपालिकामा 45 घर पूर्ण, 12 घरमा आंशिक र 183 घर जोखिममा परेका छन्। 56 गोठ भत्किँदा 22 पशु चौपाया मरेका छन्। अन्नपूर्ण गाउँपालिका 5 र मालिका गाउँपालिकामा 2 जनाको पहिरोमा पनि ज्यान गएको छ। यस्तै देवी नगरपालिका र अन्नपूर्ण गाउँपालिकामा 1-1 जना बेपत्ता छन्। यस्तै गएको भदौ 10 गतेको विनाशकारी बाढ़ीका कारण रसुवाका 3 सरकारी र 1 निजी विद्यालयका 45 विद्यार्थी अझै सम्पर्कविहीन छन्। शिक्षा तथा समन्वय इकाई धुन्चेका प्रमुख दुर्गा प्रसाद सिलवालका अनुसार बाढ़ीका कारण जिल्लाका 4 विद्यालय भवन पूर्ण रूपमा क्षतिग्रस्त छन्। राष्ट्रिय आधारभूत विद्यालय टिमुरे, मालिका देवी आधारभूत विद्यालय, पैरेवेशी चिपलेटी आधारभूत विद्यालय र मोडर्न ट्रिनिटी इंग्लिश बोर्डिङ स्कूल क्षतिग्रस्त छन्। सम्पर्कविहीन विद्यार्थी मध्ये नेपाल राष्ट्रिय आधारभूत विद्यालय टिमुरेका 25, मालिका देवी आधारभूत विद्यालयका 11, मोडर्न ट्रिनिटीका 8 र चिपलेटी आधारभूत विद्यालयका 1 रहेका इकाई प्रमुख सिलोवालले जानकारी दिनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्स को खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् 3 वर्ष एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज अब थप खबरहरू आज कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको हिमाल र पहाड़का थोरै ठाउँमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ त्यसै गरी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली एक दुई ठाउँमा हल्का वर्षा र हिमपात तथा पहाड़का थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ मधेस प्रदेश कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको तराईका एक दुई ठाउँमा मध्यम वर्षाको सम्भावना समेत छ गैराती देशका यी ठाउँमा हल्कादेखि मध्यम वर्षा समेत भएको छ पोखरा महानगरपालिकाले बजारको मध्यभाग भएर बग्ने फिर्खे खोलाको प्राकृतिक वाहव क्षेत्रमा रहेका संरचना हटाउने अभियानलाई तीव्रता दिएको छ असोज 15 गतेदेखि शुरू भएको अभियान अन्तर्गत अहिलेसम्म 12 स्थायी र 14 अस्थायी संरचना हटाएको महानगरका मेयर धनराज आचार्यले बताउनु भएको छ अण्डाको पोषण तथा स्वास्थ्य सम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल लयर्स कुखुरा पालक संघले यस वर्षको विश्व अण्डा दिवस सप्ताहव्यापी रूपमा मनाइरहेको छ यस वर्षको नारा प्रोटीन जसले शक्ति दिन्छ र सुरक्षा गर्छ रहेको छ संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलका अनुसार हरेक वर्ष अक्टोबर महिनाको दोस्रो शुक्रबार महिना नै विश्व अण्डा दिवस यस वर्ष असोज 23 गते अर्थात अक्टोबर 9 मनाइनेछ अब विदेशको खबर भारतमा प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै हिजो तेस्रो दिन पनि प्रदर्शन जारी रहेको छ शुक्रबारदेखि शुरू भएको प्रदर्शन हिजो मुम्बई र नयाँ दिल्लीमा समेत भयो मुम्बईमा हजारौं मानिस भारतीय झण्डा बोकेर सड़कमा उत्रिएका भारतीय संचार माध्यमहरूले जनाएका छन् उनीहरूले मुख्य निर्वाचन आयुक्त कुमारको राजीनामा माग गरेका छन् सीजेबीका प्रमुख अभिजित दिवकेले सामाजिक सञ्जाल मार्फत स्वतन्त्र र निष्पक्ष निर्वाचनको माग गर्दै प्रदर्शनमा सहभागी हुन आह्वान गर्नुभएको छ तर भारतीय निर्वाचन आयोगले मतदाता सूची पुनरावलोकनमा अनियमितता भएको आरोप अस्वीकार गरेको छ यसैबीच विपक्षी दलहरूले निर्वाचन आयोगको कार्यालयसम्म मार्च गर्ने र देशभर लोकतन्त्र जोगाउँ अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् कक्रो जनता पार्टीले अक्टोबर 10 नयाँ दिल्लीमा ठूलो प्रदर्शन गर्ने तयारी गरेको छ अब खेल खबर आउँदो मंगसिर 16 देखि 27 गतेसम्म सञ्चालन हुने 10 राष्ट्रिय खेलकुद प्रतियोगिता 2083 32 खेल समावेश गरिएका छन् सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलन मार्फत राखेपका सदस्य सचिव रामचरित्र मेहताले प्रतियोगितामा समावेश खेलमध्ये 28 खेल कर्णाली र बाँकी 4 खेल लुम्बिनी प्रदेशमा सञ्चालन हुने बताउनुभयो एथलेटिक्स ब्याडमिण्टन बक्सिङ बास्केटबल क्रिकेट फुटबल ह्याण्डबल रग्बी तेक्वान्दो भलिबल उसु कुस्ती कबड्डी कराते फुल कन्ट्याक्स कराते हकी र ई स्पोर्ट जस्ता खेलहरू सुर्खेतमा सञ्चालन हुनेछन् भने शारीरिक संगठन कालीकोटमा जुडो जाजरकोट खोखो रूकुम पश्चिम आईटीएफ तेक्वान्दो तथा बुत्तीचाल दैलेख टेबल टेनिस सल्यान र आर्चरी जुम्लामा गर्ने उहाँको भनाई छ पौडी भारत्तोलन टेनिस र सुटिङ लुम्बिनी प्रदेशको नेपालगंजमा सञ्चालन गर्ने प्रारम्भिक छलफल भएको छ यद्यपि प्राविधिक समितिको थप छलफलपछि खेलहरू कर्णालीमा हुन सक्ने समेत बताइएको छ खेलाड़ी र अफिसियल्स गरी झण्डे 9,000 सहभागिता रहने आयोजकको अनुमान छ चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आजदेखि बन्द 17 सभापतिमा गगन थापा निश्चित जस्तै दशैंका लागि गाड़ीको अग्रिम टिकट बुकिङ खोल्ने बारे आज निर्णय हुँदै 8 ठाउँमा यात्रु सहायता कक्ष सञ्चालन बाढ़ी पहिरोको कारण म्याग्दीका 550 घर परिवार प्रभावित भएपछि बाढ़ीमा रसुवाका 45 जना विद्यार्थी अझै सम्पर्कविहीन भारतीय निर्वाचन आयोगका प्रमुखको राजीनामा माग्दै तेस्रो दिन पनि प्रदर्शन देशैभर लोकतन्त्र जगाउँ अभियान चलाउने विपक्षी दलहरूको घोषणा र 10 राष्ट्रिय खेलकुद प्रतियोगितामा 32 खेल समावेश
2: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: टीवीएस परिवार बाट दशैं तिहार र छठको हार्दिक शुभकामना।
1: लमजुङको लागि सम्पर्क जीवन सहारा इन्टरप्राइजेज, एसिसहर नगरपालिका 8 जिङ्गे खोला, प्रभु बैंक अगाडि। मोबाइल नम्बर 98 5 60 45 460, 98 6 98 14 673 र 98 2 61 9 810।
0: हार्दिक निमन्त्रणा, हार्दिक निमन्त्रणा। हामी सबैको चाहना विश्व शान्तिको कामना भन्ने मूल नाराका साथ साम्बा चोलिङ बुद्ध गुम्बाको प्राङ्गणमा गुम्बा समिति तथा न्युन्ने समूहको सक्रियतामा घन पोखरा लामा परिवारद्वारा त्रिदिवसीय न्युन्ने मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा आयोजना हुन गइरहेको छ। उक्त महापूजामा सहभागी भई पुण्य लाभ प्राप्त गर्न सम्पूर्ण जिल्लावासी, श्रद्धालु, भक्तजन, जनप्रतिनिधि, बुद्धिजीवी, शुभचिन्तक तथा गाउँवासी बुवा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा निम्न मिति, समय र स्थानमा सञ्चालन हुने बेहोरा जानकारी गराउँदै यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ।
2: मिति 2083 कार्तिक 7 गतेदेखि 9 गतेसम्म, समय बिहान 10 बजेदेखि, स्थान साम्बा छ्योलिङ बौद्ध गुम्बा, मर्सङ्ती गाउँपालिका 1 र 2, पोचोङको घन पोखरा लम्सुङ, आयोजक घन पोखरा गुम्बा लामा परिवार घन पोखरा लम्सुङ। थप जानकारीका लागि सम्पर्क गुम्बा समिति अध्यक्ष राम गुरुङ 98 4 10 61 4 54, घन पोखरा लामा परिवार अध्यक्ष डम्बर गुरुङ कर्म 98 4 56 6 4।
3: नोट, मौन व्रत बस्न चाहनुहुने श्रद्धालु महानुभावहरूका लागि विशेष जानकारी। मौन व्रत बस्न इच्छुक श्रद्धालुहरूले कार्तिक 6 गते बेलुकासम्म गुम्बामा आइपुग्नु पर्नेछ।
2: कार्यक्रमको समय तालिका यस प्रकार रहेको छ। कार्तिक 6 गते बेलुकासम्म गुम्बामा उपस्थित भइसक्नु पर्ने, कार्तिक 7 गते बिहान 5 बजे शील ग्रहण गर्ने, कार्तिक 8 गते बिहान 5:30 बजे शील ग्रहण गर्ने, कार्तिक 9 गते बिहान 3 बजेदेखि पूजा शुरू भए सोही दिन कार्यक्रम समापन हुने जानकारी गराउँदै उक्त मौन व्रतमा सहभागी हुन इच्छुक सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई निर्धारित समयमै उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98 4 51 39 6 47 र 98 1 11 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
5: ओहो हेड सर, टाढैको साइत हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है।
6: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
5: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
7: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लङ्सुङमा नै पहिलो पटक स्थापित विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
8: न्यू जनप्रेमी छापाखाना बेसी शहर नगरपालिका 8 नारायण स्थान चोक लमजुङ। सम्पर्क फोन नम्बर 0664520227, मोबाइल नम्बर 9842949129 र 9841552091।

भावपूर्ण श्रद्धांजलि। बेसी शहर नगरपालिका सात भलुवाटार निवासी चेतनाथ पौडेलको श्रीमती र छोरा विमोचन पौडेल, बुहारी सरिना लामिछाने, साथी छोरीहरू ऋतु अधिकारी, मेलिना न्यौपाने र सबिना भण्डारीको ममतामयी माता स्वर्गीय पार्वता पौडेलको यही 2083 असोज 7 गते 58 वर्षको उमेरमा भएको निधनले हामी त्रिवेणी बाबा समूह भलुवाटार परिवार मर्माहित भएका छौं। दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ। साथै स्वर्गीय आत्माको वैकुण्ठ वास होस् भनी भगवानसँग प्रार्थना गर्दछौ। त्रिवेणी बाबा समूह परिवार बेसी शहर नगरपालिका सात भलुवाटार लम्सुङ।

0: सम्पूर्ण पशुपालक कृषकहरूमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको सूचना। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको वार्षिक कार्यक्रममा रहेको पशुको पूर्णखोप कार्यक्रम अन्तर्गत संक्रामक महामारी जन्य खोरेत रोग विरूद्धको खोप लगाउन खोपकर्ताहरू यही मिति 2083 असोज 14 देखि 30 गतेसम्मको लागि खटिनु भएकोले आफूले पालन गरेका गाई भैंसी र बंगुरलाई निशुल्क रूपमा खोप लगाई पशुधनको सुरक्षा गर्नुहुन अनुरोध गर्दछौ। याद राखौं, रोग लाग्न नदिन सबैभन्दा प्रभावकारी उपाय भनेको खोप लगाउनु हो। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङ।
1: किसानको मेहनत, उपभोक्ताको भरोसा, दशैं लक्षित कृषि तथा पशु हाट बजार। यसपालिको दशैंमा स्थानीय उत्पादन, स्थानीय किसान र स्थानीय बजारलाई प्राथमिकता दिउँ।
0: मर्स्याङ्दी गाउँपालिकाको प्रवर्धनमा कृषि तथा पशु हाट बजार सञ्चालक समितिद्वारा आयोजित दशैं लक्षित कृषि तथा पशु हाट बजार यही असोज 27 गतेदेखि 29 गतेसम्म सञ्चालन हुँदैछ। आफ्नै गाउँठाउँमा उत्पादित ताजा तरकारी, फलफूल, खसी, बोका, भेडा, कुखुरा तथा विभिन्न स्थानीय कृषि तथा पशुजन्य उपजहरू एउटै ठाउँमा सहज रूपमा उपलब्ध हुनेछन्।
1: हाट बजारमा के पाइन्छ? ताजा तरकारी तथा फलफूल, खसी बोका, भेडा कुखुरा लगायत पशु पक्षी, स्थानीय किसानद्वारा उत्पादित विभिन्न कृषि उपज, किसान र उपभोक्ता बीच प्रत्यक्ष भेटघाट तथा कारोबार।
0: किसानका लागि विशेष प्रोत्साहन, हाट बजारमा कृषि उपज बिक्रीका लागि ल्याउने किसानलाई बिक्री मूल्यको 5% तथा खसी बोका भेडा र कुखुरा लगायतका पशु पक्षी बिक्री गर्ने किसानलाई बिक्री मूल्यको 3% प्रोत्साहन रकम गाउँपालिकाले उपलब्ध गराउनेछ। साथै समर्थन मूल्यको समेत व्यवस्था गरिएको छ।
1: यसपटकको दशैंमा बाहिरबाट मात्र होइन आफ्नै गाउँका किसानले उत्पादन गरेको वस्तु किनौ, स्थानीय उत्पादनको प्रयोग बढाऊ, किसानलाई हौसला र आत्मनिर्भर कृषि तथा समृद्ध स्थानीय अर्थतन्त्र निर्माणमा हातेमालो गरौं।
0: मिति 2083 असोज 27 गतेदेखि 29 गतेसम्म। समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म।
1: स्थान मर्स्याङ्दी गाउँपालिका वडा नम्बर 3 खुदी स्थित कृषि तथा पशु सेवा केन्द्र परिसर। प्रबन्धक मर्स्याङ्दी गाउँपालिकाको कार्यालय भुलभुले लमजुङ। आयोजक कृषि तथा पशु हाट बजार सञ्चालक समिति।
0: थप जानकारीका लागि 98565450 र 98569340।
2: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसी सहर लमजुङको 16 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
3: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसी सहर लमजुङको मिति 2083 साल भाद्र 18 गते बिहिबार बसेको संचालक समितिको 14 बैठकको निर्णय अनुसार संस्थाको 16 वार्षिक साधारण सभा नेपाल सरकार सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा निर्देशिका 2076 संशोधित 2077 र संस्थाको पुनर्लेखन विनियम 2079 दफा 28(2) बमोजिम इकाई अनुसार तपसिलमा उल्लेखित मिति र कार्यसूची बमोजिम हुने कुरा सम्पूर्ण शेयर सदस्यहरूलाई विभिन्न माध्यमबाट सूचना सम्प्रेषण गरिएको छ। कुनै कारणवश पत्र प्राप्त नभएमा पनि यसै सूचनालाई आधार मानि साधारण सभामा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
2: एकाइ सभा हुने मिति, समय र स्थान।
3: मुख्य कार्यालय बेसी सहर 2083/6/23 गते शुक्रबार। समय बिहान 11:30 बजे। स्थान जिल्ला समन्वय समितिको सभाहाल बेसी सहर नगरपालिका वडा नम्बर 8 मुख्य कार्यालय अन्तर्गतका सबै सदस्यहरू। खुदी सेवा केन्द्र खुदी बजार मिति 2083/6/24 गते शनिबार। समय बिहान 11:30 बजे। लमजुङ उद्योग वाणिज्य संघ खुदी इकाइ सभाहाल खुदी बजार मर्स्याङ्दी गाउँपालिका अन्तर्गतका सबै सदस्यहरू। भोटेवडा सेवा केन्द्र सिउँडीबार मिति 2083/6/24 गते शनिबार। समय बिहान 11:30 बजे। भोटेवडा तमु आमा समूहको भवन पहिरे सुन्दर बजार राईनास दोर्जी र दुधपोखरी गाउँपालिकाका सबै सदस्यहरू। इकाइबाट निर्णय प्रमाणित गर्न छानिएका प्रतिनिधिहरूको बैठक मिति 2083 साल असोज 27 गते मंगलबार बिहान 11:30 बजे। स्थान हातेमालो साकोसको सभाहाल बेसी सहर 7 लमजुङ। नोट, संचालक समिति सदस्य र लेखा सुपरिवेक्षण समितिको सदस्य रिक्त पदको निर्वाचन सम्बन्धी कार्यक्रम संस्थाको वेबसाइट www.hatemalosakos.com.nb मा हेर्नुहोला।
4: गोपाल परियार सचिव संचालक समिति।
5: बुबा घरमा भाँडाकुँडाहरू धेरै पुराना छन्। अब के गर्ने होला?
6: किन चिन्ता गर्छे छोरी मायादेवी, भाँडा पसलमा जाने नि, त्यहाँ त पुराना भाँडाकुँडा साखेर तथा खरिद बिक्री पनि गरिन्छ।
5: ए, त्यो भाँडा पसल चाहिँ कहाँनिर छ?
6: बेसी सहरको त्रिवेणी टोलमा रहेको मायादेवी भाँडा पसलमा तामा, पित्तल, चरेस, फलाम, प्लास्टिक, स्टिल र माटाका भाँडाकुँडा सबै पाइन्छ।
5: अनि बुबा घरमा नयाँ भाँडाकुँडाहरू पनि चाहिएको छ नि?
6: डोको, थुन्से, नाङ्लो लगायत घरायसी सामग्री पनि पाइन्छ।
5: यस मायादेवी भाँडा पसलमा तामा, पित्तल, चरेस, फलाम, प्लास्टिक, स्टिल तथा माटाका भाँडाकुँडाहरू पाइनुको साथै डोको, थुन्से, नाङ्लो आदि जस्ता घरायसी सामग्रीहरू पनि उपलब्ध रहेको छ। घरमा थन्किएर बसेका तामा, पित्तल, चरेस तथा सिल्भरका पुराना भाँडाकुँडाहरूसँग नयाँ भाँडाकुँडाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ।
6: नोट, दसैँका लागि 10,000 भन्दा माथिका सामानहरू खरिद बिक्री गर्दा बम्पर अफर प्राप्त गर्न सक्नुहुनेछ। मायादेवी भाँडा पसल विश्व नगरपालिका साथ त्रिवेणी टोल सानीमा भएक नजिकै। प्रोपाइटर मायादेवी आचार्य। सम्पर्क नम्बर 9860744459 र 9704640765।
7: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
8: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
7: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
8: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी सहर नगरपालिका साथ, मनाङ्गे चौतारा, लमजुङ। सम्पर्क मोबाइल नम्बर 9840698911।
2: दाई, पैसा त तन्नै कमाएर ल्याउनु भयो क्यारे?
9: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजाने गरी फर्किएको नि बहिनी।
2: अब के गर्नुहुन्छ त दाई?
9: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लाइसबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
2: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो! म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथेँ, यस्तो कुरा यादै भएन।
8: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8, सेरा ओह्रालो, लमजुङ। प्रोपाइटर शरद बराल। सम्पर्क नम्बर 9856044501 र 9826173799।
10: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: बुढा ए बुढा, इस पाली बैशाख में हाम्रो छोरा को बिहे गर्ने भनेको होइन भन्या?
1: हुन त हो नि बुढी, तर यो घर को हालत हेर त, फेरि अब तरकारी फलफूल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
0: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी शहर नगरपालिका 8-13 सिबिएस तथा डिभिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
0: सिबिएस तथा डिभिजन भण्डार बेसी सहर नगरपालिका 8-13 लमजुङ प्रोप्राइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 9842618202 र 9840319799।
0: सिबिएस तथा डिभिजन भण्डार बेसी सहर नगरपालिका 8-13 लमजुङ।
2: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
3: बुढी ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि? के भयो मेरो बुढीलाई? आज
4: चाडबाड पनि नजिकै आइसक्यो, घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
3: नरिसाउ न बुढी, घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर बन्द भएन नि।
4: चिन्तै नगर्नुहोस् न बुढा, बेसी सहरको नारायणस्थान चौकमा रहेको दिपा सुन्चारी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गर गहना पाइन्छ नि, त्यही जाउँ न।
5: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
2: हजुर, हामी कहाँ शिरफूल, शिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारका गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोप्राइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
4: सम्पर्क फोन नम्बर 9816685520, 9806661 र 0665231381। दिपा सुन्चाँदी पसल, विश्वहर नगरपालिका 8, नारायण स्थान, लम्सुङ।

0: भावपूर्ण श्रद्धांजलि हमारा प्रात स्मरणीय बेसी शहर नगरपालिका साथ भलुवाटार निवासी बामदेव पौडेल को 73 वर्ष को उमेर में मिति 2083 साल असोज 14 गते बुधवार का दिन असामयिक निधन भएकोमा भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौं। श्रीमती माया देवी पौडेल, छोरा बुहारी विश्व पौडेल र रीता पौडेल, छोरी ज्वाइँहरू इन्द्र सुवेदी र लवहरी सुवेदी, शोभा अधिकारी र पदम अधिकारी, प्रतीक्षा सुवेदी र सन्तोष सुवेदी, नाती नातिनी बुहारी विशाल पौडेल र शीतल पौडेल, नातिनी ज्वाइँ नाती अमृता अधिकारी र प्रकाश अधिकारी, नातिहरू नयन आदित्य पवन, नातिनीहरू आरजू अदिति, पलातिनीहरू आर्य र आज्ञा, भाउजू चीजा माया पौडेल, दाजु भाउजू पदम प्रसाद पौडेल र हरिमाया पौडेल, भाइ बुहारी कृष्ण प्रसाद पौडेल र हरिमाया पौडेल, यादव पौडेल र चीजा पौडेल, खडानन्द पौडेल र देवी पौडेल एवं समस्त पौडेल परिवार बेसी शहर नगरपालिका साथ भलुवाटार लम्सुङ।
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लम्जुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
2: लम्जुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लम्जुङ एजुकेशन सेन्टर बेसी शहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
4: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
5: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
4: पहिला मुख धुने, अनि यही हाम्रै बेसी शहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
6: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नापजाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
7: जयलक्ष्मी सुनचाँदी पसल बेसी शहर नगरपालिका 8 भीमसेन स्थान लम्जुङ, प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98-460-58-565। राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
8: तपाईँको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
9: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
8: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नु पर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला, केही मेलोमेसै पाइन।
9: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
8: तपाईँ पनि ठट्टा गर्नुहुन्छ, त्यति समस्याको लागि लम्जुङदेखि लुम्बिनी जानु पर्ने? म
9: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लम्जुङ बेसरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
8: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
9: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
10: हजुर प्रविधि तपाईको हातमा भरोसा हाम्रो साथमा लुम्बिनी कम्प्युटर तपाईको एकमात्र प्रभाव पर्दो प्रविधिको साथी
11: प्रोप्राइटर कृष्ण भूषाल सम्पर्क नम्बर 9856045783 स्थान लुम्बिनी कम्प्युटर शहर लम्जो
12: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: आइसा के गर्दैछौ तिमी?
1: ए रीता तिमी पो? म त टिभी हेर्दै छु।
0: वाउ, यति राम्रो फर्निचर कहाँबाट ल्याएको नि?
1: यहाँ नजिकै छ नि त, भीमसेन स्थान चोकदेखि विद्या विकास जाने बाटोमा मोडर्न फर्निचर उद्योगले त्यहीबाट ल्याएको हो। अझै आऊ त किचनतिर अनि बेडरुमतिर पनि कति राम्रा राम्रा फर्निचर ल्याएको छु, ल हेर त।
2: मोडर्न फर्निचर उद्योग, जस्तो नाम उस्तै सामान, जस्तो नाम उस्तै सामान।
3: हाम्रा सेवाहरू मोडुलर किचन, दराज, पलाङ, फोल्डिङ पलाङ, लोबे, सोफा, डाइनिङ टेबल, किचन र्याक, कुर्सी टेबल लगायत फर्निचरका हरेक सामग्री आधुनिक डिजाइनमा अर्डर अनुसार तयार गरिनुका साथै सुपथ मूल्यमा तयारी फर्निचरका सामानहरू पाइन्छ। अफिस डेकोरेसन, किचन डेकोरेसन र इन्टेरियर डेकोरेसनका लागि हामीलाई सम्झनुहोस्। मोडर्न फर्निचर उद्योग, बेसीसार नगरपालिका 8, भीमसेन स्थान टोल, विद्या विकास लानी बाटो, लमजुङ। प्रोप्राइटर विवश बुढा थोकी। सम्पर्क मोबाइल नम्बर 9856745779।
4: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो। झन् यही बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने। जहिल्यै बिरामी भएर केही मेलो मिसै खाइएन।
5: बुवा चिर नगर्नुहोस्, झट्टै सुभाष मेडिकल फर्मामा गइहालौ। यही बेसी सहरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
4: हुन्छ बुहारी, लौ गइहालौ, साह्रै गाह्रो भयो।
5: सुभाष मेडिको फर्मा, बेसी सहर नगरपालिका 8 सेरा।
6: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोप्राइटर सुभाष दनाई। सम्पर्क मोबाइल नम्बर 9845664093।
7: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। वा, कफी मात्रै कि खाना खाजा पनि छ। थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
8: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ।

0: भावपूर्ण श्रद्धांजलि। बेसीसहर नगरपालिका सात भलुवाटार निवासी चेतनाथ पौडेलको श्रीमती र छोरा विमोचन पौडेल, बुहारी सरिना लामिछाने, साथी छोरीहरू ऋतु अधिकारी, मेलिना न्यौपाने र सबिना भण्डारीको ममतामयी माता स्वर्गीय पार्वता पौडेलको यही 2083 असोज 7 गते 58 वर्षको उमेरमा भएको निधनले हामी त्रिवेणी बाबा समूह भलुवाटार परिवार मर्माहित भएका छौं। दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ। साथै स्वर्गीय आत्माको वैकुण्ठ बास होस् भने भगवानसँग प्रार्थना गर्दछौ। त्रिवेणी बाबा समूह परिवार बेसी सहर नगरपालिका सात भलुवाटार लमसुङ।
1: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाड रक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451 39 647 र 98111 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कूल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
2: ओए हेर्न, त्यो पहाडबाट आउने समीर नै होइन र भने बडो ह्यान्डसम देखिया छ त यार। होइन केटोलाई कोट प्यान्टले त सुहाउँदो रहेछ।
3: होइन है केटा, के को खास कुछ हो? न्यू गोपाल टेलर्समा बनाएको कोट प्यान्ट पो हो त यार, दामी नदेखिने त कुरै भएन नि।
4: त्यही त नि, अस्ति भर्खर मेरो पनि क्याम्पसको ड्रेस त्यही त सिलाएको हो।
2: ए त्यसो भए यसपालि मङ्सिरा दाईको बिहेमा कोट प्यान्ट कहाँ सिलाउने भनिरहेको थिएँ, अब त न्यू गोपाल टेलर्समै सिलाइन्छ नि।
0: हजुर, हामी कहाँ सुपथ मूल्यमा उच्च स्तरीय कपडाहरूका साथै तपाईँको रोजाई र आकर्षक डिजाइन अनुसार उत्कृष्ट सिलाई गरिन्छ। डिजाइन आफ्नै रोजाईको सिलाई गोपाल टेलर्सको। विवाह होस्, चाडपर्व होस् वा दैनिक पहिरन, तपाईँको व्यक्तित्व सुहाउने आकर्षक डिजाइनका लागि सम्झनुहोस् न्यू गोपाल टेलर्स, प्रोप्राइटर गोपाल परियार। न्यू गोपाल टेलर्स, बेसी सहर 2 त्रिवेणी टोल लमसुङ। सम्पर्क फोन नम्बर 0664520340, 98460743 र 98461806008।
5: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: किन हाँसे हो नि बुढा, तुलै थर्किने गरी
1: तालबार ही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले, देखाउनलाई होला नि, तुलै थर्किने गरी हाँसेका
0: हुन त हाम्रो बाले नि तालबारैमै राख्नु भएको के रे दाँत, अहिलेसम्म भोलियै छन्, लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
2: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू, दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, गिजाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
1: तालबाराही डेन्टल केयर सेन्टर प्राली, बेसी सहर नगरपालिका साथ, भीमसेन स्थान, लमजुङ, प्रोपाइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 98461 32004 र 98191 20981।
3: बीसौ कन्या देवी कप 2083 खेलको विकासमा युवाहरूको सहभागिता, पर्यटन प्रवर्धनका लागि फुटबल प्रतियोगिता नेपालीहरूको महान पर्व विजयादशमी 2083 पावन अवसरमा पर्यटकीय गाउँ मित्रा जाऊ फुटबल प्रतियोगितामा रमाऊ भन्ने मूल नाराका साथ कन्या देवी क्लब मर्स्याङदी गाउँपालिका 4 मित्रा लमजुङको विश्व वार्षिकोत्सवको अवसरमा विगतका वर्षहरूमा झै यस वर्ष पनि पुरूष तथा महिला फुटबल प्रतियोगिता 2083 आयोजना गर्न लागि हुँदा देशभरका इच्छुक तथा योग्य फुटबल टीमहरूलाई प्रतियोगितामा सहभागी भई खेलकुदको विकास, युवाको सहभागिता तथा पर्यटन प्रवर्धनमा हातेमालो गर्न हार्दिक अनुरोध गर्दछौ। पुरुष तर्फका पुरस्कारहरू, प्रथम पुरस्कार नगद रु 1,15,015 कप मेडल र प्रमाण पत्र,
4: द्वितीय पुरस्कार नगद रु 75,075 कप मेडल र प्रमाण पत्र, सर्वाधिक गोलकर्ता नगद रु 2,000 ट्रफी र प्रमाण पत्र, उत्कृष्ट खेलाड़ी नगद रु 2,000 ट्रफी र प्रमाण पत्र, उत्कृष्ट गोल रक्षक नगद रु 2,000 ट्रफी र प्रमाण पत्र, सेमी फाइनल दुई टीम नगद रु 10,000 प्रति टीम, दर्ता शुल्क 8,000+1,000।
3: महिला तर्फका पुरस्कारहरू, प्रथम पुरस्कार नगद 20,020 रुपियाँ कप मेडल र प्रमाण पत्र,
4: द्वितीय पुरस्कार नगद रु 12,012 कप मेडल र प्रमाण पत्र, सर्वाधिक गोलकर्ता नगद रु 1,000 ट्रफी र प्रमाण पत्र, उत्कृष्ट खेलाड़ी नगद रु 1,000 ट्रफी र प्रमाण पत्र, उत्कृष्ट गोल रक्षक नगद रु 1,000 ट्रफी र प्रमाण पत्र,
3: टीम दर्ता शुल्क 2,500+500, पुरुष टीम दर्ता 2083 असोज 25 र 26 गते साँझ 5 बजे सम्म, महिला टीम दर्ता 2083 असोज 26 गते साँझ 5 बजे सम्म, उद्घाटन खेल 2083 असोज 28 गते बिहान 11 बजे,
4: खेलाड़ी संख्या 7+3 10 जना, पुरुष तर्फ अधिकतम 32 टीमलाई मात्र प्रतियोगितामा समावेश गराइनेछ। एक पटक आफ्नो टीमको सहभागिता सुरक्षित र सुनिश्चित गर्नका लागि टीम दर्ता गर्ने क्रममा आयोजकले उपलब्ध गराएको QR स्क्यान गरी रु 4,000 अग्रिम दर्ता शुल्क भुक्तानी गर्नुपर्नेछ। भुक्तानी गरिसकेपछि ट्रान्जेक्सनको स्क्रिनसट अनिवार्य रूपमा आयोजकलाई पठाउनु पर्नेछ। QR मार्फत अग्रिम शुल्क भुक्तानी नगरेको टीमलाई प्रतियोगिताको दर्तामा समावेश गरिने छैन। पहिलो दर्ता गर्ने टीमलाई प्राथमिकता दिइनेछ। त्यसैले आफ्नो टीमको स्थान सुरक्षित गर्न समयमै दर्ता गर्नुहोस्।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 98467-8098, 98458-2018, 98463-34821 र 97475-1583। खेल मैदान मर्स्याङदी गाउँपालिका 4 मित्रा लमजुङ, आयोजक कन्या देवी क्लब मर्स्याङदी गाउँपालिका 4 मित्रा लमजुङ, प्रवर्धक मर्स्याङदी गाउँपालिकाको कार्यालय भुलभुले लमजुङ, सह प्रवर्धक मर्स्याङदी गाउँपालिका 4 को उडा कार्यालय ताघ्रिङ लमजुङ। खेलौ रमाऊ र पर्यटन प्रवर्धनमा योगदान गरौ निप्रा जाऊ फुटबल प्रतियोगितामा रमाऊ।

0: कैसे भी
1: यही मिति 2083 असोज 24 गते विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा प्राज्ञ डाक्टर बसन्त ढुङ्गानाद्वारा एक दिने निशुल्क स्वास्थ्य शिविर हुने बारे अत्यन्त जरूरी सूचना। मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा 14 नम्बर गल्ली फोन नम्बर 066-520-004 यही मिति 2083 असोज महिनाको 24 गते शनिबार विश्व मानसिक स्वास्थ्य दिवस दिन बिहान 11 बजेबाट चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा स्नायु मानसिक शारीरिक तथा लागौषध रोग विशेषज्ञ डाक्टर बसन्त ढुङ्गाना आउनुहुने हुँदा निशुल्क स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
2: निशुल्क जाँच हुने रोगहरू लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्रा नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने भएमा, काम्ने, छोप्ने, ढल्ने, बेला बेलामा बेहोस हुने, छारे रोग भएमा, डर लाग्ने, झसङ्ग हुने, हतालिने, मुटुको ढुकढुक हुने, मुटु हल्लेको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाई हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा, लागु पदार्थको दुर्व्यसनी वा अत्यधिक रक्सीको सेवन गर्ने भएमा, यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा, उदास भइरहने, जिउमा फुर्ती नहुने, आलस्य भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा, बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा, सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा।
1: निशुल्क जाँच हुने दिन र समय यही मिति 2083 असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 066-520-004 साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि उपलब्ध छ।
3: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाइल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँघरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451-39-647 र 98111-90-610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
4: हार्दिक निमन्त्रणा हामी सबैको चाहना विश्व शान्तिको कामना भन्ने मूल नाराका साथ साम्बा चोलिङ बुद्ध गुम्बाको प्राङ्गणमा गुम्बा समिति तथा न्युन्ने समूहको सक्रियतामा घन पोखरा लामा परिवारद्वारा त्रिदिवसीय न्युन्ने मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा आयोजना हुन गइरहेको छ। उक्त महापूजामा सहभागी भई पुण्य लाभ प्राप्त गर्न सम्पूर्ण जिल्लावासी, श्रद्धालु, भक्तजन, जनप्रतिनिधि, बुद्धिजीवी, शुभचिन्तक तथा गाउँवासी बुवा आमा, दाजुभाइ तथा दिदीबहिनीहरूमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा निम्न मिति, समय र स्थानमा सञ्चालन हुने बेहोरा जानकारी गराउँदै यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ।
1: मिति 2083 कार्तिक 7 गतेदेखि 9 गतेसम्म, समय बिहान 10 बजेदेखि, स्थान साम्ब छेउलिङ बौद्ध गुम्बा मर्सन्ती गाउँपालिका 1 र 2 पोचोको घन पोखरा लम्सुङ, आयोजक घन पोखरा गुम्बा लामा परिवार घन पोखरा लम्सुङ। थप जानकारीका लागि सम्पर्क गुम्बा समिति अध्यक्ष राम गुरुङ 98410-61454, घन पोखरा लामा परिवार अध्यक्ष डम्बर गुरुङ कर्म 98467-56604।
0: नोट मन व्रत बस्न चाहनुहुने श्रद्धालु महानुभावहरूका लागि विशेष जानकारी मन व्रत बस्न इच्छुक श्रद्धालुहरूले कार्तिक 6 गते बेलुकासम्म गुम्बामा आइपुग्नु पर्नेछ।
1: कार्यक्रमको समय तालिका यस प्रकार रहेको छ। कार्तिक 6 गते बेलुकासम्म गुम्बामा उपस्थित भइसक्नु पर्ने, कार्तिक 7 गते बिहान 5 बजे शील ग्रहण गर्ने, कार्तिक 8 गते बिहान 5:30 बजे शील ग्रहण गर्ने, कार्तिक 9 गते बिहान 3 बजेदेखि पूजा शुरू भए सोही दिन कार्यक्रम समापन हुने जानकारी गराउँदै उक्त मौन व्रतमा सहभागी हुन इच्छुक सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई निर्धारित समयमै उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ। सम्पूर्ण पशुपालक कृषकहरूमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको सूचना। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको वार्षिक कार्यक्रममा रहेको पशुको पूर्णखोप कार्यक्रम अन्तर्गत संक्रामक महामारी जन्य खोरेत रोग विरूद्धको खोप लगाउन खोपकर्ताहरू यही मिति 2083 असोज 14 देखि 30 गतेसम्मको लागि खटिनु भएकोले आफूले पालन गरेका गाई भैंसी र बंगुरलाई निशुल्क रूपमा खोप लगाई पशुधनको सुरक्षा गर्नुहुन अनुरोध गर्दछौ। याद राखौ, रोग लाग्न नदिन सबैभन्दा प्रभावकारी उपाय भनेको खोप लगाउनु हो। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङ।
5: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: ताबीज, प्रत्यक्ष भेटघाट तथा कारोबार।
1: किसान का लागि विशेष प्रोत्साहन, हाट बजार में कृषि उपज बिक्री का लागि ल्याउने किसानलाई बिक्री मूल्य को 5% तथा खसी, बोका, भेडा र कुखुरा लगायत का पशुपंछी बिक्री करने किसान बिक्री मूल्य को 3% प्रोत्साहन रकम गांव पालिक उपलब्ध कराने, साथ ही समर्थन मूल्य को समेत व्यवस्था कर।
0: इस पटक को दशैं में बाहर बाट अपने गांव का किसान ने उत्पादन वस्तु किनौ, स्थानीय उत्पादन को प्रयोग बढ़ाऊ, किसान हौसला र आत्मनिर्भर कृषि तथा समृद्ध स्थानीय अर्थतंत्र निर्माण में हातेमालो गरौं।
1: मिति 2083 असोज 27 गते देखि 29 गते सम्म, समय बिहान 10 बजे देखि बेलुकी 5 बजे सम्म।
0: स्थान मर्सङ्गी गाउँपालिका वडा नम्बर 3 खुदी स्थित कृषि तथा पशु सेवा केन्द्र परिसर, प्रबन्धक मर्सङ्गी गाउँपालिकाको कार्यालय भुलभुले लमजुङ, आयोजक कृषि तथा पशु हाट बजार संचालक समिति।
1: थप जानकारी का लागि 98565450 र 98569-3340।
2: के तपाईं भरपर्दो आयुर्वेद सेवा को खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवन को नमूना आयुर्वेद औषधालय तपाईंहरुकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठीक नभएका नयाँ तथा पुराना रोगहरू, बाथ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञ स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारी का लागि सम्पर्क मोबाइल नम्बर 98451-39-647 र 98111-90-610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कूल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपुत कस्तुरी टोल चितवन।
3: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसी सर लमजुङको 16 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
4: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसी सर लमजुङको मिति 2083 साल भाद्र 18 गते बिहिबार बसेको संचालक समितिको 14 बैठकको निर्णय अनुसार संस्थाको 16 वार्षिक साधारण सभा नेपाल सरकार सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा निर्देशिका 2076 संशोधित 2077 र संस्थाको पुनर्लेखन विनियम 2079 दफा 28(2) बमोजिम इकाई अनुसार तपसिलमा उल्लेखित मिति र कार्यसूची बमोजिम हुने कुरा सम्पूर्ण शेयर सदस्यहरूलाई विभिन्न माध्यमबाट सूचना सम्प्रेषण गरिएको छ। कुनै कारणवश पत्र प्राप्त नभएमा पनि यसै सूचनालाई आधार मानि साधारण सभामा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
3: एकाइ सभा हुने मिति, समय र स्थान।
4: मुख्य कार्यालय बेसी सहर 2083/6/23 गते शुक्रबार, समय बिहान 11:30 बजे। स्थान जिल्ला समन्वय समितिको सभा हल बेसी सहर नगरपालिका वडा नम्बर 8 मुख्य कार्यालय अन्तर्गतका सबै सदस्यहरू। खुदी सेवा केन्द्र खुदी बजार, मिति 2083/6/24 गते शनिबार, समय बिहान 11:30 बजे। लमजुङ उद्योग वाणिज्य संघ खुदी इकाई सभा हल खुदी बजार, मर्सङ्गी गाउँपालिका अन्तर्गतका सबै सदस्यहरू। भोटेवडा सेवा केन्द्र सिउनीबार, मिति 2083/6/24 गते शनिबार, समय बिहान 11:30 बजे। भोटेवडा तमु आमा समूहको भवन पहिरे, सुन्दर बजार, राईनाश, दोर्दी र दुधपोखरी गाउँपालिकाका सबै सदस्यहरू। इकाइबाट निर्णय प्रमाणित गर्न छानिएका प्रतिनिधिहरूको बैठक मिति 2083 साल असोज 27 गते मंगलबार बिहान 11:30 बजे। स्थान हातेमालो साकुसको सभा हल बेसी सहर 7 लमजुङ। नोट, संचालक समिति सदस्य र लेखा सुपरिवेक्षण समितिको सदस्य रिक्त पदको निर्वाचन सम्बन्धी कार्यक्रम संस्थाको वेबसाइट www.hatemalosakos.com.nb मा हेर्नुहोला।
5: गोपाल परियार, सचिव संचालक समिति।
6: ए मास्टर साहब, कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
7: ल ल आए बहिनी, किन होला?
6: सुन्नु न, एउटा फलामको ट्रस हालेर घर बनाउनु भनेको कहाँ जाने होला?
7: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रो हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले विश्वको झिम खोलामा नन्दस लाइस खोल्नु भएको छ। आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
6: हाम्रा सेवाहरू, यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको

0: सोयाबीन जाली, कुखुराको जाली र सरु बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
1: प्रोपाइटर अमृत श्रेष्ठ बेचिचहर नगरपालिका 8 झिङ्गे खोला पुन्चोक पुरानो माइक्रो पार्किङ भएको ठाउँ मोबाइल नम्बर 9856046257 र 9840067787।
2: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
3: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
2: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
3: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
2: ल त, म पनि त्यतै जाने भए।
4: बुढाथोकी ब्रदर्स सप्लायर सिउडी बारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढाथोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउडी बार लम्सुङ। प्रोपाइटर हरिकृष्ण बुढाथोकी।
5: सम्पर्क मोबाइल नम्बर 9855451141 र 9863252615।
6: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
7: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, हरपर्दो सेवा।
8: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: दाईको बिहे आउन लागिसक्यो तर कपालको हालत हेरिसक्दै छैन। बेहुलाको कपाल पनि यस्तो हुन्छ त दाई?
1: ए बहिनी, त्यसैले त म सोच्दै थिएँ नि कपाल काट्न कहाँ जाने होला भनेर।
0: कहाँ जाने नि, तपाईँको कपाल र दाढीलाई स्टाइलिस र आकर्षक बनाउन त दोस्ती हेयर कटिङ नै जानु पर्छ दाई।
1: कहाँ छ यो दोस्ती हेयर कटिङ, खुबै तारिफ गर्छिन् त मेरी बहिनी।
0: जस्तो तस्तोलाई तारिफ गर्दिन नि है, तपाईँको बहिनीले आफ्नो अनुहार सुहाउँदो, नयाँ नयाँ स्टाइल अनि सफा र राम्रो सेवा छ है दाई। त्यहाँ हाम्रै बेसी सहरको प्रशासन चौकबाट क्याम्पस रोडमा जाँदै गर्दा पायापट्टि छ नि दोस्ती हेयर कटिङ।
2: हाम्रा सेवाहरू यस दोस्ती हेयर कटिङ सेन्टरमा कपाल काट्ने, मिलाउने, धुने, स्टाइलिङ गर्ने, कपाल कलर गर्ने, कपाल हाइलाइट गर्ने, स्मुथिङ गर्ने तथा हेड मसाज गर्ने जस्ता सेवाहरू प्रदान गरिन्छ। साथै पुरुषका लागि दाढी जुङ्गा काट्ने तथा ग्रुमिङ सेवा पनि उपलब्ध रहेको जानकारी गराइन्छ। प्रोप्राइटर मिलन कुमार, बेसीसहर नगरपालिका 8 प्रशासन चोकबाट 15 मिटर क्याम्पस जाने रोड। सम्पर्क मोबाइल नम्बर 9827172 र 9847747245।
3: दोस्ती हेयर कटिङ, तपाईँको स्टाइल हाम्रो दोस्ती, हाम्रो दोस्ती।
4: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
5: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
4: अब जापान ट्राई होइन स्योर गरौं।
5: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
5: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आज सम्पर्क गर्नुहोस्।
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसी सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
5: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।

0: साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
1: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र?
0: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
1: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
0: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी सबैको चाहना।
1: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ।
0: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोपाइटर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 06652420435, 06652475, मोबाइल नम्बर 9856045735।

0: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
1: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउन। सबै सामान एउटै ठाउँमा पाइन्छ।
0: ए हो र, के पाइन्छ?
1: घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
2: बेसी सहर सेरा बजारमा रहेको कामक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
3: नोट, कामक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
2: कामक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लम्जुङ। प्रोप्राइटर यज्ञराज सेढाई र रूपा सेढाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 98465444 र 98467915।
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: एउटा फलामको ट्रक सालेर घर बनाउनु भनेको कहाँ जाने होला?
1: चिन्ते नगरमा बहिनी, भर्खर मात्रै डिम्रे हाम्रो सुविधाको लागि भनेर चेरा बजारको अमृत दाईले बेसरको झिम खोलामा नन्दस ब्लाइस खोल्नु भएको छ। आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
0: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, बेचिचहा नगरपालिका 8, झिङ्गे खोला, पुल्चोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ, मोबाइल नम्बर 98।

0: सैमसंग प्रोपाइटर हरिकृष्ण बुढ़ा थोकी
1: संपर्क मोबाइल नंबर 9855445141 र 9863252615
2: नोट हरेक दिन बिहान 6 बजे देखि 7 बजे को समय भित्र सिउडी बार बाट बेसी शहर सम्म होम डेलिभरी को लागि गाडी को सुविधा पनि रहेको छ।
3: गुणस्तरीय उत्पादन भरपर्दो सेवा हरपर्दो सेवा।

0: सन्देश परिवारबाट दशैं तिहार र छठको हार्दिक शुभकामना।
1: लमजुङको लागि सम्पर्क जीवन सहारा इन्टरप्राइजेज, एसिसागर नगरपालिका 8 जिङ्गे खोला, प्रभु ब्याङ्क अगाडि। मोबाइल नम्बर 98 5045 460, 98 6 98 14 673 र 98 2 61 9 810।
2: सम्पूर्ण पशुपालक कृषकहरूमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको सूचना। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको वार्षिक कार्यक्रममा रहेको पशुको पूर्ण खोप कार्यक्रम अन्तर्गत संक्रामक महामारी जन्य खोरेत रोग विरूद्धको खोप लगाउन खोपकर्ताहरू यही मिति 2083 असोज 14 देखि 30 गतेसम्मको लागि खटिनु भएकोले आफूले पालन गरेका गाई भैँसी र बंगुरलाई निशुल्क रूपमा खोप लगाई पशुधनको सुरक्षा गर्नुहुन अनुरोध गर्दछौ। याद राखौ, रोग लाग्न नदिन सबैभन्दा प्रभावकारी उपाय भनेको खोप लगाउनु हो। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङ।
3: दाइको बिहे आउन लागिसक्यो तर कपालको हालत हेरिसक्दै छैन। बेहुलाको कपाल पनि यस्तो हुन्छ त दाई?
4: ए बहिनी, त्यसैले त म सोच्दै थिएँ नि कपाल काट्न कहाँ जाने होला भनेर।
3: कहाँ जाने नि, तपाईँको कपाल र दारीलाई स्टाइलिस्ट र आकर्षक बनाउन त दोस्ती हेयर कटिङ नै जानुपर्छ दाई।
4: कहाँ छ यो दोस्ती हेयर कटिङ, खुबै तारिफ गर्छिन् त मेरी बहिनी।
3: जस्तो तस्तोलाई तारिफ गर्दिन नि है, तपाईँको बहिनीले आफ्नो अनुहार सुहाउँदो, नयाँ नयाँ स्टाइल अनि सफा र राम्रो सेवा छ है दाई। त्यहाँ हाम्रै बेसी सहरको प्रशासन चौकबाट क्याम्पस रोडमा जाँदै गर्दा बायाँपट्टि छ नि दोस्ती हेयर कटिङ।
5: हाम्रा सेवाहरू यस दोस्ती हेयर कटिङ सेन्टरमा कपाल काट्ने, मिलाउने, धुने, स्टाइलिङ गर्ने, कपाल कलर गर्ने, कपाल हाइलाइट गर्ने, स्मुथिङ गर्ने तथा हेड मसाज गर्ने जस्ता सेवाहरू प्रदान गरिन्छ। साथै पुरुषका लागि दाह्री जुङ्गा काट्ने तथा ग्रुमिङ सेवा पनि उपलब्ध रहेको जानकारी गराइन्छ। प्रोप्राइटर मिलन कुमार, बेसी सहर नगरपालिका 8 प्रशासन चोकबाट 15 मिटर क्याम्पस जाने रोड। सम्पर्क मोबाइल नम्बर 98 27 11 77 82 र 98 4 67 47 245।
6: दोस्ती हेयर कटिङ, तपाईँको स्टाइल हाम्रो दोस्ती, हाम्रो दोस्ती।
2: विश्व कन्या देवी कप 2083 खेलको विकासमा युवाहरूको सहभागिता, पर्यटन प्रवर्धनका लागि फुटबल प्रतियोगिता। नेपालीहरूको महान पर्व विजयादशमी 2083 को पावन अवसरमा पर्यटकीय गाउँ निप्रा जाउँ, फुटबल प्रतियोगितामा रमाऊ भन्ने मूल नाराका साथ कन्या देवी क्लब मर्स्याङदी गाउँपालिका 4 निप्रा लमजुङको विश्व वार्षिकोत्सवको अवसरमा विगतका वर्षहरूमा झै यस वर्ष पनि पुरुष तथा महिला फुटबल प्रतियोगिता 2083 आयोजना गर्न लागि हुँदा देशभरका इच्छुक तथा योग्य फुटबल टीमहरूलाई प्रतियोगितामा सहभागी भई खेलकुद विकास, युवाको सहभागिता तथा पर्यटन प्रवर्धनमा हातेमालो गर्न हार्दिक अनुरोध गर्दछौ।

0: पुरुष तर्फका पुरस्कारहरू प्रथम पुरस्कार नगद रु 1,15,015 कप मेडल र प्रमाण पत्र
1: द्वितीय पुरस्कार नगद रु 75,075 कप मेडल र प्रमाण पत्र सर्वाधिक गोलकर्ता नगद रु 2,000 ट्रफी र प्रमाण पत्र उत्कृष्ट खेलाडी नगद रु 2,000 ट्रफी र प्रमाण पत्र उत्कृष्ट गोलरक्षक नगद रु 2,000 ट्रफी र प्रमाण पत्र सेमी फाइनल दुई टिम नगद रु 10,000 प्रति टिम दर्ता शुल्क 8,000 प्लस 1,000
0: महिला तर्फका पुरस्कारहरू प्रथम पुरस्कार नगद 20,020 रुपैयाँ कप मेडल र प्रमाण पत्र
1: द्वितीय पुरस्कार नगद रु 12,012 कप मेडल र प्रमाण पत्र सर्वाधिक गोलकर्ता नगद रु 1,000 ट्रफी र प्रमाण पत्र उत्कृष्ट खेलाडी नगद रु 1,000 ट्रफी र प्रमाण पत्र उत्कृष्ट गोलरक्षक नगद रु 1,000 ट्रफी र प्रमाण पत्र
0: टिम दर्ता शुल्क 2,500 प्लस 500 पुरुष टिम दर्ता 2083 असोज 25 र 26 गते साँझ 5 बजे सम्म महिला टिम दर्ता 2083 असोज 26 गते साँझ 5 बजे सम्म उद्घाटन खेल 2083 असोज 28 गते बिहान 11 बजे
1: खेलाडी संख्या 7 प्लस 3 10 जना पुरुष तर्फ अधिकतम 32 टिमलाई मात्र प्रतियोगितामा समावेश गराइनेछ यसपटक आफ्नो टिमको सहभागिता सुरक्षित र सुनिश्चित गर्नका लागि टिम दर्ता गर्ने क्रममा आयोजकले उपलब्ध गराएको क्यूआर स्क्यान गरी रु 4,000 अग्रिम दर्ता शुल्क भुक्तानी गर्नुपर्नेछ भुक्तानी गरिसकेपछि ट्रान्जेक्सनको स्क्रिनसट अनिवार्य रूपमा आयोजकलाई पठाउनु पर्नेछ क्यूआर मार्फत अग्रिम शुल्क भुक्तानी नगरेको टिमलाई प्रतियोगिताको दर्तामा समावेश गरिने छैन पहिलो दर्ता गर्ने टिमलाई प्राथमिकता दिइनेछ त्यसैले आफ्नो टिमको स्थान सुरक्षित गर्न समयमै दर्ता गर्नुहोस्
0: थप जानकारीका लागि सम्पर्क नम्बर 98467-8098 98458-2018 98463-34821 र 97475-1583 खेल मैदान मर्स्याङ्दी गाउँपालिका 4 मित्रा लम्सुङ आयोजक कन्या देवी क्लब मर्स्याङ्दी गाउँपालिका 4 मित्रा लम्सुङ प्रवर्धक मर्स्याङ्दी गाउँपालिकाको कार्यालय भुलभुले लम्सुङ सह प्रवर्धक मर्स्याङ्दी गाउँपालिका 4 को उडा कार्यालय ताघ्रिङ लम्सुङ खेलौ रमाऊ र पर्यटन प्रवर्धनमा योगदान गरौ मित्रा जाउँ फुटबल प्रतियोगितामा रमाऊ

0: हाम्रो साथी सफामा त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
1: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र
0: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
1: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त, त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
0: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी सबैको चाहना।
1: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
0: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोपाइटर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 06652425, 06652475, मोबाइल नम्बर 9856445।

नमस्कार, स्वागत छ रेडियो चौतारी एकमा विकृत संचारमा जहाँको प्रस्तुति चौतारी टकटाङको पर्खाइमा बस्नुभएको श्रोता दिनहरू श्रोताका दिन चाहिँ आजसम्म म भगवती उपस्थित भएको छु र प्राप्ति कक्षबाट साथ दिइरहनु भएको छ प्रमोदले। श्रोता मित्र यदि फुर्सदको समयमा हुनुहुन्छ हाम्रो कार्यक्रमलाई सुनिरहनु भएको छ भने 0 6 5 1 1 3 डायल गरेर मिठा मिठा कुराकानीमा जुट्न सक्नुहुनेछ। आज पनि हामी सोमबारको सायमा छौ, सोमबारको सायमा भने तपाईँहरूको प्रतिभाको खोजी गर्नेछौ। हामी तपाईँहरू भित्र के कस्ता प्रतिभाहरू लुकेर रहेका छन् त गीत कथा गजल मुक्तक कथा कविता जे पनि प्रस्तुत गर्न सक्नुहुनेछ रेडियो चौतारी मार्फत। यदि तपाईँहरूले हाम्रो रेडियो चौतारी भर्खर मात्र अन गर्नुभएको छ भने 0 6 5 1 1 3 डायल गरेर मिठा मिठा कुराकानीमा जुट्न सक्नुहुनेछ। हामी फरक दिन फरक विषयवस्तुको साथमा उपस्थित हुने नै छौ। आइतबारको दिनमा भने तपाईँहरूको सम्झनाको चौतारीमा हुनेछौ। हामी तपाईँहरूले आफ्नो जीवनमा घटेको घटना बिर्सिन नसक्ने क्षण बाल्यकालको अवस्थालाई सम्झन सक्नुहुनेछ भने सोमबारको दिनमा भने तपाईँहरूले आफूभित्र लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गर्न सक्नुहुनेछ। तपाईँहरूभित्र के कस्ता प्रतिभाहरू लुकेर रहेका छन् त गीत कथा गजल मुक्त जे पनि प्रस्तुत गर्न सक्नुहुनेछ भने मंगलबारको दिनमा भने तपाईँहरूलाई मनपर्ने गीत रोज्न सक्नुहुनेछ। जुनसुकै गीत पनि रोजेर गीत मार्फत आफ्नो साथीहरूलाई सम्झन समर्पण पनि गर्न सक्नुहुनेछ भने बुधबारको दिनमा भने तपाईँहरूको घर परिवारबाट टाढा रहनुभएको बाहिर हुनुभएको आफन्तजन सम्झन सक्नुहुनेछ। बिहिबारको दिनमा भने श्रोता मित्र तपाईँले आफ्नै आवाजमा गीत गाएर सुनाउन सक्नुहुनेछ भने शुक्रबारको दिनमा भने तपाईँहरूले फेरि पनि गीत रोज्न सक्नुहुनेछ। गीत मार्फत आफ्नो साथीहरूलाई सम्झन समर्पण पनि गर्न सक्नुहुनेछ भने शनिबारको दिनमा भने श्रोता मित्र तपाईँहरूको लागि भनेर गाउँ घरले प्रश्न लिएर आउनेछौ, त्यसको उत्तर भने तपाईँहरू आफैले दिनुपर्ने हुनेछ। श्रोता मित्र यदि फुर्सदको समयमा हुनुहुन्छ हाम्रो कार्यक्रमलाई सुनिरहनु भएको छ भने 0 6 5 1 1 3 डायल गरेर मिठा मिठा कुराकानीमा जुट्न सक्नुहुनेछ। हाम्रो चौतारी कल टाइममा फोन गर्नुहुने श्रोताबिनहरू एकजना लक्की कलरलाई ग्रिनफिल्ड झोल मोमोबाट एक प्लेट झोल मोमोको व्यवस्था पनि गरिएको छ। तपाईँ पनि भन्न सक्नुहुनेछ लक्की कलर यदि फुर्सदको समयमा हुनुहुन्छ कार्यक्रमलाई सुनिरहनु भएको छ भने 0 6 5 1 1 3 डायल गर्दै गर्नुहोला। अहिलेलाई भने संगीतको सिली

0: नमस्कार
1: के छ खबर?
0: ठिकै छ, अनि हजुरको सुनाउनुहोस् के छ?
1: हजुर, मेरो पनि एकदमै ठिकठाक छ। के गर्दै हुनुहुन्छ यति बेला?
0: के गर्नु त, अनि 11 कति बज्छ अनि कल गरौँ भनेर अनि वस्तु गोठालो।
1: हजुर, 11 त बज्यो तर कार्यक्रम चाहिँ सुन्नु भएको छैन है? कहिले बेलुका होला र कार्यक्रम सुनाउला भन्नुहुन्छ होला?
0: होइन, फोन गर्न नि, फोन गरे पछाडि त एकदम मिठो भइहाल्यो नि। पहिला गाछ खा पछाडि त अनि पछि भनेको अगौनी हुनेहरू त बेलुका अगाइहालिन्छ नि त।
1: हुन्छ, ठिकै छ, हुन्छ, विषयवस्तुतिर लागौँ है त।
0: हुन्छ
1: ल, हुन्छ। आज चाहिँ सोमबारे बसाइमा छौ, कथा, गजल, मुक्त, कविता, गीत जुनसुकै पनि हजुरले भन्न सक्नुहुनेछ। गीत गाउँदा पनि हुन्छ न भाइ?
0: अब जुनै गीत भयो नि हुन्छ नि।
1: हजुर, हुन्छ,
0: ल नि त, अब म नि गाउँछु, हजुर फुरफुर भएर नाचिदिनु होला।
1: हुन्छ,
0: अनि अनि सुन्नु सुगन्ध भइहाल्छ नि, होइन?
1: हजुर हजुर।

0: Sam sam na chido niure ra, hatma rumal kanma pulshure ra.
1: Banna bhaji ko ab dasai online kanma sahi
2: jamar baam
1: manni.
2: Ajir ajir. Main chandra pramadai bidan nati ran baat sa. Main nati bana ki ani daile pare na maafi nati banu ayo.
1: Ekhanti sir ka oni ni. सर्वांजली गीत गाएपछि छोरी मान्छे नाच्ने हो
2: हैन नाच्न त सबै जान पाइदैन नि
1: कान त्यसरी त दाजुभाइ हैन कुरा त दाजुभाइ हैन त अलि पराको भइहाल्यो नि तपाई नाच्न पर्ने हो
2: हासुन छ अर्को चोटि म नाचेर बसाउँदै त
1: ल हुन्छ
2: हासुन छ ठिकै छ कार्यक्रममा सहभागी भइदिनु भयो हजुरलाई धेरै धेरै धन्यवाद एकैछिनपछि हामी गीत बजाउँछौ कुकुरलाई सम्झन चाहनुहुन्छ
1: पहिला पनि हुन्छ यति मिठो सुरिलो आवाजमा अब सधैँ सर्वदै सधैँ चाहिँ बोली यसरी नै फस्दै रहोस् हजुरको बोली एकदम गुनगुनै रहोस् सबैमा सबैको माझमा पहिलो प्रथम त हजुरलाई
2: हजुर धन्यवाद
1: त्यसै गरी अनि हाम्रो मुस्कुराइरहनुहुन्छ तिमी मिठो आवाजमा बोल्नुहुन्छ हाम्रो प्रमोद भाइलाई अनि त्यसै गरी हाम्रो लिडिया नानीलाई अनि आशाजीलाई सीतारामलाई बसन्त सरलाई अनि त्यसै गरी हाम्रो साथीहरू भन् चौधरी होल टिम र अनि त्यसै गरी हाम्रो हुनुहुन्छ मुना बहिनी सलिना बहिनी रिना बहिनी अनि त्यसै गरी हाम्रो हुनुहुन्छ आइतेश्वरी दिदी सरस्वती अनि कृष्ण लामा सुषमा दिदी अनि त्यसै गरी हाम्रो हुनुहुन्छ राम पाण्डे लक्ष्मी मिश्र तामाना यमसारु भाइ केकु छेत्री अनि मूलकांक्षा कृष्ण गुरुङ अघि आउने पछि आउने सम्पूर्णलाई सम्झिँदै बिदा हुन्छु हस्त नमस्ते भाइ
2: हुन्छ नमस्ते बुबाबाट श्री प्रसाद हुनुहुन्छ श्रोता हामीसँग सांगीतिक खुसी

0: नमस्कार
1: के छ तनावतिरको खबर सुनाउनुहोस्।
0: हजुर तनाव ठिकै छ, अहिलेसम्म त घाम लागेको छ।
1: के गर्दै हुनुहुन्छ यति बेला?
0: घाँस भारी बोक्दै हिँडेको।
1: ए, घाँसको भारी बोक्दै हिँड्नु भएको छ?
0: हजुर हजुर।
1: खाना त खानु भएको छैन?
0: छैन। अब
1: घाँस काटेर आउँदै हुनुहुन्छ, अब घाँसको भारी बिसाएर मसँग कुराकानी गएर अनि त्यसपछि खानुहुन्छ है?
0: होइन, घाँस भारी नजिसाउँदै कुरा गर्दै अब आधा घण्टा पछि पुग्छ बल्ल, त्यहाँबाट यसो खाना खानु पर्छ।
1: बाटोमै हुनुहुन्छ?
0: हजुर हजुर।
1: यस्तो कार्यव्यस्तताको कारण पनि हामीलाई सम्झिनु भयो, एकदमै खुसी लाग्यो। सधैँ यस्तै माया गर्नु होला, विषयवस्तुतिर लागौ है त।
0: हुन्छ,
1: आज भने हामी सोमबारे बसाईमा छौँ। मुक्त गजल गीत हजुरले जुनसुकै प्रतिभा पनि सुनाउन सक्नुहुनेछ।
0: हो र, के अन्त बाटो बाटो हिँडिरहेका छ घाँस भारीसँग, कसरी सुनाउने त?
1: घाँसको भारी बोक्दै गीत गाइदिनु न, हजुरको आवाज एकदमै मिठो छ।
0: जस्तो भयो नि, छोरा अब घाँस भारीसँगै गुनगुनाउँछ है त।
1: हुन्छ, सुरु गर्नुहोस्।

தெய்வலி பரத

ಸುಖ ಧರ ಬರಿ ಬರೀ ಸರಿ

0: हजुर यति नै
1: यति नै ल्याइदिन्छ
0: हजुर तलब नजिक आयो त्यो भएर
1: हुन्छ दसैँ एकदमै नजिक नजिक आइरहेको छ हजुरले एकदमै राम्रो समय शान्तिले गीत गाइदिनु भयो हजुरलाई धेरै धेरै धन्यवाद एकैछिन पछि हामी गीत बजाउँछौँ को कसलाई सम्झन चाहनुहुन्छ
0: फर्स्ट अफ अलमा सुशर हजुरको लागि
1: धन्यवाद
0: हाम्रो प्रमोद सरको लागि सीताराम सरको लागि रेडियो चौकरी हो टिभीको लागि विशेष गरी दसैँ नजिक छन् अब त्यही भएर समय अनुसार त्यस्तो त्यस्तै गीत पनि गुनाउनु पुगे अब सकिन नसके जान नजानु त्यही पनि नमिलो खण्डमा चाहन्छु सरदार कलाकारहरूको लागि विशेष मलाई जति पनि साथीहरूले राम सर मगर भनेर सुनिन्छ उहाँहरू सम्पूर्णको लागि अब बस्ने गीत सुनेर इन्जोय गर्न होला भन्दै सुन्छु जस्तो क्या भाइ
1: हजुर हुनुहुन्छ तनहुँबाट एम सर हुनुहुन्थ्यो श्रोता हामी चाहिँ अब पनि तपाईँको पालो आइसकेको छ 06651 81 83 डायल गर्न सक्नुहुनेछ मिठा मिठा कुराकानीमा जुट्न सक्नुहुनेछ यति बेला पनि साङ्गीतिक कोसेली

0: साङ्गीतिकको सिलिङपछि पुनः स्वागत छ श्रोता मित्र। यदि फुर्सदको समयमा हुनुहुन्छ हाम्रो कार्यक्रमलाई भर्खर मात्र सुनिरहनु भएको छ भने 0664-5183 डायल गरेर मिठा मिठा कुराकानीमा जुट्न सक्नुहुनेछ। आज भने हामी सोमबारे बसाईमा छौ। सोमबारे बसाईमा भने तपाईँहरूभित्र के कस्ता प्रतिभाहरू लुकेर बसेका छन् त ती प्रतिभाहरूलाई हामीले बाहिर ल्याउने कोशिश गर्नेछौ। श्रोता मित्रहरू यदि फुर्सदमा हुनुहुन्छ भने पक्कै पनि हामीसँग जोडिन सक्नुहुनेछ। तपाईँहरूले हाम्रो रेडियो चौतारी 91.4 MHz पनि सुन्न सक्नुहुनेछ। हाम्रो फेसबुक पेजबाट पनि लाइभ भइरहेको छ। लाइभ मार्फत पनि तपाईँहरूले सम्झन सक्नुहुनेछ। हामीलाई कमेन्ट मार्फत पनि सम्झना समर्पण गर्न सक्नुहुनेछ। यदि फुर्सदमा हुनुहुन्छ भने पक्कै पनि जोडिन सक्नुहुनेछ। 0664-5183 डायल गर्न सक्नुहुनेछ। यदि तपाईँहरू इन्टरनेट अनलाइनको पहुँचमा हुनुहुन्छ भने हाम्रो रेडियो चौतारीको अफिसियल फेसबुक पेजबाट लाइभ भइरहेको छ, हजुरहरूले सुन्न सक्नुहुनेछ। स्वागत गर्न चाहन्छु।
1: हजुर
0: नमस्ते गणेशजी, के छ खबर?
1: दुई तिन दिन ग्याप भयो।
0: हजुर
1: शुक्रबार शनिबार छ दिन लगातार हानेको थिएँ।
0: हजुर
1: कोही कोही साथीहरूले धेरै लगातार भयो हान्न ठिक भएन भन्थे, त्यसो भएर अस्ति शनिबार र शुक्रबार शनिबार हिजो आइतबार मिस भयो तिन दिन।
0: अरू साथीहरूको कुरा सुन्ने होइन नि त, आफ्नो मनको कुरा सुन्ने हो। आफूलाई जे मन लाग्छ त्यही गर्ने हो। हजुरलाई कार्यक्रममा बोल्न मन लाग्छ, हामीलाई सम्झिन मन लाग्छ, अनि अरूले रेगुलर भयो भन्दैमा फोन नगर्ने गर्न भएन नि। अब चाहिँ त्यस्तो नगर्न होला है।
1: फेरि हाम्रो बुढीमा हुनुहुन्न, म एक्लै हान्ने सक्दिनँ।
0: हजुर
1: बाख्रा घाटेर जानुभयो, अहिले आउनुहुन्छ एक घन्टा पछि, त्यहाँदेखि एक घन्टा साथै पुरो गरम बन्द पनि हुन्छ।
0: हजुर सुन्छ, ठिकै छ। आज भने सम्झिनु भयो, एकदमै खुसी लाग्यो। विषयको सुतिर लाग्यो है। आज मुक्त गजल कथा कविता गीत हजुरले जुन पनि भन्न सक्नुहुनेछ।
1: सुन्छ,
0: सुरु गर्नुहोस्।
1: दिनको बजार माया लाए नि उतै छ नजर, तिरे मिरे जाले माला। दिनको बजार माया लाए नि उतै छ नजर, तिरे मिरे जाले माला। ल सक्यो
0: हजुर, यति नै गाउनुहुन्छ
1: कति गाउनु हजुर? अब
0: हुन्छ, ठिक छ। एकदम राम्रो मिठो आवाजमा गीत गाइदिनु भयो, हजुरलाई धेरै धेरै धन्यवाद। एक किसिमपछि हामी गीत बजाउँछौ, को कोलाई सम्झन चाहनुहुन्छ?
1: सम्झिन पुग्दाखेरि हजुर रेडियो चौतारी बेसी सरको यस्तो कार्यक्रम मिठो स्वरबाट बोल्नुभएको, धेरै धेरै मिठो माया मिठो माया सम्झना छ। टेक्निकल साथीलाई नि धेरै धेरै मिठो माया मिठो सम्झना छ। रेडियो चौतारी टिममा पनि धेरै सम्झना माया छ भन्दै म मेरो साथीहरू हुनुहुन्छ, तनहुङतिर हुनुहुन्छ, याम सालु मगर हुनुहुन्छ, तनहुङमा धेरै नै हुनुहुन्छ, हाम्रो लम्जुङतिर सरस्वती बिक भयो, सुकमाया बिक, राम पाण्डे, आइतिमा श्री तमाङ, फेरि के अरे धमिलो कुरातिर छन् रेशम परिवार, फेरि तुलुङतिर छन् रेशम दुरा, अरू विनिता सुन्दर, सबैलाई एकमुठ छ। साथीहरूलाई कसैलाई नि म गणेश साकिएको तर्फबाट कसैलाई भुलेको छैन, मिठो माया मिठो सम्झना भन्दै बिदा हुन्छु हजुर।
0: सुन्छ, नमस्ते बाबा है। हजुर उहाँ हुनुहुन्थ्यो श्रुति पसलबाट, गणेश हुनुहुन्थ्यो श्रोता मित्र। अब भने तपाईँहरूको फाइदा आइसकेको छ। 0664-5183 डायल गरेर मिठा मिठा कुराकानीमा जुट्न सक्नुहुनेछ। यदि फुर्सदमा हुनुहुन्छ भने हामीसँग जोडिन सक्नुहुनेछ। यति बेला पनि साङ्गीतिक सिलसिला

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: हार्दिक निमन्त्रणा हामी सबैको चाहना विश्व शान्तिको कामना भन्ने मूल नाराका साथ साम्बा चोलिङ बुद्ध गुम्बाको प्राङ्गणमा गुम्बा समिति तथा न्युने समूहको सक्रियतामा घनपोखरा लामा परिवारद्वारा त्रिदिवसीय न्युने मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा आयोजना हुन गइरहेको छ। उक्त महापूजामा सहभागी भई पुण्य लाभ प्राप्त गर्न सम्पूर्ण जिल्लावासी श्रद्धालु भक्तजन जनप्रतिनिधि बुद्धिजीवी शुभचिन्तक तथा गाउँवासी बुवा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा निम्न मिति समय र स्थानमा सञ्चालन हुने बेवरा जानकारी गराउँदै यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ।
2: मिति 2083 कार्तिक 7 गतेदेखि 9 गतेसम्म, समय बिहान 10 बजेदेखि, स्थान साम्बा छ्योलिङ बौद्ध गुम्बा मर्सन्ती गाउँपालिका 1 र 2 पोचोको घनपोखरा लम्सुङ, आयोजक घनपोखरा गुम्बा लामा परिवार घनपोखरा लम्सुङ। थप जानकारीका लागि सम्पर्क गुम्बा समिति अध्यक्ष राम गुरुङ 98410-61454, घनपोखरा लामा परिवार अध्यक्ष डम्बर गुरुङ कर्म 98456-56604।
3: नोट, मौन व्रत बस्न चाहनुहुने श्रद्धालु महानुभावका लागि विशेष जानकारी। मौन व्रत बस्न इच्छुक श्रद्धालुहरूले कार्तिक 6 गते बेलुकासम्म गुम्बामा आइपुग्नु पर्नेछ।
2: कार्यक्रमको समय तालिका यस प्रकार रहेको छ। कार्तिक 6 गते बेलुकासम्म गुम्बामा उपस्थित भइसक्नु पर्ने, कार्तिक 7 गते बिहान 5 बजे शील ग्रहण गर्ने, कार्तिक 8 गते बिहान 5:30 बजे शील ग्रहण गर्ने, कार्तिक 9 गते बिहान 3 बजेदेखि पूजा शुरू भए सोही दिन कार्यक्रम समापन हुने जानकारी गराउँदै उक्त मौन व्रतमा सहभागी हुन इच्छुक सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई निर्धारित समयमै उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ। सम्पूर्ण पशुपालक कृषकहरूमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लम्सुङको सूचना। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लम्सुङको वार्षिक कार्यक्रममा रहेको पशुको पूर्ण खोप कार्यक्रम अन्तर्गत संक्रामक महामारी जन्य खोरेत रोग विरूद्धको खोप लगाउन खोपकर्ताहरू यही मिति 2083 असोज 14 देखि 30 गतेसम्मको लागि खटिनु भएकोले आफूले पालन गरेका गाई भैंसी र बंगुरलाई निशुल्क रूपमा खोप लगाई पशुधनको सुरक्षा गर्नुहुन अनुरोध गर्दछु। याद राखौ, रोग लाग्न नदिन सबैभन्दा प्रभावकारी उपाय भनेको खोप लगाउनु हो। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लम्सुङ।

0: भावपूर्ण श्रद्धांजलि। बेसीसहर नगरपालिका सात भलुवाटार निवासी चेतनाथ पौडेलको श्रीमती र छोरा विमोचन पौडेल, बुहारी सरिना लामिछाने, साथी छोरीहरू ऋतु अधिकारी, मेलिना न्यौपाने र सबिना भण्डारीको ममतामयी माता स्वर्गीय पार्वता पौडेलको यही 2083 असोज 7 गते 58 वर्षको उमेरमा भएको निधनले हामी त्रिवेणी बाबा समूह भलुवाटार परिवार मर्माहित भएका छौं। दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ। साथै स्वर्गीय आत्माको वैकुण्ठ बाँचोस् भनी भगवानसँग प्रार्थना गर्दछौ। त्रिवेणी बाबा समूह परिवार बेसीसहर नगरपालिका साथ भलुवाटार लम्सुङ।
1: किसानको मेहनत, उपभोक्ताको भरोसा, दशैं लक्षित कृषि तथा पशु हाट बजार। यसपालिको दशैंमा स्थानीय उत्पादन, स्थानीय किसान र स्थानीय बजारलाई प्राथमिकता दिउँ।
2: मर्स्याङ्दी गाउँपालिकाको प्रवर्धनमा कृषि तथा पशु हाट बजार संचालक समितिद्वारा आयोजित दशैं लक्षित कृषि तथा पशु हाट बजार यही असोज 27 गतेदेखि 29 गतेसम्म सञ्चालन हुँदैछ। आफ्नै गाउँठाउँमा उत्पादित ताजा तरकारी, फलफूल, खसी, बोका, भेडा, कुखुरा तथा विभिन्न स्थानीय कृषि तथा पशुजन्य उपजहरू एउटै ठाउँमा सहज रूपमा उपलब्ध हुनेछन्।
1: हाट बजारमा के के पाइन्छ? ताजा तरकारी तथा फलफूल, खसी बोका, भेडा कुखुरा लगायत पशु पक्षी, स्थानीय किसान द्वारा उत्पादित विभिन्न कृषि उपज, किसान र उपभोक्ता बीच प्रत्यक्ष भेटघाट तथा कारोबार।
2: किसानका लागि विशेष प्रोत्साहन, हाट बजारमा कृषि उपज बिक्रीका लागि ल्याउने किसानलाई बिक्री मूल्यको 5% तथा खसी बोका, भेडा र कुखुरा लगायतका पशु पक्षी बिक्री गर्ने किसानलाई बिक्री मूल्यको 3% प्रोत्साहन रकम गाउँपालिकाले उपलब्ध गराउनेछ। साथै समर्थन मूल्यको समेत व्यवस्था गरिएको छ।
1: यस पटकको दशैंमा बाहिरबाट मात्र होइन, आफ्नै गाउँका किसानले उत्पादन गरेको वस्तु किनौं, स्थानीय उत्पादनको प्रयोग बढाऊ, किसानलाई हौसला र आत्मनिर्भर कृषि तथा समृद्ध स्थानीय अर्थतन्त्र निर्माणमा हातेमालो गरौं।
2: मिति 2083 असोज 27 गतेदेखि 29 गतेसम्म। समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म।
1: स्थान मर्स्याङ्दी गाउँपालिका वडा नम्बर 3 खुदी स्थित कृषि तथा पशु सेवा केन्द्र परिसर। प्रबन्धक मर्स्याङ्दी गाउँपालिकाको कार्यालय भुलभुले लम्जुङ। आयोजक कृषि तथा पशु हाट बजार संचालक समिति।
2: थप जानकारीका लागि 98565450 र 98569340।

भावपूर्ण श्रद्धांजलि हमारा प्रात स्मरणीय बेची शहर नगर पालिक सात भलुआटार निवासी बामदेव पौडेल को 73 वर्ष को उमेर में मेटी 2083 साल असोज 14 गते बुधवार का दिन असामयिक निधन भएकोमा भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौं। श्रीमती माया देवी पौडेल छोरा बुहारी विश्व पौडेल र रीता पौडेल छोरी जयहरू इन्द्र सुवेदी र लवहरी सुवेदी शोभा अधिकारी र पदम अधिकारी प्रतीक्षा सुवेदी र सन्तोष सुवेदी नाती नातिनी बुहारी विशाल पौडेल र शीतल पौडेल नातिनी ज्वाइ नाती अमृता अधिकारी र प्रकाश अधिकारी नातिहरू नयन आदित्य पवन नातिनीहरू आरजु अदिति पलातिनीहरू आर्य र आज्ञा भाउजू चीजा माया पौडेल दाजू भाउजू पदम प्रसाद पौडेल र हरिमाया पौडेल भाई बुहारी कृष्ण प्रसाद पौडेल र हरिमाया पौडेल यादव पौडेल र चीजा पौडेल खडानन्द पौडेल र देवी पौडेल एवं समस्त पौडेल परिवार बेसी शहर नगरपालिका सात भलुवाटार लमजुङ।

0: यही मिति 2083 असोज 24 गते विश्व मानसिक स्वास्थ्य दिवस को अवसर में प्राज्ञ डाक्टर बसंत ढुंगाना द्वारा एक दिने निःशुल्क स्वास्थ्य शिविर होने बारे अत्यंत जरूरी सूचना। मोडल सिटी हॉस्पिटल प्राली बेसी शहर पुरानो लमजुंग मोडल हॉस्पिटल पुरानी ठाव में 14 नंबर गली फोन नंबर 0665200004 यही मिति 2083 असोज महीना को 24 गते शनिवार विश्व मानसिक स्वास्थ्य दिवस को दिन बिहान 11 बजे चरक मेमोरियल हॉस्पिटल पोखरा का वरिष्ठ नशा स्नायु मानसिक छाड़ी रोग तथा लागौषध रोग विशेषज्ञ डाक्टर बसंत ढुंगाना आउनु हुने हुँदा निःशुल्क स्वास्थ्य जाँच गराउनु भई मौका को फायदा उठाउनुहोस्।
1: निशुल्क जाँच हुने रोगहरू लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्रा नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने भएमा, कामने, छोप्ने, ढल्ने, बेला बेलामा बेहोश हुने, छारे रोग भएमा, डर लाग्ने, झसङ्ग हुने, अतालिने, मुटुको ढुकढुक हुने, मुटु हल्लिएको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाई हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा, लागु पदार्थको दुर्व्यसनी वा अत्यधिक औषधिको सेवन गर्ने भएमा, यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा, उदास भइरहने, जिउमा फुर्ती नहुने, आलस्य भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा, बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा, सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा।
0: निःशुल्क जाँच हुने दिन र समय यही मिति 2083 असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजे मोडल सिटी हस्पिटल प्राली बेसी शहर पुरानो लमसुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 0665200004 साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि उपलब्ध छ।
2: शान्ति र विकासका लागि हाम्रो आवाज
3: हजुरहरु सुमधुर साङ्गीतिक पृथ्वी र व्यापारिक विश्रामपछि पुनः स्वागत छ श्रोता मित्र। यदि फुर्सदमा हुनुहुन्छ भने हामीसँग जोडिन सक्नुहुनेछ। यति बेला भने कोही साथी कल गर्न आइसक्नु, उहाँलाई स्वागत गर्न चाहन्छु। नमस्ते।
4: नमस्ते भगवती बहिनी।
3: हजुर नमस्ते दिदी, सन्चै हुनुहुन्छ?
4: ठिकै छु बहिनी।
3: ठिक भयो दिदी हजुरको घुँडा दुखेको?
4: खासै ठिक भएको छैन, भए पनि आफ्नो दैनिक काम त गर्नै पर्यो।
3: हजुर पर्यो दिदी, अहिले अलिकति ठिक त भएको छ,
4: हल्का थोरै भन्नुपर्छ है, भए पनि रुख्न त देखिरहेको छ।
3: हजुर
4: जसो तसो हिँडिरहेको छु।
3: आश्विन छ दिदी, ठिकै छ। आज भने हामी सोमबारे बसाएमा छौँ, तपाईँभित्र के कस्ता प्रतिभाहरू लुकेर बसेका छन् त? गजल, मुक्त, कथा, कविता, गीत, हजुरले जुनसुकै पनि भन्न सक्नुहुनेछ है त।
4: आज खै तयारी केही होइन, गीतै गाइदिन्छु।
3: मेरो
4: माया आउन बाटोमा रान्ते जबरी भेटम एक दिन दोको फेरि रुन्छु र बाउन्छु बाटो छेक दिन कहीँ छु जबरी आउन बाटोमा रान्ते जबरी भेटम एक दिन

0: समाजले एकदमै मन पर्ने गीत गाइदिनु भयो हजुरलाई पनि एकदमै मन पर्छ होला जस्तो लाग्यो मलाई यो गीत है
1: मलाई यस्तै स्याड स्याड मन पर्छ के त्यो उर्बौलो भन्दा त्यही भएर मलाई यस्तै यस्तै सुन्छु धेरै जस्तो
0: हजुर सहभागी भइदिनु भयो हजुरलाई धेरै धेरै धन्यवाद एकैछिन पछि हामी गीत बजाउँछौँ को कसलाई सम्झन चाहनुहुन्छ
1: सम्झिनै पर्दा त सर्वप्रथम त हजुरलाई
0: हजुर धन्यवाद
1: पर्दा पारी बसेर हजुरलाई भन्दछन् साथ दिने मेरो प्यारो भाइ प्रमोदलाई तपाईँको बोली सुन्नको लागि मात्रै हामी नै आउँछु दिदी एक बजी हुनुहुन्छ 11 बजे भन्नुभएको छ धेरै धेरै उन्नति प्रगति हुने जहाँ रेडियोको खासै हराएको थियो अहिले रमाइलो भइरहेको छ एउटा भुल्ने बाटो पनि भएको छ हामीले रेडियो सुन्न पाइयो भने हामीलाई दिन गएको समय बितेको थाहा हुँदैन अब 11 बजेदेखि 12 बजेसम्म यो सुन्न पाइन्छ 1 बजेदेखि रेडियोसम्म मसिङले सुन्न पाइन्छ रमाइलो लाग्छ रेडियो दुइटा चलेकोमा अनि साथी सबै रेडियोको फ्यामिली सबै सबैलाई भन्न चाहन्छु र अनि साथीहरू भन्नुपर्दाखेरि कोही कसैलाई बेचेको छैन सबैलाई सम्झिरहेको छु भन्न चाहन्छु बहिनी यति भन्दै यही आउँछु नमस्ते
0: नमस्ते बाबाई हजुर उहाँ हुनुहुन्थ्यो गाउँसुरबाट सुषमा हुनुहुन्छ श्रोता मित्र अब भने तपाईँहरूको पालो आइसकेको छ यदि फुर्सदको समयमा हुनुहुन्छ भने पक्कै पनि कल गरेर जोडिन सक्नुहुनेछ आज भने हामी सोमबार व्यवसायमा छौ सोमबार व्यवसायमा भने तपाईँहरूले आफूभित्र लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गर्न सक्नुहुनेछ श्रोता मित्रहरू यदि फुर्सदको समयमा हुनुहुन्छ भने पक्कै पनि जोडिन सक्नुहुनेछ हामी फरक दिन फरक विषयवस्तुको साथमा उपस्थित हुने नै छौ आइतबार तपाईँहरूले आफ्नो सम्झनाको चौतारी आफ्नो जीवनमा घटेको घटना बिर्सिन नसक्ने क्षण पुरानो दिनहरूलाई सम्झन सक्नुहुनेछ भने सोमबारको दिनमा भने तपाईँहरूको प्रतिभाको खोजी गर्नेछौ हामी तपाईँहरूभित्र के कस्ता प्रतिभाहरू लुकेर रहेका छन् त त्यसलाई हामी प्रस्फुटन गर्ने जमर कमल जुट्नेछौ मंगलबारको दिनमा भने जुनसुकै नेपाली गीत पनि रोज्न सक्नुहुनेछ यति बेला भने कोही साथी कलन आइसक्नुभयो उहाँलाई स्वागत गर्न चाहन्छु होला नमस्ते
2: हेलो नमस्ते
0: हजुर नमस्ते नमस्ते गाउनुहोस् न गाउनुहोस्
2: हाँसो लगाइहाल्यो अनि कहाँबाट हुन्छ त नि
0: हजुर हजुर बोल्नुहोस् त
2: भन्नुहोस् त
0: के छ अमल जुट्ने छ मंगलबारको दिनमा भने जुनसुकै नेपाली गीत पनि रोज्न सक्नुहुनेछ यति बेला भने कोही साथी कलन आइसक्नुभयो उहाँलाई स्वागत गर्न चाहन्छु होला नमस्ते

लाम भएको सुरुमै विषय वस्तु पनि गीतै छ सुरु गर्नु होला है त समयले पनि हामीलाई अलि नेटो काटिरहेको छ।

0: नन समय धेरै छैन धेरै नगरौँला
1: यति नै जानुहुन्छ कार्यक्रममा सहभागी भइदिनु एकदमै मिठो गीत गाइदिनु भयो हजुरलाई धेरै धेरै धन्यवाद एकैछिनको चाहिँ हामी गीत बजाउँछौ को कोलाई सम्झन चाहनुहुन्छ
0: सर्वप्रथम हजुरको लागि र टेक्निक सेटमा हुनुभएको दाजुको लागि रेडियो चौतारी होल टिमको लागि मेरो घर परिवारको लागि साथीहरू त धेरैजना हुनुहुन्छ जति पनि म भन्दा अगाडि कल गर्नुभयो उहाँ सम्पूर्णको लागि र विशेष गरी सुषमा दिदीको लागि सुषमा दिदीले माया मार्नुभयो एकदम मिस गरिरहेको छु र साथीहरू सम्पूर्णलाई एकदम मिस गर्दै जान्छु ए बाबाई
1: हस् हुन्छ नमस्ते बाबाई हजुर उहाँ हुनुहुन्थ्यो बेसी सहरबाट विनिता हुनुहुन्थ्यो सोधामी छ अब भने हामीलाई समयले नेटवर्क काटिसकेको छ कुनै पनि साथीहरूको कल्ला लिन सक्दैनौ आज हामीलाई फोन गर्ने साथीहरू हुनुहुन्थ्यो नयाँ गाउँबाट श्यामप्रसाद हुनुहुन्थ्यो तनहुँबाट एम्सहरू हुनुहुन्थ्यो सोती पसलबाट गणेश गाउँसरबाट सुषमा र बेसी सहरबाट विनिता हुनुहुन्थ्यो ज जसले फोन सम्पर्क गर्नुभयो उहाँहरूलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्दै हाम्रो फेसबुक लाइभमा कमेन्ट गर्नुभएको छ नानी माया हेलो हाई नमस्ते के छ खबर भन्नुभएको छ हजुर नमस्कार एकदमै ठिकठाक छ हजुरलाई पनि ठिक होला पनि भन्न चाहन्छु र आजको लक्की कलर पनि मैले आज नै भनिदिने छु श्रोता मित्रहरू हामीले यहाँ गोला प्रथा गरेर एकजनाको नाम छनौट गर्दैछौ यदि तपाईँहरू पनि लक्की कलर भन्न चाहनुहुन्छ भने पक्कै पनि कल सम्पर्क गरेर हामीसँग जोडिन सक्नुहुनेछ आजको लक्की कलर हुनुहुन्छ विनिता हुनुहुन्छ बेसी सहरबाट यदि तपाईँले कार्यक्रम सुनिरहनु भएको छ भने हाम्रो रेडियो चौतारीमा पक्कै पनि कल गरेर हामीसँग सम्पर्कमा आउनुहोला पनि भन्न चाहन्छु र प्राविधिक कक्षाबाट साथ दिनुहुने प्रमोदलाई हृदयदेखि नै धन्यवाद ज्ञापन गर्दै म भगवती पनि बिदा हुन चाहन्छु रेडियो चौतारी 91.4 मेगाहर्ज सुन्दै गर्नुहोला नमस्कार।

0: शांति र विकास का लागि हाम्रो आवाज
1: स्टूडियो फार फार अवे
0: रेडियो नेपाली चौतारी रेडियो चौतारी रेडियो चौतारी 91.4 मेगाहर्ज
2: अहिले मध्याह्नको 12 बज्यो।

0: नमस्कार, म विद्या रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। महाधिवेशन बन्द सत्रको एजेण्डा तय गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुरू। बेलुकी 5 बजे अन्तिम मतदाता नामावली प्रकाशन गर्ने। बागलुङमा माटोको ढिस्कोमा पुगेर 2 जनाको ज्यान गयो, 1 जना घाइते। भक्तपुरको जगाधीमा प्लास्टिक दाना कारखानामा आग लागि। मौसम खुलेपछि अन्नपूर्ण यात्रामा पर्यटकको चाप बढ़्यो, दैनिक झण्डै 300 पर्यटक आधार शिविर पुग्दै। फ्लाई दुबईका सहचालकको अस्ट्रेलिया सम्बन्धबारे पनि अनुसन्धान हुँदै। अस्ट्रेलियामा रहँदा कट्टरपन्थी मस्जिद र अधिवादी वेबसाइटमा पहुँच राखेको आरोप। र नेशन्स लीगमा नर्वेमाथि पोर्चुगलको जीत। नेपाल खबरमा अब पूरा खबर। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत आजदेखि नयाँ नेतृत्व चयनका लागि औपचारिक निर्वाचन प्रक्रिया शुरू भएको छ। हिजो काठमाण्डको खुला मंचमा महाधिवेशनको उद्घाटन समारोह सम्पन्न भएसँगै कांग्रेस बन्द सत्र हुँदै निर्वाचन प्रक्रियातर्फ अघि बढ़न लागेको हो। खुला मंचमा केन्द्रीय कार्यसमितिको बैठक शुरू भएको छ। पार्टीको 15 महाधिवेशन अन्तर्गतको बन्द सत्रमा पेश गर्ने प्रतिवेदनमाथि केन्द्रीय कार्यसमितिले पारित गरेपछि मात्र बन्द सत्र हुने हो। बन्द सत्रमा सभापति गगन थापाको राजनैतिक प्रतिवेदन, महामन्त्रीको विधान संशोधन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन पेश गर्ने कार्यतालिका छ। बन्द सत्र सम्पन्न भएपछि महाधिवेशनको मुख्य कार्यभारका रूपमा रहेको नयाँ केन्द्रीय कार्यसमिति चयनको निर्वाचन प्रक्रिया अघि बढ़नेछ। महाधिवेशन निर्वाचन समितिले आज बेलुकी 5 बजे महाधिवेशन प्रतिनिधिको अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका बनाएको छ। मतदाता नामावली प्रकाशन भएपछि त्यसो गरेर दावी विरोध तथा छानबिनको प्रक्रिया अघि बढ़नेछ। प्राप्त दावी विरोधमाथि आवश्यक जाँचबुझ गरेपछि अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ। निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिलाई निर्वाचनमा सहभागी गराउन आवश्यक तयारी अघि बढ़ाएको छ। बागलुङको निसीखोला गाउँपालिका 3 बोहरा गाउँमा सड़क निर्माणका क्रममा माटोको ढिस्को खस्दा पुरिएका 3 जना श्रमिक मध्ये 2 जनाको ज्यान गएको छ, 1 जना गम्भीर घाइते अवस्थामा उद्धार गरिएको छ। आज बिहान झण्डी 7 बजे काप्रा बोहरा गाउँ छापाखानी प्युठान सड़क खण्ड स्तर उन्नतिको काम भइरहेका बेला अचानक माटोको ढिस्को खसेर श्रमिकहरू पुरिएका हुन्। जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपेक्षक फडेन्द्र परसाईका अनुसार दुर्घटनामा सल्यानका 28 वर्षीय लालबहादुर बुढाथोकी र उदयपुर गाईघाटका 32 वर्षीय राजु थापाको ज्यान गएको छ। पुरिएका रोल्पाका कृष्ण घरती मगरलाई गम्भीर घाइते अवस्थामा उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल बुर्तिवान लगेको निसीखोला गाउँपालिका 3 का वडाध्यक्ष रमेश विक्रम शाहीले बताउनुभयो। जेसीबीले सड़क स्तरोन्नतिको काम गरिरहेका बेला अचानक माटोको ढिस्को खसेर उनीहरू पुरिएका प्रहरीले जनाएको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका 8 कफली चोकमा रहेको प्लास्टिक दाना बनाउने कारखानामा आगलागी भएको छ। बिहान लागेको आगो दमकल र स्थानीयको सहायताले नियन्त्रणमा आएको छ। आगलागीका कारण कारखानामा रहेका मेसिन र प्लास्टिकका कच्चा पदार्थ जलेर पूर्ण रूपमा क्षति भएका छन्। कारखानासँगै रहेको युगभिसीबाट बनेको एक घरमा समेत क्षति पुगेको छ। आगलागीबाट झण्डै 50 लाख रूपियाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। विद्युत सर्ट भएर आगलागी भएको अनुमान छ। मौसममा सुधार आएसँगै विश्व प्रसिद्ध कास्कीको अन्नपूर्ण आधार शिविर एबीसी पदयात्रामा जाने पर्यटकको संख्या बढ़ेको छ। अन्नपूर्ण क्षेत्रका विभिन्न ठाउँमा बाढ़ी पहिरोका कारण अवरूद्ध सड़क तथा पदमार्ग सञ्चालनमा आएपछि पछिल्लो केही दिन यता अन्नपूर्णमा जाने विदेशी तथा सार्क राष्ट्रका पर्यटकको संख्या उल्लेखनीय रूपमा बढ़ेको पर्यटन व्यवसायीले बताएका छन्। छेप्रोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरूङका अनुसार अहिले दैनिक झण्डै 300 भन्दा बढ़ी पर्यटक अन्नपूर्ण आधार शिविर पुग्ने गरेका छन्। अन्नपूर्णमा 6 वटा होटल तथा लज सञ्चालनमा छन्। ती होटलमा एकपटकमा झण्डै 350 पर्यटकलाई राख्न सक्ने क्षमता छ। निरन्तरको वर्षा रोकिएर मौसममा सुधार आउनका साथै मनाङ र मनसनास्लु क्षेत्रका केही पदयात्रा मार्ग प्रभावित भएपछि पर्यटकको गन्तव्य अन्नपूर्णतर्फ मोडिएको छ। यसअघि वर्षा तथा बाढ़ी पहिरोका कारण अन्नपूर्ण क्षेत्रका सड़क र पदमार्ग प्रभावित हुँदा पर्यटन व्यवसायमा समेत असर परेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुनको भाव सामान्य घट्दा चाँदीको बढ़्यो, न्यायपालिकाको पहुँच र सुरक्षाका लागि इन्टरनेटमा लचिलोपन अनिवार्य रहेको प्रधान न्यायाधीश शर्माको भनाई लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना। स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
1: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज तिन्जेल हामीले बन्द सत्रको एजेण्डा तय गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुरू। बागलुङमा माटोको ढिस्कोमा पुगेर दुईजनाको ज्यान गयो, एकजना घाइते लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सुन चाँदीको भावमा आज सामान्य घटबड भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको भाव तोलामा 400 रूपियाँले घटेर आज 2,91,500 रूपियाँमा कारोबार भइरहेको छ। हिजो भने सुनको भाव 2,900 रूपियाँले घटेर तोलाको 2,91,900 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि तोलामा 40 रूपियाँले बढ़ेको छ। हिजो 60 रूपियाँले घटेर तोलाको 4,390 रूपियाँमा कारोबार भएको चाँदीको भाव आज 4,430 रूपियाँ रहेको महासंघले जनाएको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले संकटको समयमा समेत न्यायपालिकाको कार्य सम्पादन निरन्तर राख्न बलियो डिजिटल पूर्वाधार अनि अपरिहार्य रहेको बताउनु भएको छ। आज काठमाडौँमा आयोजित इन्टरनेट गभर्नमेन्ट सम्बन्धी क्षेत्रीय मंचलाई सम्बोधन गर्दै उहाँले सूचना प्रविधिमा आधारित आधुनिक न्याय प्रणालीलाई थप सुरक्षित, विश्वसनीय र समावेशी बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। अब विदेशको खबर। फ्लाइ दुबईको जहाजमा ककपिट भित्रै पाइलटमाथि बन्चरो प्रहार गरी जहाज नियन्त्रणमा लिन खोजेको आरोप लागेकाको पाइलटको अस्ट्रेलियासँगको सम्बन्धबारे पनि अनुसन्धान शुरू भएको छ। अस्ट्रेलियाली प्रहरी र गुप्तचर निकाय सम्मिलित भिक्टोरियन संयुक्त आतंकवाद प्रति आतंकवाद टोलीले उमानी नागरिक हमाम अल हमामीको अस्ट्रेलिया सम्बन्धबारे अनुसन्धान गरेको कतारी संचार माध्यम अल जजिराले जनाएको छ। अल हमामीले झण्डै एक दशक अघि मेलबर्नको आरएमआईटी विश्वविद्यालयमा अध्ययन गरेका थिए। उनले अस्ट्रेलियामा रहँदा कट्टरपन्थी मस्जिद र अतिवादी वेबसाइटमा पहुँच राखेको समेत आरोप छ। यद्यपि यी आरोपबारे अस्ट्रेलियाली अधिकारीहरूले औपचारिक रूपमा विवरण भने सार्वजनिक गरेका छैनन्। अल हमामीले गएको बुधबार दुबईबाट इजरायलका लागि उडेको फ्लाइ दुबईको FZ-1073 उडानमा ककपिटभित्र कप्तानमाथि बन्चोरले आक्रमण गरी विमान नियन्त्रणमा लिने प्रयास गरेका थिए। अब खेल खबर। गोन्कालो रोमोसको निर्णायक गोलको मदतमा पोर्चुगलले यूईएफ नेशन्स लीगमा नर्वेलाई 2-1 गोलले पराजित गरेको छ। घरेलु मैदान स्टाडियो डु ड्रागाउमा गइराति भएको खेलमा पोर्चुगलले एक गोलले पछि परेको अवस्था उल्टाउँदै जित हार पारेको हो। खेलको 36 मिनटमा क्रिस्टोफर आयरले गोल गर्दै नर्वेलाई शुरूआती अग्रता दिलाएका थिए, तर नर्वेको अग्रता धेरै बेर टिक्न सकेन। त्यसको 2 मिनटमा नै जो आओ कान्सेलोले पोर्चुगलका लागि बराबरी गोल गरे। उनले नुनो मन्डेसको थ्रो इनलाई नियन्त्रणमा लिँदै पेनाल्टी क्षेत्रको किनाराबाट पहिलो टचमै गोल गरेका थिए। खेलको 79 मिनटमा पोर्चुगलले निर्णायक गोल गर्न सफल भयो। खेलको अन्त्यतिर फ्रान्सिस्कोले रातो कार्ड पाएर मैदान छाडे पनि पोर्चुगलले अग्रता जोगाउँदै महत्वपूर्ण 3 अंक हात पारेको छ। यो जितसँगै पोर्चुगलले नेशन्स लीगको समूह E4 आफ्नो विजय यात्रा कायम राखेको छ। रोनाल्डो टोलीमा नरहेको अवस्थामा गोन्कालो रोमोसको लगातार प्रभावशाली प्रदर्शन सहित पोर्चुगलको अग्रपंक्तिमा आफ्नो दावेदारी बलियो देखिएको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बन्द सत्रको एजेण्डा तय गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुरू। बेलुकी 5 बजे महाधिवेशन प्रतिनिधिको अन्तिम मतदाता नामावली प्रकाशन गर्ने। बागलुङमा माटोको ढिस्कोमा पुगेर दुईजनाको ज्यान गयो, एकजना घाइते। भक्तपुरको जगाटीमा प्लास्टिक दाना कारखानामा आग लागि। मौसम खोलेपछि अन्नपूर्ण यात्रामा पर्यटकको चाप बढ़्यो, दैनिक झण्डै 300 पर्यटक आधार शिविर पुग्दै। फ्लाइ दुबईका सहचालकको अस्ट्रेलिया सम्बन्धबारे पनि अनुसन्धान हुँदै। अस्ट्रेलियामा रहँदा कट्टरपन्थी मस्जिद र अतिवादी वेबसाइटमा पहुँच राखेको आरोप र नेशन्स लीगमा नर्वेमाथि पोर्चुगलको जित। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्नु, प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: सड़क सुरक्षा जीवन रक्षा।
1: ओ गुरुजी, पैदल यात्रीलाई किन पेल्नुहुन्छ? तपाईँ त सड़क खुल्ला हुना साथ दौड़िन सक्नुहुन्छ, तर पैदल यात्रीले त तपाईँको जस्तो सुविधा पाउनन् त।
0: सिप्रदी तथा टाटा मोटर्सको सहकार्य।
2: Dear consumer, this is me, and I work for Michelin. Worldwide franchise, India to Michigan. And I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome. Super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack. Michelin, Michelin, Michelin.
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एक मात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: यस दशैं तिहारमा घरलाई स्मार्ट बनाउनुहोस् र पाउनुहोस् आकर्षक क्याशब्याक, सजिलो इएमआई र एक्सचेन्ज सुविधा पनि। लकी ड्रमा सहभागी हुन स्यामसङ स्पेस सिरियल नम्बर टाइप गरी 37273 एसएमएस गरौ। शर्तहरू लागू हुनेछन्।
1: कृषि मन्त्र नार्कसँग
2: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं।
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
4: नाति ए नाति, यत्रो खर्च गरेर घर निर्माण त गर्न लाग्यो, अब घरका लागि आवश्यक फर्निचर सामानहरू कहाँबाट ल्याउने विचार गरेको छस्?
5: खै हजुर बुबा, 10 वर्ष विदेशमा पसिना बगाएपछि बल्ल बल्ल बनाएको घर हो। जस्तो पाए त्यसै ठाउँबाट फर्निचर र सिसाका सामान चाहिँ ल्याउनु हुन्न है? कुरो सुन्नु बुढाको आगो ताप्नु मुढाको भन्छन्। बरु भन्नुहोस् न हजुर बुबा, बेसी शहरमा आकर्षक गुणस्तरीय र टिकाउ फर्निचरका सामानहरू कहाँ पाइन्छ होला?
4: ल यता सुन केटा, त्यसका लागि त हाम्रै बेसी शहरको दनाई फाँटमा कर्पूरेश्वर फर्निचर छँदैछ नि।
5: कर्पूरेश्वर फर्निचर के पाइन्छ त्यहाँ?
4: त्यहाँ त घरका लागि चाहिने सबै प्रकारका फर्निसिङ तथा फर्निचरका सामानहरू र झ्याल ढोकाका लागि चाहिने उच्च गुणस्तरीय सिसा पनि पाइन्छ।
6: हजुर, हामी कहाँ घर अफिसका लागि चाहिने उच्च गुणस्तरीय फर्निचरका सामानहरू, चौकस, पल्ला, वाटर प्रुफ प्लाई, फर्माइका रेडिमेड किचन ब्याग साथै जालडोकाका लागि अर्डर अनुसारका गुणस्तरीय र विभिन्न डिजाइनका सिसाका फ्रेम, फ्रेमिङ र हार्डवेयरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
7: कर्पूरेश्वर सिसा पसल, बेसी शहर नगरपालिका 8 सेरा चौक लम्सुर, प्रोप्राइटर राजकुमार अधिकारी। सम्पर्क फोन नम्बर 066-520-522, मोबाइल नम्बर 98-650-56-719।
6: सम्झनुहोस् हाम्रै कर्पूरेश्वर फर्निचर फर्निचर।
8: बुबा, घरमा भाँडाकुँडाहरू धेरै पुराना छन्, अब के गर्ने होला?
4: किन चिन्ता गर्छ छोरी माया देवी, भाँडा पसलमा जाने नि, त्यहाँ त पुराना भाँडाकुँडा साटेर तथा खरिद बिक्री पनि गरिन्छ।
8: ए, त्यो भाँडा पसल चाहिँ कहाँनिर छ?
4: बेसी सहरको त्रिवेणी टोलमा रहेको माया देवी भाँडा पसलमा तामा, पित्तल, चरेस, फलाम, प्लास्टिक, स्टिल र माटाका भाँडाकुँडा सबै पाइन्छ।
8: अनि बुबा, घरमा नयाँ भाँडाकुँडाहरू पनि चाहिएको छ नि।
4: डोको, थुन्से, नाङ्लो लगायतका घरायसी सामग्री पनि पाइन्छ।
8: एक माया देवी भाँडा पसलमा तामा, पित्तल, चरेस, फलाम, प्लास्टिक, स्टिल तथा माटाका भाँडाकुँडाहरू पाइनुको साथै डोको, थुन्से, नाङ्लो आदि जस्ता घरायसी सामग्रीहरू पनि उपलब्ध रहेको छ। घरमा थन्किएर बसेका तामा, पित्तल, चरेस तथा सिल्भरका पुराना भाँडाकुँडाहरूसँग नयाँ भाँडाकुँडाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ।
4: नोट, दसैँका लागि 10,000 भन्दा माथिका सामानहरू खरिद बिक्री गर्दा बम्पर अफर प्राप्त गर्न सक्नुहुनेछ। माया देवी भाँडा पसल विश्वास नगरपालिका 7 त्रिवेणी टोल छानीमा बैंक नजिकै। प्रोप्राइटर माया देवी आचार्य। सम्पर्क नम्बर 98-60-74-48-59 र 97-4-64-40-765।
9: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाथ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाइल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जागरक्षी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञ केन्द्रहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 6 47 र 9811 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कूल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
10: हार्दिक निमन्त्रणा, हार्दिक निमन्त्रणा। हामी सबैको चाहना विश्व शान्तिको कामना भन्ने मूल नाराका साथ साम्बा चोलिङ बुद्ध गुम्बाको प्राङ्गणमा गुम्बा समिति तथा न्युने समूहको सक्रियतामा घन पोखरा लामा परिवारद्वारा त्रिदिवसीय न्युने मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा आयोजना हुन गइरहेको छ। उक्त महापूजामा सहभागी भई पुण्य लाभ प्राप्त गर्न सम्पूर्ण जिल्लावासी श्रद्धालु भक्तजन जनप्रतिनिधि बुद्धिजीवी शुभचिन्तक तथा गाउँवासी बुवा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा निम्न मिति समय र स्थानमा सञ्चालन हुने ब्यौरा जानकारी गराउँदै यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ।
11: मिति 2083 कार्तिक 7 गतेदेखि 9 गतेसम्म, समय बिहान 10 बजेदेखि, स्थान साम्बा छ्योलिङ बौद्ध गुम्बा मर्चङ्ती गाउँपालिका 1 र 2 पोचोको घन पोखरा लम्सुङ, आयोजक घन पोखरा गुम्बा लामा परिवार घन पोखरा लम्सुङ। थप जानकारीका लागि सम्पर्क गुम्बा समिति अध्यक्ष राम गुरुङ 9841064454, घन पोखरा लामा परिवार अध्यक्ष डम्बर गुरुङ कर्म 9846656604।
12: नोट, मौन व्रत बस्न चाहनुहुने श्रद्धालु महानुभावका लागि विशेष जानकारी। मौन व्रत बस्न इच्छुक श्रद्धालुहरूले कार्तिक 6 गते बेलुकासम्म गुम्बामा आइपुग्नु पर्नेछ।
11: कार्यक्रमको समय तालिका यस प्रकार रहेको छ। कार्तिक 6 गते बेलुकासम्म गुम्बामा उपस्थित भइसक्नु पर्ने, कार्तिक 7 गते बिहान 5 बजे शील ग्रहण गर्ने, कार्तिक 8 गते बिहान 5:30 बजे शील ग्रहण गर्ने, कार्तिक 9 गते बिहान 3 बजेदेखि पूजा शुरू भए सोही दिन कार्यक्रम समापन हुने जानकारी गराउँदै उक्त मौन व्रतमा सहभागी हुन इच्छुक सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई निर्धारित समयमै उपस्थित भई शून्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौं।

0: भावपूर्ण श्रद्धांजलि। बेसीसहर नगरपालिका सात भलुवाटार निवासी चेतनाथ पौडेलको श्रीमती र छोरा विमोचन पौडेल, बुहारी सरिना लामिछाने, साथी छोरीहरू ऋतु अधिकारी, मेलिना न्यौपाने र सबिना भण्डारीको ममतामयी माता स्वर्गीय पार्वती पौडेलको यही 2083 असोज 7 गते 58 वर्षको उमेरमा भएको निधनले हामी त्रिवेणी बाबा समूह भलुवाटार परिवार मर्माहित भएका छौं। दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ। साथै स्वर्गीय आत्माको वैकुण्ठ बासहोस् भनी भगवानसँग प्रार्थना गर्दछौ। त्रिवेणी बाबा समूह परिवार बेसी सहर नगरपालिका सात भलुवाटार लम्सुङ।
1: ओहो हेड सर, टाढैको
2: साइड कि कसो बेसीसँग जाने भयो है? सँगै जाउँ है।
3: कस्तो ठ्याक्कै पार्नुभयो।
4: हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने
2: कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केकोमा त काहीँको कुरा गर्नुभयो सर। म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ।
1: हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
5: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमसुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
1: न्यू जनप्रेमी छापाखाना बेसी सहर नगरपालिका आठ नारायणस्थान चौक लमजुङ। सम्पर्क फोन नम्बर 0664520227, मोबाइल नम्बर 9842649129 र 9841252091।
6: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
7: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
6: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
7: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी सहर नगरपालिका साथ, नाङ्गे चौतारा, लमजुङ। सम्पर्क मोबाइल नम्बर 9846098911।
8: दाइ, पैसा त तम्मै कमाएर ल्याउनु भयो क्या रे?
1: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजाने गरी फर्किएको नि बहिनी।
8: अब के गर्नुहुन्छ त दाइ?
1: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर।
8: कस्तो कायदाको कुरा गर्नुभयो, म त त्यही बाटोको कुराको मासु दिनदिनै ल्याउँथे, यस्तो कुरा यादै भएन।
7: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स बेसी सहर नगरपालिका सेरा ओडा, सम्पर्क नम्बर 9856045401 र 9826173779।
8: हातीमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसी सहर लमजुङको 16 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
9: हाते मालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसी सहर लमजुङको मिति 2083 साल भाद्र 18 गते बिहीबार बसेको संचालक समितिको 14 बैठकको निर्णय अनुसार संस्थाको 16 वार्षिक साधारण सभा नेपाल सरकार सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा निर्देशिका 2076 संशोधित 2077 र संस्थाको पुनर्लेखन विनियम 2079 को दफा 28(2) बमोजिम इकाई अनुसार तपसिलमा उल्लेखित नीति र कार्यसूची बमोजिम हुने कुरा सम्पूर्ण शेयर सदस्यहरूलाई विभिन्न माध्यमबाट सूचना सम्प्रेषण गरिएको छ। कुनै कारणवश पत्र प्राप्त नभएमा पनि यसै सूचनालाई आधार माने साधारण सभामा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
10: एकाई सभा हुने मिति समय र स्थान
9: मुख्य कार्यालय बेसी सहर 2083/6/23 गते शुक्रबार समय बिहान 11:30 बजे स्थान जिल्ला समन्वय समितिको सभाहाल बेसी सहर नगरपालिका वडा नम्बर 8 मुख्य कार्यालय अन्तर्गतका सबै सदस्यहरू खुदी सेवा केन्द्र खुदी बजार मिति 2083/6/24 गते शनिबार समय बिहान 11:30 बजे लमजुङ उद्योग वाणिज्य संघ खुदी इकाई सभाहाल खुदी बजार मसेङ्गी गाउँपालिका अन्तर्गतका सबै सदस्यहरू भोटेवडा सेवा केन्द्र शनिबार मिति 2083/6/24 गते शनिबार समय बिहान 11:30 बजे भोटेवडा तमु आमा समूहको भवन पहिरे सुन्दर बजार राईनास दोर्दी र दुधपोखरी गाउँपालिकाका सबै सदस्यहरू इकाईबाट निर्णय प्रमाणित गर्न छानेका प्रतिनिधिहरूको बैठक मिति 2083 साल असोज 27 गते मंगलबार बिहान 11:30 बजे स्थान हातेमालो साकुसको सभाहाल बेसी सहर 7 लमजुङ। नोट: संचालक समिति सदस्य र लेखा सुपरिवेक्षण समितिको सदस्य रिक्त पदको निर्वाचन सम्बन्धी कार्यक्रम संस्थाको वेबसाइट www.hakemalusakos.com.np मा हेर्नुहोला।
11: गोपाल परियार सचिव संचालक समिति।
12: किसानको मेहनत उपभोक्ताको भरोसा दशैं लक्षित कृषि तथा पशु हाट बजार यसपालिको दशैंमा स्थानीय उत्पादन स्थानीय किसान र स्थानीय बजारलाई प्राथमिकता दिउँ।
13: मस्याङ्दी गाउँपालिकाको प्रवर्धनमा कृषि तथा पशु हाट बजार संचालक समितिद्वारा आयोजित दशैं लक्षित कृषि तथा पशु हाट बजार यही असोज 27 गतेदेखि 29 गतेसम्म सञ्चालन हुँदैछ। आफ्नै गाउँठाउँमा उत्पादित ताजा तरकारी फलफूल खसी बोका भेडा कुखुरा तथा विभिन्न स्थानीय कृषि तथा पशुजन्य उपजहरू एउटै ठाउँमा सहज रूपमा उपलब्ध हुनेछन्।
12: हाट बजारमा के के पाइन्छ? ताजा तरकारी तथा फलफूल खसी बोका भेडा कुखुरा लगायत पशु पक्षी स्थानीय किसान द्वारा उत्पादित विभिन्न कृषि उपज किसान र उपभोक्ता बीच प्रत्यक्ष भेटघाट तथा कारोबार
13: किसानका लागि विशेष प्रोत्साहन हाट बजारमा कृषि उपज बिक्रीका लागि ल्याउने किसानलाई बिक्री मूल्यको 5% तथा खसी बोका भेडा र कुखुरा लगायतका पशु पक्षी बिक्री गर्ने किसानलाई बिक्री मूल्यको 3% प्रोत्साहन रकम गाउँपालिकाले उपलब्ध गराउनेछ। साथै समर्थन मूल्यको समेत व्यवस्था गरिएको छ।
12: यसपटकको दशैंमा बाहिरबाट मात्र होइन आफ्नै गाउँका किसानले उत्पादन गरेको वस्तु किनौ स्थानीय उत्पादनको प्रयोग बढाऊ किसानलाई हौसला र आत्मनिर्भर कृषि तथा समृद्ध स्थानीय अर्थतन्त्र निर्माणमा हातेमालो गरौं।
13: मिति 2083 असोज 27 गतेदेखि 29 गतेसम्म समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म
12: स्थान मसङ्गी गाउँपालिका वडा नम्बर 3 खुदी स्थित कृषि तथा पशु सेवा केन्द्र परिसर प्रबन्धक मर्सङ्गी गाउँपालिकाको कार्यालय भुलभुले लमजुङ आयोजक कृषि तथा पशु हाट बजार सञ्चालक समिति।
13: थप जानकारीका लागि 98565450 र 98565493

0: साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी आफ्नो भने सबै पुरानो डिजाइनको।
1: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र?
0: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
1: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त, त्यसै त राम्रो गहना पाइने पसल। अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
0: नयाँ सजावट भने जस्तै गहना जय बुद्ध ज्वेलरी, सबैको चाहना।
1: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ। जय बुद्ध ज्वेलरी बेसीसह नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 06652435, 06452475, मोबाइल नम्बर 9856445।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: हार्दिक निमन्त्रणा। हामी सबैको चाहना विश्व शान्तिको कामना भन्ने मूल नाराका साथ साम्बा चोलिङ बुद्ध गुम्बाको प्राङ्गणमा गुम्बा समिति तथा न्युने समूहको सक्रियतामा घन पोखरा लामा परिवारद्वारा त्रिदिवेशीय न्युने मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा आयोजना हुन गइरहेको छ। उक्त महापूजामा सहभागी भई पुण्य लाभ प्राप्त गर्न सम्पूर्ण जिल्लावासी श्रद्धालु भक्तजन जनप्रतिनिधि बुद्धिजीवी शुभचिन्तक तथा गाउँवासी बुवा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा निम्न मिति समय र स्थानमा सञ्चालन हुने विवरण जानकारी गराउँदै यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ।
2: मिति 2083 कार्तिक 7 गतेदेखि 9 गतेसम्म, समय बिहान 10 बजेदेखि, स्थान साम्बा छ्योलिङ बौद्ध गुम्बा मर्सन्ती गाउँपालिका 1 र 2 पोचोङको घन पोखरा लम्सुङ, आयोजक घन पोखरा गुम्बा लामा परिवार घन पोखरा लम्सुङ। थप जानकारीका लागि सम्पर्क गुम्बा समिति अध्यक्ष राम गुरुङ 98410-61454, घन पोखरा लामा परिवार अध्यक्ष डम्बर गुरुङ कर्म 98467-56604।
3: नोट, मौन व्रत बस्न चाहनुहुने श्रद्धालु महानुभावहरूका लागि विशेष जानकारी। मौन व्रत बस्न इच्छुक श्रद्धालुहरूले कार्तिक 6 गते बेलुकासम्म गुम्बामा आइपुग्नु पर्नेछ।
2: कार्यक्रमको समय तालिका यस प्रकार रहेको छ: कार्तिक 6 गते बेलुकासम्म गुम्बामा उपस्थित भइसक्नु पर्ने, कार्तिक 7 गते बिहान 5 बजे शील ग्रहण गर्ने, कार्तिक 8 गते बिहान 5:30 बजे शील ग्रहण गर्ने, कार्तिक 9 गते बिहान 3 बजेदेखि पूजा शुरू भए सोही दिन कार्यक्रम समापन हुने जानकारी गराउँदै उक्त मौन व्रतमा सहभागी हुन इच्छुक सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई निर्धारित समयमै उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ। सम्पूर्ण पशुपालक कृषकहरूमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लम्जुङको सूचना। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लम्जुङको वार्षिक कार्यक्रममा रहेको पशुको पूर्ण खोप कार्यक्रम अन्तर्गत संक्रामक महामारी जन्य खोरेत रोग विरूद्धको खोप लगाउन खोपकर्ताहरू यही मिति 2083 असोज 14 देखि 30 गतेसम्मको लागि खटिनु भएकोले आफूले पालन गरेका गाई भैँसी र बंगुरलाई निशुल्क रूपमा खोप लगाई पशुधनको सुरक्षा गर्नुहुन अनुरोध गर्दछु। याद राखौ, रोग लाग्न नदिन सबैभन्दा प्रभावकारी उपाय भनेको खोप लगाउनु हो। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लम्जुङ।

0: भावपूर्ण श्रद्धांजलि। बेसीसहर नगरपालिका सात भलुवाटार निवासी चेतनाथ पौडेलको श्रीमती र छोरा विमोचन पौडेल, बुहारी सरिना लामिछाने, साथै छोरीहरू ऋतु अधिकारी, मेलिना न्यौपाने र सबिना भण्डारीको ममतामयी माता स्वर्गीय पार्वता पौडेलको यही 2083 असोज 7 गते 58 वर्षको उमेरमा भएको निधनले हामी त्रिवेणी बाबा समूह भलुवाटार परिवार मर्माहित भएका छौं। दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ। साथै स्वर्गीय आत्माको वैकुण्ठ बाँचोस् भनी भगवानसँग प्रार्थना गर्दछौ। त्रिवेणी बाबा समूह परिवार बेसी सहर नगरपालिका सात भलुवाटार लम्सुङ।
1: किसानको मेहनत, उपभोक्ताको भरोसा, दशैं लक्षित कृषि तथा पशु हाट बजार। यसपालिको दशैंमा स्थानीय उत्पादन, स्थानीय किसान र स्थानीय बजारलाई प्राथमिकता दिउँ।
2: मर्स्याङ्दी गाउँपालिकाको प्रवर्धनमा कृषि तथा पशु हाट बजार संचालक समितिद्वारा आयोजित दशैं लक्षित कृषि तथा पशु हाट बजार यही असोज 27 गतेदेखि 29 गतेसम्म सञ्चालन हुँदैछ। आफ्नै गाउँठाउँमा उत्पादित ताजा तरकारी, फलफूल, खसी, बोका, भेडा, कुखुरा तथा विभिन्न स्थानीय कृषि तथा पशुजन्य उपजहरू एउटै ठाउँमा सहज रूपमा उपलब्ध हुनेछन्।
1: हाट बजारमा के के पाइन्छ? ताजा तरकारी तथा फलफूल, खसी बोका, भेडा कुखुरा लगायत पशु पक्षी, स्थानीय किसानद्वारा उत्पादित विभिन्न कृषि उपज, किसान र उपभोक्ता बीच प्रत्यक्ष भेटघाट तथा कारोबार।
2: किसानका लागि विशेष प्रोत्साहन, हाट बजारमा कृषि उपज बिक्रीका लागि ल्याउने किसानलाई बिक्री मूल्यको 5% तथा खसी बोका, भेडा र कुखुरा लगायतका पशु पक्षी बिक्री गर्ने किसानलाई बिक्री मूल्यको 3% प्रोत्साहन रकम गाउँपालिकाले उपलब्ध गराउनेछ। साथै समर्थन मूल्यको समेत व्यवस्था गरिएको छ।
1: यस पटकको दशैंमा बाहिरबाट मात्र होइन, आफ्नै गाउँका किसानले उत्पादन गरेको वस्तु किनौं, स्थानीय उत्पादनको प्रयोग बढाऊ, किसानलाई हौसला र आत्मनिर्भर कृषि तथा समृद्ध स्थानीय अर्थतन्त्र निर्माणमा हातेमालो गरौं।
2: मिति 2083 असोज 27 गतेदेखि 29 गतेसम्म। समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म।
1: स्थान मसङ्गी गाउँपालिका वडा नम्बर 3 खुदी स्थित कृषि तथा पशु सेवा केन्द्र परिसर। प्रबन्धक मर्सेन्दी गाउँपालिकाको कार्यालय भुलभुले लमजुङ। आयोजक कृषि तथा पशु हाट बजार संचालक समिति।
2: थप जानकारीका लागि 98565450 र 98569340।

भावपूर्ण श्रद्धांजलि हमारा प्रात स्मरणीय बेसी शहर नगरपालिका साथ भलुआटार निवासी बामदेव पौडेल को 73 वर्ष को उमेर में मेटी 2083 साल असोज 14 गते बुधवार का दिन असामयिक निधन भएकोमा भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौं। श्रीमती माया देवी पौडेल, छोरा बुहारी विश्व पौडेल र रीता पौडेल, छोरी ज्वाइँहरू इन्द्र सुवेदी र लवहरी सुवेदी, शोभा अधिकारी र पदम अधिकारी, प्रतीक्षा सुवेदी र सन्तोष सुवेदी, नाति नातिनी बुहारी विशाल पौडेल र शीतल पौडेल, नातिनी ज्वाइँ नाति अमृता अधिकारी र प्रकाश अधिकारी, नातिहरू नयन आदित्य पवन, नातिनीहरू आरजु अदिति, पलातिनीहरू आर्य र आज्ञा, भाउजू चीजा माया पौडेल, दाजु भाउजू पदम प्रसाद पौडेल र हरिमाया पौडेल, भाइ बुहारी कृष्ण प्रसाद पौडेल र हरिमाया पौडेल, यादव पौडेल र चीजा पौडेल, खडानन्द पौडेल र देवी पौडेल एवं समस्त पौडेल परिवार बेसी शहर नगरपालिका साथ भलुवाटार लमसुङ।

0: यही मिति 2083 असोज 24 गते विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा प्राज्ञ डाक्टर बसन्त ढुङ्गालाद्वारा एक दिने निशुल्क स्वास्थ्य शिविर हुने बारे अत्यन्त जरुरी सूचना। मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा 14 नम्बर गल्ली फोन नम्बर 0665200004 यही मिति 2083 असोज महिनाको 24 गते शनिबार विश्व मानसिक स्वास्थ्य दिवसको दिन बिहान 11 बजेबाट चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नशा स्नायु मानसिक शारीरिक तथा लागौषध रोग विशेषज्ञ डाक्टर बसन्त ढुङ्गाना आउनुहुने हुँदा निशुल्क स्वास्थ्य जाँच गराउनु भए मौकाको फाइदा उठाउनुहोस्।
1: निशुल्क जाँच हुने रोगहरू लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्रा नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने भएमा, काम्ने, छोप्ने, ढल्ने, बेला बेलामा बेहोस हुने, छारे रोग भएमा, डर लाग्ने, झसङ्ग हुने, हतालिने, मुटुको ढुकढुक हुने, मुटु हल्लेको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाई हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा, लागु पदार्थको दुर्व्यसनी वा अत्यधिक औषधिको सेवन गर्ने भएमा, यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा, उदास भइरहने, जिउमा फुर्ती नहुने, आलस्य भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा, बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा, सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा।
0: निशुल्क जाँच हुने दिन र समय यही मिति 2083 असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमसुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 0665200004 साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपत्र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि उपलब्ध छ।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: नाति ए नाति, यत्रो खर्च गरेर घर निर्माण त गर्न लाग्यो, अब घरका लागि आवश्यक फर्निचर सामानहरू कहाँबाट ल्याउने विचार गरेको छस्?
2: खै हजुरबुबा, 10 वर्ष विदेशमा पसिना बगाएपछि बल्ल बल्ल बनाएको घर हो, जस्तो पाए त्यस्तै ठाउँबाट फर्निचर र सिसाका सामान चाहिँ ल्याउनु हुन्न है? कुरो सुन्नु बुढाको आगो ताप्नु मुढाको भन्छन्, बरु भन्नुहोस् न हजुरबुबा, बेसी शहरमा आकर्षक गुणस्तरीय र टिकाउ फर्निचरका सामानहरू कहाँ पाइन्छ होला?
1: ल यता सुन केटा, त्यसका लागि त हाम्रै बेसी शहरको दनाई फाँटमा कर्पूरेश्वर फर्निचर छँदैछ नि।
2: कर्पूरेश्वर फर्निचर के पाइन्छ त्यहाँ?
1: त्यहाँ त घरका लागि चाहिने सबै प्रकारका फर्निसिङ तथा फर्निचरका सामानहरू र झ्याल ढोकाका लागि चाहिने उच्च गुणस्तरीय सिसा पनि पाइन्छ।
3: हजुर, हामी कहाँ घर अफिसका लागि चाहिने उच्च गुणस्तरीय फर्निचरका सामानहरू, चौकस, सल्ला, वाटर प्रुफ प्लाई, फर्माइका रेडिमेड किचन ब्याग साथै जालडोकाका लागि अर्डर अनुसारका गुणस्तरीय र विभिन्न डिजाइनका सिसाका फ्रेम, फ्रेमिङ र हार्डवेयरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: कर्पूरेश्वर सिसा पसल, बेसी शहर नगरपालिका 8 सेरा चौक, लम्सुर। प्रोप्राइटर राजकुमार अधिकारी। सम्पर्क फोन नम्बर 0665205022, मोबाइल नम्बर 9865056719।
3: सम्झनुहोस् हाम्रै कर्पूरेश्वर फर्निचर।

0: 5대1.
1: 오!
2: 5대1.
3: 15, 얼마나
1: 되냐? 그러시나? 가슴이 안 흘러들어 있는데.

0: अहिले दिउँसोको 2 बज्यो।
1: शान्ति र विकासका लागि हाम्रो आवाज
2: स्टुडियो फार फार अवे
1: रेडियो नेपाली चौतारी रेडियो चौतारी रेडियो चौतारी 91.4 मेगाहर्ज।

नमस्कार, रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्र एप र रेडियो चौतारीको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको दिउँसो 2 बजेको चौतारी खबरमा स्वागत छ। समाचार शुरू गरौं। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आजदेखि बन्द सत्र शुरू भएको प्रसंगबाट नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आज बन्द सत्र सँगै नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि चुनावी प्रक्रिया पनि शुरू भएको छ। काठमाण्डुको खुला मंचमा हिजो महाधिवेशन उद्घाटन भएपछि आज बिहान 9 बजेदेखि बन्द सत्र शुरू भएको हो। यसबीच कांग्रेसको निर्वाचन समितिले नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरेको छ। निर्वाचन कार्यतालिका अनुसार आज बेलुकी 5 बजे मतदाता नामावली प्रकाशन हुनेछ। त्यसपछि बेलुकी 5 बजेदेखि 6:30 बजेसम्म मतदाता नामावली उपर दावी विरोध गर्ने समय तोकिएको छ। आज बेलुका 8:30 बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ। त्यसैगरी भोलि बिहान 10 बजेदेखि केन्द्रीय कार्यसमितिका विभिन्न पदका लागि उम्मेद्वारी मनोनयन लगायतका निर्वाचन सम्बन्धी गतिविधि सञ्चालन हुनेछन्। यसबीच कांग्रेसको 15 महाधिवेशनमा लमजुङबाट विभिन्न समूह अन्तर्गत 9 जनाले केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिने तयारी गरेका छन्। खुलातर्फ तुलसी नारायण श्रेष्ठ, खस आर्यतर्फ कृष्ण प्रसाद कोइराला र भूगोलतर्फ भेषबहादुर पौडेलले उम्मेद्वारी दिने तयारी गर्नुभएको छ। त्यस्तै आदिवासी जनजातितर्फ गम प्रसाद गुरूङ, आदिवासी जनजाति महिला तथा जनजाति महिलातर्फ पार्वती तामाङ र अस्मिता गुरूङ खुशीमा रहनु भएको छ। दलित समावेशीतर्फ भ्यूसिन दमई, दलित महिलातर्फ टीका कुमारी बस्याल तथा अल्पसंख्यकतर्फ भीम बहादुर दुराले केन्द्रीय सदस्य पदका लागि उम्मेद्वारी दिने तयारी गर्नुभएको छ। निर्वाचन प्रक्रिया अघि बढ़ेसँगै कांग्रेसको नयाँ नेतृत्व चयनका लागि राजनीतिक सरगर्मी बढ़ेको छ। लमजुङबाट विभिन्न समुदाय र समावेशी समूहको प्रतिनिधित्व गर्दै उम्मेद्वारी प्रस्तुत हुन लागेकोले जिल्लाको प्रतिनिधित्वलाई पनि चासोका साथ हेरिएको छ। लमजुङमा दशैं, तिहार, छठ लगायत चाडपर्व नजिकैसँगै चाडपर्व लक्षित बजार अनुगमन तीव्र पारिएको छ। जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा जिल्ला बजार अनुगमन समितिले आइतबारदेखि बजार अनुगमन शुरू गरेको हो। अनुगमनको पहिलो दिन हिजो मर्साङदी गाउँपालिका 3 खुदी क्षेत्रमा संचालित 7 व्यवसायको अनुगमन गरिएको छ। टोलीले एउटा फ्रेश हाउस, 2 होटल तथा रेस्टुरेन्ट र 4 किराना पसलको अनुगमन गरेको हो। यसअघि गरिएको अनुगमनका क्रममा दिइएको निर्देशन व्यवसायीले पालना गरेको पाइएको जिल्ला बजार अनुगमन समितिका फोकल पर्सन एवं जिल्ला प्रशासन कार्यालयका खरिदार दिननाथ अधिकारीले बताउनुभयो। जिल्ला बजार अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको नेतृत्वमा अनुगमन गरिएको हो। टोलीमा मर्स्याङदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेल, एकीकृत सेवा कार्यालयका प्रतिनिधि कमल भण्डारी, जिल्ला प्रशासन कार्यालयका लेखापाल डम्मर खत्री, प्रहरी चौकी खुदीका प्रहरी जवान राजेन्द्र नकवाल, लमजुङ उद्योग वाणिज्य संघ खुदी इकाईका उपाध्यक्ष ऋषिराम बस्नेत लगायतको सहभागिता रहेको थियो। इलाका प्रहरी कार्यालय भोटे उडार लमजुङको आयोजना तथा एसडीसीएस नमूना सामुदायिक अस्पताल सुन्दर बजारको प्राविधिक सहयोगमा अटो चालकलाई आइतबार प्राथमिक उपचार तथा आकस्मिक स्वास्थ्य सम्बन्धी तालिम प्रदान गरिएको छ। सुन्दर बजार दोर्ती र रायनाथ क्षेत्रका अटो चालकलाई दुर्घटना वा स्वास्थ्य आपतकालका बेला बिरामीको ज्यान जोगाउन अपनाउनु पर्ने बेसिक लाइफ सपोर्ट बीएलएस प्राथमिक उपचार, बिरामीलाई सुरक्षित रूपमा उसारपसार गर्ने तरिका तथा स्थानीय स्रोत साधनबाट स्ट्रेचर बनाउने तरिका बारे सैद्धान्तिक र प्रयोगत्मक अभ्यास गराइएको हो। अस्पतालका ओपीडी तथा इमर्जेन्सी इन्चार्ज रामचन्द्र ढकाल र सामाजिक सेवा विभाग प्रमुख एवं मनोविमर्शक दाता शोभा ठकुरीले प्रशिक्षण दिनुभएको थियो। अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले तालिमको उद्देश्य तथा आपतकालीन अवस्थामा अटो चालकको भूमिका बारे जानकारी गराउनु भएको थियो। कार्यक्रमको सञ्चालन इलाका प्रहरी कार्यालय भोटे उडारका लेखापाल सुनु बिकले गर्नुभएको थियो। इलाका प्रहरी कार्यालय भोटे उडारका प्रमुख चन्द्रकला भट्टराईका अनुसार दुर्घटना वा अन्य
स्वास्थ्य आपतकालका बेला अटो चालक घटनास्थलमा सबैभन्दा पहिला पुग्ने सम्भावना हुन्छ। फर्स्ट रेस्पोन्डरको भूमिका निर्वाह गर्नुभएकाले उनीहरूलाई पूर्व तयारी स्वरूप तालिम दिइएको उहाँले बताउनुभयो। तालिममा सहभागी अटो चालकको निशुल्क रक्तचाप र रगतमा चिनीको मात्रा समेत परीक्षण गरिएको अस्पतालकी मनोविमर्शदाता शोभा ठकुरीले जानकारी दिनुभयो। लमजुङको मर्स्याङदी गाउँपालिकाभित्र स्थायी रूपमा बसोबास गर्ने परिवारले विद्युत महसुलको बाँकी बक्यौता आफैले भुक्तानी गर्नुपर्ने भएको छ। नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रका अनुसार गाउँपालिकाले स्थायी बासिन्दाका परिवारलाई मासिक 50 युनिटसम्म निशुल्क विद्युत सुविधा उपलब्ध गराउने नीति अनुसार गाउँपालिका र वितरण केन्द्रबीच समझदारी पत्र एमओयू भएको छ, तर भदौ मसान्तसम्मको बाँकी विद्युत महसुल भने गाउँपालिकाले भुक्तानी नगर्ने भएकाले सम्बन्धित ग्राहकलाई आफ्नो बक्यौता भए नभएको यकिन गर्न र बाँकी रकम भए भुक्तानी गर्न वितरण केन्द्रले अनुरोध गरेको छ। वितरण केन्द्रले सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित सबै विद्युत उपभोक्तालाई आफ्नो महसुलको अवस्था जाँच गरी बाँकी बक्यौता समयमै भुक्तानी गर्न आग्रह गरेको हो। दिगो वन व्यवस्थापन र जलवायु परिवर्तन अनुकूलनका उपायबारे कृषकलाई जानकारी गराउने उद्देश्यले लमजुङको मर्स्याङदी गाउँपालिका साथ छिनखोलामा दुई दिने अध्ययन अवलोकन तथा प्राविधिक तालिम सम्पन्न भएको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जिकाको आर्थिक तथा प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा कालिका सामुदायिक वनका उपभोक्ता सदस्य तथा कास्की जिल्लाका अगुवा कृषक सहभागी थिए। छिनखोलामा भएको तालिममा सहभागी कृषकलाई आधुनिक अलैची खेती प्रविधि रोग तथा किरा नियन्त्रण उत्पादन पछिको व्यवस्थापन बजार व्यवस्थापन र अलैचीको गुणस्तर सुधारको विषयमा प्रशिक्षण दिइएको थियो। कार्यक्रममा स्थानीय अलैची उत्पादक कृषक तथा प्राविधिकले अलैची सुकाउने प्रविधि भट्टीको प्रयोग तथा गुणस्तर कायम गर्ने उपायबारे सहभागीलाई स्थलगत जानकारी गराएका थिए। सहभागीले स्थानीय स्तरमा प्रयोग हुँदै आएका र आधुनिक प्रविधि बीचको अभ्यास बारे पनि जानकारी लिएका थिए। जलवायु परिवर्तनका कारण कृषि उत्पादनमा देखिएका चुनौतीलाई सम्बोधन गर्दै सामुदायिक तथा कबुलियती वन क्षेत्रको उपयोगबाट उच्च मूल्यका कृषि बाली उत्पादन गर्न सकिने सम्भावना बारे समेत कार्यक्रममा छलफल गरिएको थियो। आयोजकका अनुसार अध्ययन अवलोकन र तालिमबाट सहभागी कृषकले अलैची खेती तथा उत्पादन पछिको व्यवस्थापन पछि सम्बन्धी प्रविधि सिकेर आफ्नै क्षेत्रमा प्रयोग गर्ने अपेक्षा गरिएको छ। मौसममा सुधार आएसँगै विश्व प्रसिद्ध अन्नपूर्ण आधार शिविर एबीसी पदयात्रामा जाने पर्यटकको संख्या बढ़ेको छ। छोमरोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरूङका अनुसार अहिले दैनिक करिब 300 पर्यटक एबीसी पुगिरहेका छन्। सड़क तथा पदमार्ग सञ्चालनमा आउनका साथै मनाङ र मनासलो क्षेत्रका केही पदमार्ग प्रभावित भएपछि पर्यटकको रोजाई एबीसी तर्फ बढ़ेको हो। एबीसीमा रहेका 6 होटल तथा लजमा एक पटकमा करिब 350 पर्यटक राख्न सक्ने क्षमता रहेको छ। नेपाली पर्यटकको संख्या भने दशैं शुरू भएपछि अझ बढ़ने अपेक्षा गरिएको गुरूङले बताउनुभयो। अब सैनिक समाचार सहित दिउँसो 2 बजेबाट प्रसारित चौतारी खबर अहिलेलाई सकिएको छ। प्राविधिक सहकर्मी सीताराम बस्नेतलाई धन्यवाद दिँदै समाचार कक्षबाट म पनि विदा हुन्छु। रेडियो चौतारी 91.4 MHz, हाम्रो वेबसाइट www.chautarilive.com र हाम्रो पात्र एपमा रेडियो चौतारी सुन्दै गर्नुहोस्। नमस्कार।

0: TVS परिवार बाट दशैं तिहार र छठको हार्दिक शुभकामना
1: लमजुङको लागि सम्पर्क जीवन सहारा इन्टरप्राइजेज एसिसहर नगरपालिका 8 जिंगे खोला प्रभु बैंक अगाडि मोबाइल नम्बर 98 5545 460 98 6 98 14 673 र 98 2 61 9 810
2: किसानको मेहनत उपभोक्ताको भरोसा दशैं लक्षित कृषि तथा पशु हाट बजार यसपालिको दशैंमा स्थानीय उत्पादन स्थानीय किसान र स्थानीय बजारलाई प्राथमिकता दिउँ।
3: मर्स्याङ्दी गाउँपालिकाको प्रवर्धनमा कृषि तथा पशु हाट बजार संचालक समितिद्वारा आयोजित दशैं लक्षित कृषि तथा पशु हाट बजार यही असोज 27 गतेदेखि 29 गतेसम्म सञ्चालन हुँदैछ। आफ्नै गाउँठाउँमा उत्पादित ताजा तरकारी फलफूल खसी बोका भेडा कुखुरा तथा विभिन्न स्थानीय कृषि तथा पशुजन्य उपजहरू एउटै ठाउँमा सहज रूपमा उपलब्ध हुनेछन्।
2: हाट बजारमा के के पाइन्छ? ताजा तरकारी तथा फलफूल खसी बोका भेडा कुखुरा लगायत पशु पक्षी स्थानीय किसान द्वारा उत्पादित विभिन्न कृषि उपज किसान र उपभोक्ता बीच प्रत्यक्ष भेटघाट तथा कारोबार
3: किसानका लागि विशेष प्रोत्साहन हाट बजारमा कृषि उपज बिक्रीका लागि ल्याउने किसानलाई बिक्री मूल्यको 5% तथा खसी बोका भेडा र कुखुरा लगायतका पशु पक्षी बिक्री गर्ने किसानलाई बिक्री मूल्यको 3% प्रोत्साहन रकम गाउँपालिकाले उपलब्ध गराउनेछ। साथै समर्थन मूल्यको समेत व्यवस्था गरिएको छ।
2: यसपटकको दशैंमा बाहिरबाट मात्र होइन आफ्नै गाउँका किसानले उत्पादन गरेको वस्तु किनौ स्थानीय उत्पादनको प्रयोग बढाऊ किसानलाई हौसला र आत्मनिर्भर कृषि तथा समृद्ध स्थानीय अर्थतन्त्र निर्माणमा हातेमालो गरौं।
3: मिति 2083 असोज 27 गतेदेखि 29 गतेसम्म समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म
2: स्थान मर्स्याङ्दी गाउँपालिका वडा नम्बर 3 खुदी स्थित कृषि तथा पशु सेवा केन्द्र परिसर प्रबन्धक मर्स्याङ्दी गाउँपालिकाको कार्यालय भुलभुले लमजुङ आयोजक कृषि तथा पशु हाट बजार सञ्चालक समिति
3: थप जानकारीका लागि 98 5 60 45 650 र 98 5 60 79 80 340
4: बुढी किन न्याउ र मुख लगाएर बसे के भयो मेरो बुढीलाई आज
5: चाडबाड पनि नजिक आइसक्यो गरगहना किन दिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किन दिएको होइन
4: नरिसाउ न बुढी गरगहना जस्तो कुरो जा पाए त्यही किनेर बन्द भएन नि
5: चिन्तै नगर्नुहोस् न बुढा बिची सहरको नारायण स्थान चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गरगहना पाइन्छ नि त्यही जाउँ न
6: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
7: हजुर हामी कहाँ शिरफूल शिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारका गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
5: सम्पर्क फोन नम्बर 98 1 66 85 520 98 0 66 66 162 र 0 66 5 21 381 दिपा सुन्चादी पसल विश्वहर नगरपालिका 8 नारायणी स्थान लमजुङ
8: दाइको बिहे आउन लागिसक्यो तर कपालको हालत हेरि साध्य छैन दुलाको कपाल पनि यस्तो हुन्छ त दाई
9: ए बहिनी त्यसैले त म सोच्दै थिएँ नि कपाल काट्न कहाँ जाने होला भनेर
8: कहाँ जाने नि तपाईँको कपाल र दाढीलाई स्टाइलिस र आकर्षक बनाउन त दोस्ती हेयर कटिङ नै जानुपर्छ दाई
9: कहाँ छ यो दोस्ती हेयर कटिङ खुबै तारिफ गर्छिन् त मेरी बहिनी
8: जस्तो तस्तोलाई तारिफ गर्दिन नि है तपाईँको बहिनीले आफ्नो अनुहार सुहाउँदो नयाँ नयाँ स्टाइल अनि सफा र राम्रो सेवा छ है दाई त्यहाँ हाम्रै बेसी सहरको प्रशासन चोकबाट क्याम्पस रोडमा जाँदै गर्दा पायापट्टि छ नि दोस्ती हेयर कटिङ
10: हाम्रा सेवाहरू यस तुलसी हेयर कटिङ सेन्टरमा कपाल काट्ने, मिलाउने, धुने, स्टाइलिङ गर्ने, कपाल कलर गर्ने, कपाल हाइलाइट गर्ने, स्मुथिङ गर्ने तथा हेड मसाज गर्ने जस्ता सेवाहरू प्रदान गरिन्छ। साथै पुरुषका लागि दाढी जुङ्गा काट्ने तथा ग्रुमिङ सेवा पनि उपलब्ध रहेको जानकारी गराइन्छ। प्रोप्राइटर मिलन कुमार, बेसीसहर नगरपालिका 8 प्रशासन चोकबाट 15 मिटर क्याम्पस जाने रोड। सम्पर्क मोबाइल नम्बर 9827117782 र 9847747245।
11: दोषी हेयर कटिङ, तपाईँको स्टाइल हाम्रो दोषी, हाम्रो दोषी।
12: के तपाई निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
13: यदि चाहनुहुन्छ भने लम्जुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
12: अब जापान ट्राई होइन स्योर गरौं।
13: लम्जुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
12: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
13: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
12: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लम्जुङ एजुकेशन सेन्टर, बेसी सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
13: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 9956-60-299।
14: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: नाति ए नाति यत्रो खर्च गरेर घर निर्माण त गर्न लाग्यो, अब घरका लागि आवश्यक फर्निचर सामानहरू कहाँबाट ल्याउने विचार गरेको छस्?
1: खै हजुरबुबा, 10 वर्ष विदेशमा पसिना बगाएपछि बल्ल बल्ल बनाएको घर हो, जस्तो पायो त्यस्तै ठाउँबाट फर्निचर र सिसाका सामान चाहिँ ल्याउनु हुन्न है? कुरो सुन्नु बुढाको आगो ताप्नु मुढाको भन्छन्, बरु भन्नुहोस् न हजुरबुबा, बेसी शहरमा आकर्षक गुणस्तरीय र टिकाउ फर्निचरका सामानहरू कहाँ पाइन्छ होला?
0: ल यता सुन केटा, त्यसका लागि त हाम्रै बेसी शहरको दनाई फाँटमा कर्पूरेश्वर फर्निचर छँदैछ नि।
1: कर्पूरेश्वर फर्निचर के पाइन्छ त्यहाँ?
0: त्यहाँ त घरका लागि चाहिने सबै प्रकारका फर्निसिङ तथा फर्निचरका सामानहरू र झ्याल ढोकाका लागि चाहिने उच्च गुणस्तरीय सिसा पनि पाइन्छ।
2: हजुर, हामी कहाँ घर अफिसका लागि चाहिने उच्च गुणस्तरीय फर्निचरका सामानहरू, चौकस, सल्ला, वाटर प्रुफ प्लाई, थर्माइका रेडिमेड किचन ब्याग साथै जालडोकाका लागि अर्डर अनुसारका गुणस्तरीय र विभिन्न डिजाइनका सिसाका फ्रेम, फ्रेमिङ र हार्डवेयरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: कर्पूरेश्वर सिसा पसल, बेसी शहर नगरपालिका 8 सेराचोक लम्सुर, प्रोप्राइटर राजकुमार अधिकारी, सम्पर्क फोन नम्बर 0664520522, मोबाइल नम्बर 9865056719।
2: सम्झनुहोस् हाम्रै कर्पूरेश्वर फर्निचर फर्निचर।
3: विश्व कन्या देवी कप 2083 खेलको विकासमा युवाहरूको सहभागिता, पर्यटन प्रवर्धनका लागि फुटबल प्रतियोगिता। नेपालीहरूको महान पर्व विजयादशमी 2083 को पावन अवसरमा पर्यटकीय गाउँ मित्र जाउँ फुटबल प्रतियोगितामा रमाऊ भन्ने मूल नाराका साथ कन्या देवी क्लब मर्स्याङदी गाउँपालिका 4 मेप्रा लमजुङको 20 वार्षिकोत्सवको अवसरमा विगतका वर्षहरूमा झै यस वर्ष पनि पुरूष तथा महिला फुटबल प्रतियोगिता 2083 आयोजना गर्न लागि हुँदा देशभरका इच्छुक तथा योग्य फुटबल टीमहरूलाई प्रतियोगितामा सहभागी भई खेलकुद विकास, युवाको सहभागिता तथा पर्यटन प्रवर्धनमा हातेमालो गर्न हार्दिक अनुरोध गर्दछौ। पुरुष तर्फका पुरस्कारहरू, प्रथम पुरस्कार नगद रु 1,15,015 कप मेडल र प्रमाण पत्र,
1: द्वितीय पुरस्कार नगद रु 75,075 कप मेडल र प्रमाण पत्र, सर्वाधिक गोलकर्ता नगद रु 2,000 ट्रफी र प्रमाण पत्र, उत्कृष्ट खेलाड़ी नगद रु 2,000 ट्रफी र प्रमाण पत्र, उत्कृष्ट गोल रक्षक नगद रु 2,000 ट्रफी र प्रमाण पत्र, सेमी फाइनल दुई टीम नगद रु 10,000 प्रति टीम, दर्ता शुल्क 8,000+1,000।
3: महिला तर्फका पुरस्कारहरू, प्रथम पुरस्कार नगद 20,020 रुपियाँ कप मेडल र प्रमाण पत्र,
1: द्वितीय पुरस्कार नगद रु 12,012 कप मेडल र प्रमाण पत्र, सर्वाधिक गोलकर्ता नगद रु 1,000 ट्रफी र प्रमाण पत्र, उत्कृष्ट खेलाड़ी नगद रु 1,000 ट्रफी र प्रमाण पत्र, उत्कृष्ट गोल रक्षक नगद रु 1,000 ट्रफी र प्रमाण पत्र,
3: टीम दर्ता शुल्क 2,500+500, पुरुष टीम दर्ता 2083 असोज 25 र 26 गते साँझ 5 बजेसम्म, महिला टीम दर्ता 2083 असोज 26 गते साँझ 5 बजेसम्म, उद्घाटन खेल 2083 असोज 28 गते बिहान 11 बजे।
1: खेलाड़ी संख्या 7+3 10 जना, पुरुष तर्फ अधिकतम 32 टीमलाई मात्र प्रतियोगितामा समावेश गराइनेछ। यस पटक आफ्नो टीमको सहभागिता सुरक्षित र सुनिश्चित गर्नका लागि टीम दर्ता गर्ने क्रममा आयोजकले उपलब्ध गराएको QR स्क्यान गरी रु 4,000 अग्रिम दर्ता शुल्क भुक्तानी गर्नुपर्नेछ। भुक्तानी गरिसकेपछि ट्रान्जेक्सनको स्क्रिनसट अनिवार्य रूपमा आयोजकलाई पठाउनु पर्नेछ। QR मार्फत अग्रिम शुल्क भुक्तानी नगरेको टीमलाई प्रतियोगिताको दर्तामा समावेश गरिने छैन। पहिलो दर्ता गरे टीमलाई प्राथमिकता दिइनेछ। त्यसैले आफ्नो टीमको स्थान सुरक्षित गर्न समयमै दर्ता गर्नुहोस्।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 9847680098, 9845220018, 9846334821 र 9745715083। खेल मैदान मर्स्याङदी गाउँपालिका 4 मित्र लम्सुङ। आयोजक कन्या देवी क्लब मर्स्याङ्दी गाउँपालिका 4 निप्रा लम्सुङ, प्रवर्धक मर्स्याङ्दी गाउँपालिकाको कार्यालय भुलभुले लम्सुङ, सह प्रवर्धक मर्स्याङ्दी गाउँपालिका 4 को उडा कार्यालय ताघ्रिङ लम्सुङ। खेलौ रमाउ र पर्यटन प्रवर्धनमा योगदान गरौ, निप्रा जाउ फुटबल प्रतियोगितामा रमाउ।

0: शिविर
1: यही मिति 2083 असोज 24 गते विश्व मानसिक स्वास्थ्य दिवस को अवसर में प्राज्ञ डाक्टर बसंत ढुंगाला द्वारा एक दिने निशुल्क स्वास्थ्य शिविर होने बारे अत्यंत जरूरी सूचना। मोडल सिटी हॉस्पिटल प्राली बेसी शहर पुरानो लमजुंग मोडल हॉस्पिटल पुराने ठाउँमा 14 नंबर गल्ली फोन नंबर 0665200004 यही मिति 2083 असोज महीना को 24 गते शनिवार विश्व मानसिक स्वास्थ्य दिवस को दिन बिहान 11 बजे चरक मेमोरियल हॉस्पिटल पोखरा का वरिष्ठ नशा स्नायु मानसिक शारीरिक तथा लागौषध रोग विशेषज्ञ डाक्टर बसंत ढुंगाना आउनु हुने हुँदा निशुल्क स्वास्थ्य जांच गराउनु भई मौका को फायदा उठाउनुहोस्।
2: निशुल्क जाँच हुने रोगहरू लामो समयदेखि टाउको दुखी राख्ने निन्द्रा नलाग्ने हात खुट्टा लाटो हुने झमझम गर्ने भएमा कामने छोप्ने ढल्ने बेला बेलामा बेहोस हुने छारे रोग भएमा डर लाग्ने झसङ्गा हुने हतालिने मुटुको ढुकढुक हुने मुटु हल्लेको महसुस हुने धेरै पसिना आउने मनमा छटपटाई हुने तर्सने मानसिक असन्तुलन घर छाडेर हिँड्ने एक्लै बस्न मन पराउने भएमा लागु पदार्थको दुर्व्यसनी वा अत्यधिक रक्सीको सेवन गर्ने भएमा यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा उदास भइरहने जिउमा फुर्ती नहुने आलस्य भइरहने जिउ दुख्ने बढी रिसाउने दुब्लाउँदै जाने निन्द्रा र भोक नलाग्ने भएमा बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा
1: निशुल्क जाँच हुने दिन र समय यही मिति 2083 असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट मोडल सिटी हस्पिटल प्राली बेसी शहर पुरानो लमसुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 0665200004 साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि
3: हातीमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसी शहर लमजुङको 16 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
4: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसी शहर लमजुङको मिति 2083 साल भाद्र 18 गते बिहिबार बसेको संचालक समितिको 14 बैठकको निर्णय अनुसार संस्थाको 16 वार्षिक साधारण सभा नेपाल सरकार सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा निर्देशिका 2076 संशोधित 2077 र संस्थाको पुनर्लेखन विनियम 2079 को दफा 28(2) बमोजिम इकाई अनुसार तपसिलमा उल्लेखित नीति र कार्यसूची बमोजिम हुने कुरा सम्पूर्ण शेयर सदस्यहरूलाई विभिन्न माध्यमबाट सूचना सम्प्रेषण गरिएको छ। कुनै कारणवश पत्र प्राप्त नभएमा पनि यसै सूचनालाई आधार मानि साधारण सभामा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
3: एकाई सभा हुने मिति समय र स्थान
4: मुख्य कार्यालय बेसी शहर 2083 6/23 गते शुक्रबार समय बिहान 11:30 बजे स्थान जिल्ला समन्वय समितिको सभा हल बेसी शहर नगरपालिका वडा नम्बर 8 मुख्य कार्यालय अन्तर्गतका सबै सदस्यहरू खुदी सेवा केन्द्र खुदी बजार मिति 2083 6/24 गते शनिबार समय बिहान 11:30 बजे लमजुङ उद्योग वाणिज्य संघ खुदी इकाई सभा हल खुदी बजार मसेङदी गाउँपालिका अन्तर्गतका सबै सदस्यहरू मोटेवडा सेवा केन्द्र शनिबार मिति 2083 6/24 गते शनिबार समय बिहान 11:30 बजे भोटेवडा तमु आमा समूहको भवन पहिरे सुन्दर बजार राईनाश दोर्दी र दुधपोखरी गाउँपालिकाका सबै सदस्यहरू इकाईबाट निर्णय प्रमाणित गर्न छानिएका प्रतिनिधिहरूको बैठक मिति 2083 साल असोज 27 गते मंगलबार बिहान 11:30 बजे स्थान हातेमालो साकुसको सभा हल बेसी शहर 7 लमजुङ। नोट: संचालक समिति सदस्य र लेखा सुपरिवेक्षण समितिको सदस्य रिक्त पदको निर्वाचन सम्बन्धी कार्यक्रम संस्थाको वेबसाइट www.hatemaloshakus.com.np मा हेर्नुहोला।
5: गोपाल परियार सचिव संचालक समिति।
6: बुबा घरमा भाँडाकुँडाहरू धेरै पुराना छन्, अब के गर्ने होला?
7: किन चिन्ता गर्छ छोरी माया देवी, भाँडा पसलमा जाने नि, त्यहाँ त पुराना भाँडाकुँडा साखेर तथा खरिद बिक्री पनि गरिन्छ।
6: ए, त्यो भाँडा पसल चाहिँ कहाँनिर छ?
7: बेसी शहरको त्रिवेणी टोलमा रहेको मायादेवी भाँडा पसलमा तामा पित्तल चरेस फलाम प्लास्टिक स्टिल र माटाका भाँडाकुँडा सबै पाइन्छ।
6: अनि बुबा घरमा नयाँ भाँडाकुँडाहरू पनि चाहिएको छ नि?
7: डोको थुन्से नाङ्गो लगाएर घरायसी सामग्री पनि पाइन्छ।
6: ए यस मायादेवी भाँडा पसलमा तामा पित्तल चलेस फलाम प्लास्टिक स्टील तथा माटाका भाँडाकुँडाहरू पाइनुको साथै डोको थुन्से नाङ्लो आदि जस्ता घरायसी सामग्रीहरू पनि उपलब्ध रहेको छ। घरमा थन्किएर बसेका तामा पित्तल चरेस तथा सिल्भरका पुराना भाँडाकुँडाहरूसँग नयाँ भाँडाकुँडाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ।
2: नोट, दसैँका लागि 10,000 भन्दा माथिका सामानहरू खरिद बिक्री गर्दा बम्पर अफर प्राप्त गर्न सक्नुहुनेछ। मायादेवी भाँडा पसल विश्व नगरपालिका 7 त्रिवेणी टोल छानीमा बैंक नजिकै। प्रोप्राइटर मायादेवी आचार्य। सम्पर्क नम्बर 9860744459 र 9704640765।
0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ओहो
1: हेडसर टाढैको साइत हो कि कसो हो? बेसी सहर जाने भए सँगै जाउँ है।
2: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
1: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
3: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमसुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
4: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायणस्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0664520227, मोबाइल नम्बर 9842949129 र 9841252091।
5: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
6: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
5: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
6: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी सहर नगरपालिका 7, मनाङ्गे चौतारा, लमजुङ। सम्पर्क मोबाइल नम्बर 9840698911।
7: दाई, पैसा त तन्नै कमाएर ल्याउनु भयो क्या रे?
8: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजाने गरी फर्किएको नि बहिनी।
7: अब के गर्नुहुन्छ त दाई?
8: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
7: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो। म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे, यसको कुरा यादै भएन।
6: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8, सेरा ओह्रालो, लमजुङ। प्रोपाइटर शरद बराल। सम्पर्क नम्बर 9856045401 र 9826173799।
9: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
10: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
9: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
10: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ। होम डेलिभरी सेवा पनि छ।
9: ल त, म पनि त्यतै जाने भए।
11: बुढा थोकी ब्रदर्स सप्लायर्स सिउरीबारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढा थोकी ब्रदर्स सप्लायर्स सुन्दर बजार नगरपालिका 9, सिउरीबार, लमजुङ। प्रोपाइटर हरिकृष्ण बुढा थोकी।
5: सम्पर्क मोबाइल नम्बर 9556045141 र 9836252615। नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समयभित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
6: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, भरपर्दो सेवा।
7: बुढा, ए बुढा,
0: यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या
1: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने के गर्ने म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
0: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नुभएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 813 सिभेज तथा बिउ बिजन भण्डार सञ्चालन गर्नुभएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
12: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
0: सिबेस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 813 लम्फुङ प्रोप्राइटर सृजना श्रेष्ठ।
12: सम्पर्क नम्बर 9842618202 र 9840319799।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 813 लम्फुङ।
12: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
13: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: विष्णु कन्या देवी कप 2083 खेलको विकासमा युवाहरूको सहभागिता पर्यटन प्रवर्धनका लागि फुटबल प्रतियोगिता नेपालीहरूको महान पर्व विजयादशमी 2083 पावन अवसरमा पर्यटकीय गाउँ मित्र जाऊ फुटबल प्रतियोगितामा रमाऊ भन्ने मूल नाराका साथ कन्या देवी क्लब मर्स्याङदी गाउँपालिका 4 नेप्रा लमजुङको विश्व वार्षिकोत्सवको अवसरमा विगतका वर्षहरूमा झै यस वर्ष पनि पुरूष तथा महिला फुटबल प्रतियोगिता 2083 आयोजना गर्न लागि हुँदा देशभरका इच्छुक तथा योग्य फुटबल टीमहरूलाई प्रतियोगितामा सहभागी भई खेलकुदको विकास युवाको सहभागिता तथा पर्यटन प्रवर्धनमा हातेमालो गर्न हार्दिक अनुरोध गर्दछौ। पुरुष तर्फका पुरस्कारहरू प्रथम पुरस्कार नगद रु 1,15,015 कप मेडल र प्रमाणपत्र
1: द्वितीय पुरस्कार नगद रु 75,075 कप मेडल र प्रमाणपत्र सर्वाधिक गोलकर्ता नगद रु 2,000 ट्रफी र प्रमाणपत्र उत्कृष्ट खेलाडी नगद रु 2,000 ट्रफी र प्रमाणपत्र उत्कृष्ट गोलरक्षक नगद रु 2,000 ट्रफी र प्रमाणपत्र सेमी फाइनल दुई टीम नगद रु 10,000 प्रति टीम दर्ता शुल्क 1,000+1,000
0: महिला तर्फका पुरस्कारहरू प्रथम पुरस्कार नगद 20,020 रुपियाँ कप मेडल र प्रमाण पत्र
1: द्वितीय पुरस्कार नगद रु 12,012 कप मेडल र प्रमाण पत्र सर्वाधिक गोलकर्ता नगद रु 1,000 ट्रफी र प्रमाण पत्र उत्कृष्ट खेलाडी नगद रु 1,000 ट्रफी र प्रमाण पत्र उत्कृष्ट गोलरक्षक नगद रु 1,000 ट्रफी र प्रमाण पत्र
0: टीम दर्ता शुल्क 2,500+500 पुरुष टीम दर्ता 2083 असोज 25 र 26 गते साँझ 5 बजे सम्म महिला टीम दर्ता 2083 असोज 26 गते साँझ 5 बजे सम्म उद्घाटन खेल 2083 असोज 28 गते बिहान 11 बजे
1: खेलाडी संख्या 7+3 10 जना पुरुष तर्फ अधिकतम 32 टीमलाई मात्र प्रतियोगितामा समावेश गराइनेछ एकपटक आफ्नो टीमको सहभागिता सुरक्षित क्षेत्र सुनिश्चित गर्नका लागि टीम दर्ता गर्ने क्रममा आयोजकले उपलब्ध गराएको QR स्क्यान गरी रु 4,000 अग्रिम दर्ता शुल्क भुक्तानी गर्नुपर्नेछ भुक्तानी गरिसकेपछि ट्रान्जेक्सनको स्क्रिनसट अनिवार्य रूपमा आयोजकलाई पठाउनु पर्नेछ QR मार्फत अग्रिम शुल्क भुक्तानी नगरेको टीमलाई प्रतियोगिताको दर्तामा समावेश गरिने छैन पहिलो दर्ता गरे टीमलाई प्राथमिकता दिइनेछ त्यसैले आफ्नो टीमको स्थान सुरक्षित गर्न समयमै दर्ता गर्नुहोस्
0: थप जानकारीका लागि सम्पर्क नम्बर 98467-8098 98458-2018 98464-3821 र 97475-1583 खेल मैदान मर्स्याङदी गाउँपालिका 4 मित्र लम्जुङ आयोजक कन्या देवी क्लब मर्स्याङदी गाउँपालिका

0: चार्मी लमसुङ प्रवर्धक मर्चाङ्दे गाउँपालिकाको कारणले भुलभुले लमसुङ सह प्रवर्धक मर्चाङ्दे गाउँपालिका चारको उडा कारणले ताघ्रिङ लमसुङ खेलौ रमाऊ र पर्यटन प्रवर्धनमा योगदान गरौ निप्रा जाऊ फुटबल प्रतियोगितामा रमाऊ
1: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसी सर लमजुङको 16 वार्षिक साधारण सभा सम्बन्धी सूचना
2: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसी सर लमजुङको मिति 2083 साल भाद्र 18 गते बिहिबार बसेको संचालक समितिको 14 बैठकको निर्णय अनुसार संस्थाको 16 वार्षिक साधारण सभा नेपाल सरकार सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा निर्देशिका 2076 संशोधित 2077 र संस्थाको पुनर्लेखन विनियम 2079 को दफा 28(2) बमोजिम इकाई अनुसार तपसिलमा उल्लेखित मिति र कार्यसूची बमोजिम हुने कुरा सम्पूर्ण शेयर सदस्यहरूलाई विभिन्न माध्यमबाट सूचना सम्प्रेषण गरिएको छ। कुनै कारणवश पत्र प्राप्त नभएमा पनि यसै सूचनालाई आधार माने साधारण सभामा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
1: एकाई सभा हुने मिति समय र स्थान
2: मुख्य कार्यालय बेसी सहर 2083/6/23 गते शुक्रबार समय बिहान 11:30 बजे स्थान जिल्ला समन्वय समितिको सभा हल बेसी सहर नगरपालिका वडा नम्बर 8 मुख्य कार्यालय अन्तर्गतका सबै सदस्यहरू खुदी सेवा केन्द्र खुदी बजार मिति 2083/6/24 गते शनिबार समय बिहान 11:30 बजे लमजुङ उद्योग वाणिज्य संघ खुदी इकाई सभा हल खुदी बजार मसेङ्दी गाउँपालिका अन्तर्गतका सबै सदस्यहरू भोटेवडा सेवा केन्द्र सिउरीबार मिति 2083/6/24 गते शनिबार समय बिहान 11:30 बजे भोटेवडा तमुह आमा समूहको भवन पहिरे सुन्दर बजार राईनाश दोर्दी र दुधपोखरी गाउँपालिकाका सबै सदस्यहरू इकाईबाट निर्णय प्रमाणित गर्न छानेका प्रतिनिधिहरूको बैठक मिति 2083 साल असोज 27 गते मंगलबार बिहान 11:30 बजे स्थान हातेमालो साकोसको सभा हल बेसी सहर 7 लमजुङ नोट संचालक समिति सदस्य र लेखा सुपरिवेक्षण समितिको सदस्य रिक्त पदको निर्वाचन सम्बन्धी कार्यक्रम संस्थाको वेबसाइट www.hatemalosakos.com.np मा हेर्नुहोला।
3: गोपाल परियार सचिव संचालक समिति
4: ओहो हेर सर टाढैको सायद हो कि कसो बेसी सहर जानु भए सँगै जाउँ है
5: कस्तो ठ्याक्कै पार्नुभयो हेर्नुहोस् न सर विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त
4: कायदाको कुरा गर्नुभयो सर म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ हाम्रो पनि आइडी कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र छाप्नु पर्ने गाउँकै पसलको बिल पनि बनाउनु छ
6: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ लमजुङमा नै पहिलो पटक स्थापित विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र मेडल प्रिन्ट किताब पत्र पत्रिका क्यालेण्डर आईडी कार्ड भिजिटिङ कार्ड पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ
7: न्यू जनप्रेमी छापाखाना बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक लमजुङ सम्पर्क फोन नम्बर 066-520-227 मोबाइल नम्बर 98462-49129 र 98461-5091
8: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: आइसा के गर्दैछौ तिमी?
2: ए रिता, तिमी पो?
3: म त टिभी हेर्दैछु।
1: वाउ, यति राम्रो फर्निचर कहाँबाट ल्याएको नि?
2: यहाँ नजिकै छ नि त, भीमसेन स्थान चोकदेखि विद्या विकास जाने बाटोमा मोडर्न फर्निचर उद्योगले त्यही बाटो ल्याएको हो। अझै आऊ त किचनतिर अनि बेडरुमतिर पनि कति राम्रा राम्रा फर्निचर ल्याएको छु, ल हेर त।
4: मोडर्न फर्निचर उद्योग, जस्तो नाम उस्तै सामान।
5: हाम्रा सेवाहरू मोडुलर किचन, दराज, पलाङ, फोल्डिङ पलाङ, लोबे, सोफा, डाइनिङ टेबल, किचन र्याक, कुर्सी टेबल लगायत फर्निचरका हरेक सामग्री आधुनिक डिजाइनमा अर्डर अनुसार तयार गरिनुका साथै सुपथ मूल्यमा तयारी फर्निचरका सामानहरू पाइन्छ। अफिस डेकोरेसन, किचन डेकोरेसन र इन्टेरियर डेकोरेसनका लागि हामीलाई सम्झनुहोस्। मोडर्न फर्निचर उद्योग, बेसीसार नगरपालिका 8, भीमसेन स्थान टोल, विद्या विकास लाने बाटो, लमजुङ। प्रोप्राइटर विवस बुढाथोकी। सम्पर्क मोबाइल नम्बर 98565479।
6: ओइ हेर्न, त्यो पहरबाट आउने समीर नै होइन र भने? बडो ह्यान्डसम देखिया छ त यार। होइन, केटोलाई कोट प्यान्टले त सुहाउँदो रहेछ।
7: होइन है केटा, के को खास कुछ हो? यो गोपाल टेलर्समा बनाएको कोट प्यान्ट पो हो त यार, दामी नदेखिने त कुरै भएन नि।
8: त्यही त नि, अस्ति भर्खर मेरो पनि क्याम्पसको ड्रेस त्यही त सिलाएको हो।
6: ए त्यसो भए यसपालि मङ्सिरा दाईको बिहेमा कोट प्यान्ट कहाँ सिलाउने भनिरहेको थिएँ, अब त न्यू गोपाल टेलर्समै सिलाइन्छ नि।
9: हजुर, हामी कहाँ सुपथ मूल्यमा उच्च स्तरीय कपडाहरूका साथै तपाईँको

0: त्रिवेणी टोल नामसुंग सम्पर्क फोन नम्बर 0665230340 9840674363 र 9841188608।
1: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो। झन् यही बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने। कहिल्यै बिरामी भएर केही मेलो मिसै भइएन।
2: बुवा चिर नगर्नुहोस्, झट्टै सुभाष मेडिकल फर्मामा गइहालम। यही बेसी सहरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
1: हुन्छ बुहारी, लौ गइहालम, साह्रै गाह्रो भयो।
2: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका 8 सेरा,
3: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 9845664093।
4: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
5: बुढा थोकी ब्रदर सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
4: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
5: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
4: ल त, म पनि त्यतै जाने भए।
0: बुढाथोकी ब्रदर्स सप्लायर सिउरी बारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अण्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढाथोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउरी बार लमसुङ, प्रोपाइटर हरिकृष्ण बुढाथोकी।
6: सम्पर्क मोबाइल नम्बर 9855451141 र 9863052615। नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
7: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, भरपर्दो सेवा।
5: बुढा, ए बुढा, यसपालि वैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
8: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने के गर्ने म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
5: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 सेरामा सिबिएस तथा ब्यू भिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
8: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
5: सिबिएस तथा बिउ भिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमसुङ, प्रोपाइटर सृजना श्रेष्ठ।
8: सम्पर्क नम्बर 9842618202 र 9804039789।
5: सिबिएस तथा बिउ भिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमसुङ।
8: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
9: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
10: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
9: अब जापान ट्राई होइन स्योर गरौ।
10: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
9: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
10: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
9: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसी सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
10: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
11: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
12: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड

0: फर्मेसी सेन्टर जाउँ न, सबै सामान एउटै ठाउँमा पाइन्छ।
1: ए हो र,
0: के पाइन्छ त? घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
2: बेसी सहर सेरा बजारमा रहेको कामक्ष फर्निचर एण्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, सी टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
3: नोट, कामक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
2: कामक्षा फर्निचर एण्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लम्जुङ। प्रोप्राइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 0665204727, मोबाइल नम्बर 98465424 र 98467915।
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: विष्णु कन्या देवी कप 2083 खेलको विकासमा युवाहरूको सहभागिता, पर्यटन प्रवर्धनका लागि फुटबल प्रतियोगिता नेपालीहरूको महान पर्व विजयादशमी 2083 पावन अवसरमा पर्यटकीय गाउँ मित्रा जाऊ फुटबल प्रतियोगितामा रमाऊ भन्ने मूल नाराका साथ कन्या देवी क्लब मर्स्याङदी गाउँपालिका 4 मित्रा लमजुङको विश्व वार्षिकोत्सवको अवसरमा विगतका वर्षहरूमा झै यस वर्ष पनि पुरूष तथा महिला फुटबल प्रतियोगिता 2083 आयोजना गर्न लागि हुँदा देशभरका इच्छुक तथा योग्य फुटबल टीमहरूलाई प्रतियोगितामा सहभागी भई खेलकुदको विकास, युवाको सहभागिता तथा पर्यटन प्रवर्धनमा हातेमालो गर्न हार्दिक अनुरोध गर्दछौ। पुरुष तर्फका पुरस्कारहरू, प्रथम पुरस्कार नगद रु 1,15,015 कप मेडल र प्रमाण पत्र,
2: द्वितीय पुरस्कार नगद रु 75,075 कप मेडल र प्रमाण पत्र, सर्वाधिक गोलकर्ता नगद रु 2,000 ट्रफी र प्रमाण पत्र, उत्कृष्ट खेलाडी नगद रु 2,000 ट्रफी र प्रमाण पत्र, उत्कृष्ट गोलरक्षक नगद रु 2,000 ट्रफी र प्रमाण पत्र, सेमी फाइनल दुई टिम नगद रु 10,000 प्रति टिम, दर्ता शुल्क 8,000+1,000।
1: महिला तर्फका पुरस्कारहरू, प्रथम पुरस्कार नगद 20,020 रुपैयाँ कप मेडल र प्रमाण पत्र,
2: द्वितीय पुरस्कार नगद रु 12,012 कप मेडल र प्रमाण पत्र, सर्वाधिक गोलकर्ता नगद रु 1,000 ट्रफी र प्रमाण पत्र, उत्कृष्ट खेलाडी नगद रु 1,000 ट्रफी र प्रमाण पत्र, उत्कृष्ट गोलरक्षक नगद रु 1,000 ट्रफी र प्रमाण पत्र,
1: टिम दर्ता शुल्क 2,500+500, पुरुष टिम दर्ता 2083 असोज 25 र 26 गते साँझ 5 बजे सम्म, महिला टिम दर्ता 2083 असोज 26 गते साँझ 5 बजे सम्म, उद्घाटन खेल 2083 असोज 28 गते बिहान 11 बजे,
2: खेलाडी संख्या 7+3 10 जना, पुरुष तर्फ अधिकतम 32 टिमलाई मात्र प्रतियोगितामा समावेश गराइनेछ। यसपटक आफ्नो टिमको सहभागिता सुरक्षित र सुनिश्चित गर्नका लागि टिम दर्ता गर्ने क्रममा आयोजकले उपलब्ध गराएको QR स्क्यान गरी रु 4,000 अग्रिम दर्ता शुल्क भुक्तानी गर्नुपर्नेछ। भुक्तानी गरिसकेपछि ट्रान्जेक्सनको स्क्रिनसट अनिवार्य रूपमा आयोजकलाई पठाउनु पर्नेछ। QR मार्फत अग्रिम शुल्क भुक्तानी नगरेको टिमलाई प्रतियोगिताको दर्तामा समावेश गरिने छैन। पहिलो दर्ता गर्ने टिमलाई प्राथमिकता दिइनेछ। त्यसैले आफ्नो टिमको स्थान सुरक्षित गर्न समयमै दर्ता गर्नुहोस्।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98467-8098, 98458-2018, 98464-21821 र 97475-1583। खेल मैदान मर्स्याङदी गाउँपालिका 4 मित्रा लमजुङ, आयोजक कन्या देवी क्लब मर्स्याङदी गाउँपालिका 4 मित्रा लमजुङ, प्रवर्धक मर्स्याङदी गाउँपालिकाको कारणले भुलभुले लमजुङ, सह प्रवर्धक मर्स्याङदी गाउँपालिका 4 को उडा कारणले ताघ्रिङ लमजुङ। खेलौ, रमाऊ र पर्यटन प्रवर्धनमा योगदान गरौ, मित्रा जाऊ फुटबल प्रतियोगितामा रमाऊ, फुटबल प्रतियोगितामा रमाऊ।
3: कार्यक्रम स्वास्थ्य सरोकार,
4: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
3: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सङ्गी, रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
4: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।
3: कार्यक्रम स्वास्थ्य सरोकार,
4: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक

0: आदि असो 24 गते विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा प्राज्ञ डाक्टर बसन्त ढुंगालाद्वारा एक दिने निशुल्क स्वास्थ्य शिविर हुने बारे अत्यन्त जरुरी सूचना। मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा 14 नम्बर गल्ली फोन नम्बर 0665200004 यही मिति 2083 असोज महिनाको 24 गते शनिबार विश्व मानसिक स्वास्थ्य दिवसको दिन बिहान 11 बजेबाट चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नशा स्नायु मानसिक शारीरिक तथा लागौषध रोग विशेषज्ञ डाक्टर बसन्त ढुंगाना आउनुहुने हुँदा निशुल्क स्वास्थ्य जाँच गराउनु भए मौकाको फाइदा उठाउनुहोस्।
1: निशुल्क जाँच हुने रोगहरू लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्रा नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने भएमा, काम्ने, छोप्ने, ढल्ने, बेला बेलामा बेहोस हुने, छारे रोग भएमा, डर लाग्ने, झसङ्ग हुने, हतालिने, मुटुको ढुकढुक हुने, मुटु हल्लेको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाई हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा, लागु पदार्थको दुर्व्यसनी वा अत्यधिक रक्सीको सेवन गर्ने भएमा, यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा, उदास भइरहने, जिउमा फुर्ती नहुने, आलस्य भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा, बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा, सुत्केरी आमाले बच्चाको सिहार नगरेमा।
0: निशुल्क जाँच हुने दिन र समय यही मिति 2083 असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमसुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 0665200004 साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि उपलब्ध छ। बीसौं कन्या देवी कप 2083 खेलको विकासमा युवाहरूको सहभागिता पर्यटन प्रवर्धनका लागि फुटबल प्रतियोगिता नेपालीहरूको महान पर्व विजयादशमी 2083 को पावन अवसरमा पर्यटकीय गाउँ मिप्रा झाउ फुटबल प्रतियोगितामा रमाऊ भन्ने मूल नाराका साथ कन्या देवी क्लब मर्स्याङदी गाउँपालिका 4 मिप्रा लमजुङको विश्वौं वार्षिकोत्सवको अवसरमा विगतका वर्षहरूमा झै यस वर्ष पनि पुरूष तथा महिला फुटबल प्रतियोगिता 2083 आयोजना गर्न लागि हुँदा देशभरका इच्छुक तथा योग्य फुटबल टीमहरूलाई प्रतियोगितामा सहभागी भई खेलकुद विकास युवाको सहभागिता तथा पर्यटन प्रवर्धनमा हातेमालो गर्न हार्दिक अनुरोध गर्दछौ। पुरुष तर्फका पुरस्कारहरू प्रथम पुरस्कार नगद रु 115,015 कप मेडल र प्रमाण पत्र
2: द्वितीय पुरस्कार नगद रु 75,075 कप मेडल र प्रमाण पत्र सर्वाधिक गोलकर्ता नगद रु 2,000 ट्रफी र प्रमाण पत्र उत्कृष्ट खेलाडी नगद रु 2,000 ट्रफी र प्रमाण पत्र उत्कृष्ट गोलरक्षक नगद रु 2,000 ट्रफी र प्रमाण पत्र सेमी फाइनल दुई टिम नगद रु 10,000 प्रति टिम दर्ता शुल्क 8,000+1,000
0: महिला तर्फका पुरस्कारहरू प्रथम पुरस्कार नगद 20,020 रुपैयाँ कप मेडल र प्रमाण पत्र
2: द्वितीय पुरस्कार नगद रु 12,012 कप मेडल र प्रमाण पत्र सर्वाधिक गोलकर्ता नगद रु 1,000 ट्रफी र प्रमाण पत्र उत्कृष्ट खेलाडी नगद रु 1,000 ट्रफी र प्रमाण पत्र उत्कृष्ट गोलरक्षक नगद रु 1,000 ट्रफी र प्रमाण पत्र
0: टीम दर्ता शुल्क 2,500+500 पुरुष टीम दर्ता 2083 असोज 25 र 26 गते साँझ 5 बजेसम्म महिला टीम दर्ता 2083 असोज 26 गते साँझ 5 बजेसम्म उद्घाटन खेल 2083 असोज 28 गते बिहान 11 बजे
2: खेलाडी संख्या 7+3 10 जना पुरुष तर्फ अधिकतम 32 टीमलाई मात्र प्रतियोगितामा समावेश गराइनेछ यसपटक आफ्नो टीमको सहभागिता सुरक्षा क्षेत्र सुनिश्चित गर्नका लागि टिम दर्ता गर्ने क्रममा आयोजकले उपलब्ध गराएको क्यूआर स्क्यान गरी रु 4,000 अग्रिम दर्ता शुल्क भुक्तानी गर्नुपर्नेछ भुक्तानी गरिसकेपछि ट्रान्जेक्सनको स्क्रिनसट अनिवार्य रूपमा आयोजकलाई पठाउनु

0: गर्नेछ। क्यूआर मार्फत अग्रिम शुल्क भुक्तानी नगरेको टीमलाई प्रतियोगिताको दर्तामा समावेश गरिने छैन। पहिलो दर्ता गर्ने टीमलाई प्राथमिकता दिइनेछ। त्यसैले आफ्नो टीमको स्थान सुरक्षित गर्न समयमै दर्ता गर्नुहोस्।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9847680098, 9845522018, 9846634821 र 9745715083। खेल मैदान मर्स्याङ्दी गाउँपालिका 4 मिप्रा लम्सुङ। आयोजक कन्या देवी क्लब मर्स्याङ्दी गाउँपालिका 4 मिप्रा लम्सुङ। प्रवर्धक मर्स्याङ्दी गाउँपालिकाको कारणले भुलभुले लम्सुङ। सह प्रवर्धक मर्स्याङ्दी गाउँपालिका 4 को उडा कारणले ताघ्रिङ लम्सुङ। खेलौ रमाऊ र पर्यटन प्रवर्धनमा योगदान गरौ। मिप्रा गाउँ फुटबल प्रतियोगितामा रमाऊ।
2: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसी सहर लमजुङको 16 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
0: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसी सहर लमजुङको मिति 2083 साल भाद्र 18 गते बिहिबार बसेको संचालक समितिको 14 बैठकको निर्णय अनुसार संस्थाको 16 वार्षिक साधारण सभा नेपाल सरकार सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा निर्देशिका 2076 संशोधित 2077 र संस्थाको पुनर्लेखन विनियम 2079 को दफा 28(2) बमोजिम इकाई अनुसार तपसिलमा उल्लेखित नीति र कार्यसूची बमोजिम हुने कुरा सम्पूर्ण शेयर सदस्यहरूलाई विभिन्न माध्यमबाट सूचना सम्प्रेषण गरिएको छ। कुनै कारणवश पत्र प्राप्त नभएमा पनि यसै सूचनालाई आधार माने साधारण सभामा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
2: एकाइ सभा हुने मिति समय र स्थान
0: मुख्य कार्यालय बेसी सहर 2083/6/23 गते शुक्रबार समय बिहान 11:30 बजे स्थान जिल्ला समन्वय समितिको सभाहाल बेसी सहर नगरपालिका वडा नम्बर 8 मुख्य कार्यालय अन्तर्गतका सबै सदस्यहरू खुदी सेवा केन्द्र खुदी बजार मिति 2083/6/24 गते शनिबार समय बिहान 11:30 बजे लमजुङ उद्योग वाणिज्य संघ खुदी इकाई सभाहाल खुदी बजार मर्स्याङ्दी गाउँपालिका अन्तर्गतका सबै सदस्यहरू भोटेवडा सेवा केन्द्र सिउरीबार मिति 2083/6/24 गते शनिबार समय बिहान 11:30 बजे भोटेवडा तमु आमा समूहको भवन पहिरे सुन्दर बजार राईनाश दोर्दी र दुधपोखरी गाउँपालिकाका सबै सदस्यहरू इकाइबाट निर्णय प्रमाणित गर्न छानिएका प्रतिनिधिहरूको बैठक मिति 2083 साल असोज 27 गते मंगलबार बिहान 11:30 बजे स्थान हातेमालो साकुसको सभाहाल बेसी सहर 7 लमजुङ। नोट संचालक समिति सदस्य र लेखा सुपरिवेक्षण समितिको सदस्य रिक्त पदको निर्वाचन सम्बन्धी कार्यक्रम संस्थाको वेबसाइट www.hatemalosakus.com.np मा हेर्नुहोला।
3: गोपाल परियार सचिव संचालक समिति।

0: भावपूर्ण श्रद्धांजलि। बेसीसहर नगरपालिका सात भलुवाटार निवासी चेतनाथ पौडेलको श्रीमती र छोरा विमोचन पौडेल, बुहारी सरिना लामिछाने, साथी छोरीहरू ऋतु अधिकारी, मेलिना न्यौपाने र सबिना भण्डारीको ममतामयी माता स्वर्गीय पार्वता पौडेलको यही 2083 असोज 7 गते 58 वर्षको उमेरमा भएको निधनले हामी त्रिवेणी बाबा समूह भलुवाटार परिवार मर्माहित भएका छौं। दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ। साथै स्वर्गीय आत्माको वैकुण्ठ बास होस् भने भगवानसँग प्रार्थना गर्दछौ। त्रिवेणी बाबा समूह परिवार बेसी सहर नगरपालिका सात भलुवाटार लम्सुङ।
1: आइसा के गर्दैछौ तिमी?
2: ए रिता तिमी पो? म त टिभी हेर्दैछु।
1: वाउ, यति राम्रो फर्निचर कहाँबाट ल्याएको नि?
2: यहाँ नजिकै छ नि त, भीमसेन स्थान चोकदेखि विद्या विकास जाने बाटोमा मोडर्न फर्निचर उद्योगले त्यहीँबाट ल्याएको हो। अझै आऊ त किचनतिर अनि बेडरुमतिर पनि कति राम्रा राम्रा फर्निचर ल्याएको छु। ल हेर त,
3: मोडर्न फर्निचर उद्योग, जस्तो नाम उस्तै सामान।
4: हाम्रा सेवाहरू मोडुलर किचन, दराज, पलाङ, फोल्डिङ पलाङ, लोबे, सोफा, डाइनिङ टेबल, किचन र्याक, कुर्सी टेबल लगायत फर्निचरका हरेक सामग्री आधुनिक डिजाइनमा अर्डर अनुसार तयार गरिनुका साथै सुपथ मूल्यमा तयारी फर्निचरका सामानहरू पाइन्छ। अफिस डेकोरेसन, किचन डेकोरेसन र इन्टेरियर डेकोरेसनका लागि हामीलाई सम्झनुहोस्। मोडर्न फर्निचर उद्योग बेसीसहर नगरपालिका 8 भीमसेन स्थान टोल विद्या विकास लाने बाटो लमजुङ। प्रोप्राइटर विवश बुढा थोकी। सम्पर्क मोबाइल नम्बर 98560 45779।
5: ओए हेर्न, त्यो परबाट आउने समीर नै होइन र भने? बडो ह्यान्डसम देखिया छ त यार। होइन केटोलाई कोट प्यान्टले त सुहाउँदो रहेछ।
6: होइन है केटा, के को खास कुछ हो? यो गोपाल टेलर्समा बनाएको कोट प्यान्ट पो हो त यार। दामी नदेखिने त कुरै भएन नि।
7: त्यही त नि, अस्ति भर्खर मेरो पनि क्याम्पसको ड्रेस त्यही त सिलाएको हो।
5: ए त्यसो भए यसपालि मङ्सिरा दाईको बिहेमा कोट प्यान्ट कहाँ सिलाउने भनिरहेको थिए, अब त न्यू गोपाल टेलर्स नै सिलाइन्छ नि।
0: हजुर, हामी कहाँ सुपथ मूल्यमा उच्च स्तरीय कपडाहरूका साथै तपाईँको रोजाई र आकर्षक डिजाइन अनुसार उत्कृष्ट सिलाई गरिन्छ। डिजाइन आफ्नै रोजाईको, सिलाई गोपाल टेलर्सको। विवाह होस्, चाडपर्व होस् वा दैनिक पहिरन, तपाईँको व्यक्तित्व सुहाउने आकर्षक डिजाइनका लागि सम्झनुहोस् न्यू गोपाल टेलर्स। प्रोप्राइटर गोपाल परियार। न्यू गोपाल टेलर्स बेसी सहर 2 त्रिवेणी टोल लमजुङ। सम्पर्क फोन नम्बर 0665203640, 98460743363 र 98461806608।
5: आया दुख, कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो। झन् यही बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने। कहिल्यै बिरामी भएर केही मेलो मिसै भइएन।
7: बुवा चिर नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालम। यही बेसी सहरको सेराचोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
5: हुन्छ बुहारी, लौ गइहालम, साह्रै गाह्रो भयो।
7: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका 8 सेरा।
8: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोप्राइटर सुभाष दनाई। सम्पर्क मोबाइल नम्बर 98465064093।
9: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
7: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
9: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
7: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
9: ल त, म पनि त्यतै जाने भएँ।
10: बुढाथोकी ब्रदर्स सप्लायर सिउरीबारमा ब्रोइलर कुखुरा दाना चल्ला अण्डा ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढाथोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउरीबार लम्सुङ प्रोप्राइटर हरिकृष्ण बुढाथोकी।
11: सम्पर्क मोबाइल नम्बर 98565 41141 र 98636 52615। नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडीबारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
12: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, हरपर्दो सेवा।
13: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
14: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफूल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
13: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 सेरामा सिबेस तथा ड्युबिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
12: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
13: सिबिस तथा बिउबिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लम्सुङ प्रोप्राइटर सृजना श्रेष्ठ।
12: सम्पर्क नम्बर 98462 18202 र 98403 19789।
13: सिबिएस तथा बिउबिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लम्सुङ।
12: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
15: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
16: यदि चाहनुहुन्छ भने लम्जुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
15: अब जापान ट्राई होइन स्योर गरौं।
16: लम्जुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
15: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
16: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
15: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लम्जुङ एजुकेशन सेन्टर बेसी सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
16: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98560-602-299।
17: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
18: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउन। सबै सामान एउटै ठाउँमा पाइन्छ।
17: ए हो र, के पाइन्छ?
18: घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
15: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घराइची तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, कुर्सी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
12: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
15: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर बेसी सहर नगरपालिका 8 सेरा बजार कारागार अगाडि राधाकृष्ण चोक लम्सुङ प्रोप्राइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 066-520-727, मोबाइल नम्बर 98-465-44-264 र 98-467-9015।
19: शान्ति र विकासका लागि हाम्रो आवाज। to you far, far away.
20: Radio Chautari 91.4 megahertz.

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: फुलपातीको दिनदेखि नेपाली चलचित्र हरिबहादुरको जुत्ता चल्दैछ नि, बालकदेखि बुढा, बुढादेखि बुढा।

maintaining the nation.

0: मन्त्री दीपक कुमार शाहले ग्यास र पेट्रोलियम पदार्थको आपूर्ति नेपालको नियन्त्रण भन्दा बाहिरको कुरा रहेको बताउनु भएको छ। संसदको उद्योग तथा वाणिज्य र संस्था उपभोक्ता हित समितिको बैठकमा मन्त्री शाहले अन्तर्राष्ट्रिय भू राजनीतिक द्वन्द्वका कारण पेट्रोलियम पदार्थको आपूर्तिमा परेको प्रभावलाई ध्यानमा राख्दै नेपालले तत्काल ऊर्जा र कृषिमा आत्मनिर्भरताको नीति अवलम्बन गर्नुपर्ने बताउनुभयो। परम्परागत इन्धनको विकल्प खोज्ने बेला आएको उहाँको जिक्र छ। सांसदहरूले उठाएका ग्यास आपूर्ति सम्बन्धी प्रश्नमा मन्त्री शाहले भू राजनीतिक परिस्थितिका कारण बाह्य वस्तुमाथिको निर्भरता कम गर्नुपर्ने आफ्नो अडान दोहोर्याउनुभयो।
1: नेपालका निजी इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले सुपथ मूल्य र कम गतिका इन्टरनेट प्याकेजहरू बन्द गरेका छन्। इन्टरनेट सेवा प्रदायक संघ नेपाल आइस्पानले मूल्य वृद्धि लगायत विभिन्न कारण देखाउँदै आजदेखि यस्ता प्याकेजहरू बन्द गर्ने घोषणा गरेको हो। संघका अध्यक्ष सुधीर पराजुलीले निकाल्नु भएको विज्ञप्तिमा मध्य पूर्वको तनावका कारण इन्धन र फाइबरको मूल्यमा भएको वृद्धि, अत्याधिक मुद्रास्फीति र चिपसेटको मूल्य बढ़ेका कारण संचालन गर्न कठिन भएर सस्ता दरका प्याकेज बन्द गर्नु परेको उल्लेख छ। उपभोक्ता अधिकार कर्मीहरूले भने निजी प्रदायकहरूको यो निर्णय अनुचित भएको प्रतिक्रिया दिएका छन्। उपभोक्ता हित संरक्षण मंचका महासचिव विष्णु प्रसाद तिमल सिन्हाका अनुसार यसले विद्यार्थीदेखि साना व्यवसायीसम्मलाई असर पार्नुका साथै नागरिकको सूचना को पहुँचमा समेत बाधा पुर्याएको छ। निजी क्षेत्रका कम्पनीहरूले सस्ता प्याकेज बन्द गरे पनि सरकारी स्वामित्वको नेपाल टेलिकम एनटीसीले भने ब्रडब्याण्ड इन्टरनेट सेवाको शुल्कमा तत्काल फेरबदल गर्ने कुनै योजना नरहेको बताएको छ।
0: स्वास्थ्य बीमा बोर्डले आउँदो पुष 1 गतेदेखि स्वास्थ्य बीमाका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरेको छ। बोर्डले सूचना निकालेर पुष 1 गतेदेखि 16 वर्ष उमेर पूरा गरेका नागरिकले स्वास्थ्य बीमामा नयाँ आबद्धता, नवीकरण तथा सेवा प्राप्तिका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य पेश गर्नुपर्ने जानकारी गराएको हो। बोर्डको बैठकले सेवा प्रवाहमा डिजिटल सुधार गर्न यो निर्णय गरेको सूचनामा भनिएको छ। बोर्डले सामान्य तथा लक्षित वर्गका सम्पूर्ण बीमित परिवारलाई यी पोर्टल मार्फत आफ्नो विवरण अनिवार्य अध्यावधि गर्न सार्वजनिक सूचना निकाल्ने निर्णय समेत गरेको छ। यसबाट दोहोरो आबद्धता नियन्त्रण हुने र दाबी व्यवस्थापन थप विश्वसनीय बन्ने बोर्डको विश्वास छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। कांग्रेस महाधिवेशनमा सहभागीहरूको अपेक्षासँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू, रु 3 करोडसम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न,
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
4: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98-578-3590, 98-578-3684। 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बाढ़ी परेको खोजी तथा उद्धार स्थगित गर्ने सरकारको निर्णय पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि 5.5 खरब भन्दा बढ़ीको बजेट सिफारिश, ग्यास र पेट्रोलियम पदार्थको आपूर्ति नेपालको नियन्त्रण बाहिर रहेको मन्त्री शाहको जिकिर, सुपथ मूल्य र कम गतिका इन्टरनेट प्याकेज बन्द, नागरिकको सूचनाको पहुँचमा समेत बाधा पुग्ने उपभोक्ता अधिकार कर्मीको भनाई लगायतका खबर प्रस्तुत गरिन्।
1: नेपाल दर्पणमा अब बाँकी खबर। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आजदेखि बन्द सत्र शुरू भएको छ। केन्द्रीय कार्य समितिको बैठकले एजेण्डा पारित गरेसँगै प्रतिनिधिलाई 3 छुट्टा छुट्टै क्लस्टरमा विभाजन गरेर छलफल थपिएको हो। हिमाल पहाड़ र मधेस तराई गरी 3 अन्तर्गत हिमाल हल, पहाड़ हल र तराई मधेस हल निर्धारण गरिएका छन्। जसमध्ये हिमाल हलमा 2331, पहाड़ हलमा 2226 र तराई हलमा 2376 प्रतिनिधि सहभागी भएका छन्। बन्द सत्रमा सभापति गगन कुमार थापाले राष्ट्रिय पुनर्जागरण र समुन्नति शीर्षकको राजनैतिक प्रतिवेदन पेश गर्नुभएको छ। प्रतिवेदनमा विगतका कमी कमजोरीको निर्मम आत्मसमीक्षा गर्दै चुनाव पूर्व गरिने अप्राकृतिक गठबन्धनको अन्त्य गर्ने र आफ्नै विचारका आधारमा जनविश्वास आर्जन गर्ने प्रतिबद्धता जनाइएको छ। त्यसै गरी आर्थिक क्षेत्रमा परम्परागत ढाँचा त्याग्दै उत्पादनमुखी र सामाजिक न्याय केन्द्रित अर्थतन्त्रको प्रस्ताव गरिएको छ भने भ्रष्टाचार विरूद्ध शून्य सहनशीलताको नीति ल्याइएको छ। सांगठनिक रूपान्तरणतर्फ पार्टी सदस्यता डिजिटल बनाउने, उम्मेद्वार चयनमा प्राइमरी चुनाव प्रणाली लागू गर्ने तथा 18-21 वर्षका युवा समेट्न युथ काउन्सिल गठन गर्ने प्रस्ताव गरिएको छ।
0: नेपाली कांग्रेसको 15 महाधिवेशनको बन्द सत्रमा 4 प्रतिवेदन पेश भएका छन्। आज सभापति गगन थापाको राजनीतिक सहित 4 प्रतिवेदन पेश भएका हुन्। उपसभापति विश्व प्रकाश शर्माको समसामयिक प्रतिवेदन, महामन्त्री प्रदीप पौडेलले सांगठनिक, कोषाध्यक्ष उमेश श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गर्नुभएको हो। पार्टीका उपसभापति विश्व प्रकाश शर्माले बन्द सत्रमा प्रस्तुत गर्नुभएको राजनीतिक संस्कृतिको क्षय र युग अनुकूल रूपान्तरण अभिभावक प्रतिवेदनमा कांग्रेसले अब पार्टीभित्र र बाहिर कहिल्यै नदोहोर्याउने विषयहरू स्पष्ट पारेको छ। संकल्पहरूमा व्यक्ति केन्द्रित राजनीति नगर्ने, फरक विचारलाई स्थायी गुट नबनाउने, अवसर अनुसार सिद्धान्त नफेरिने, पहुँचका आधारमा उम्मेद्वारी नदिने तथा सार्वजनिक पदलाई निजी लाभको माध्यम नबनाउने उल्लेख छ। यस्तै चुनावी घोषणा पत्रलाई कार्यान्वयन विहीन हुन नदिने र कानूनी प्रक्रियामा राजनीतिक संरक्षणको विसंगति अन्त्य गर्ने कांग्रेसले प्रण गरेको छ। नकारात्मक मात्र होइन, पार्टीले अब के गर्छौं भन्नेतर्फ 15 सकारात्मक प्रतिबद्धता समेत सार्वजनिक गरेको छ, जसमा पदभन्दा जिम्मेवारीलाई प्राथमिकता दिने, गुटको सट्टा विचारका आधारमा आन्तरिक प्रतिस्पर्धा गराउने र पार्टी सदस्यहरूलाई आय आर्जनसँग जोड्न 3 पार्टीका लागि, 4 रोटीका लागि भन्ने नयाँ अवधारणा अघि सारेको छ। यसै गरी उम्मेद्वार छनौटका लागि इलेक्सन ब्यूरो मार्फत प्राइमरी पायलट प्रोजेक्ट सञ्चालन गर्ने, सरकारमा हुँदा राजनीतिक नियुक्तिमा इन्टिग्रेटिभ भेटिङ सिस्टम लागू गर्ने र पार्टी कार्यालयहरूलाई नागरिक संवाद केन्द्रको रूपमा विकास गर्ने कांग्रेसले जनाएको छ। पारदर्शिता, सुशासन र नागरिकको विश्वासलाई राजनीतिक सफलताको प्रमुख मापदण्ड बनाउँदै कांग्रेसले यी रूपान्तरणका कामहरू अघि बढ़ाएको छ।
1: यस्तै कांग्रेसको निर्वाचन समितिले सार्वजनिक गरेको चुनावी कार्यतालिका अनुसार आज बेलुका 8:30 मतदाताको अन्तिम नामावली प्रकाशन हुनेछ। भोलि उम्मेद्वारी मनोनयन, उम्मेद्वारी दरखास्तमा दावी विरोध सहित उम्मेद्वारको नामावली प्रकाशन हुनेछ। पछि 21 उम्मेद्वारको नामावली फिर्ता लिने, उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने, प्रचार प्रसार गर्ने र 22 बिहान 7 बेलुका 5 मतदानको कार्यक्रम तोकिएको छ। कांग्रेसले केन्द्रीय समितिको आकार बढ़ाएर 281 सदस्य पुर्याउने समझदारी गरेको छ। यस अघि 2078 सालको 14 महाधिवेशनमा 168 सदस्य केन्द्रीय समिति रहेकोमा गत पुसको विशेष महाधिवेशनबाट यसलाई 231 सदस्य बनाइएको थियो। अब भने विधान संशोधन प्रस्ताव मार्फत यसलाई बढ़ाएर 281 सदस्य बनाउन लागेको हो। महामन्त्री प्रदीप पौडेलका अनुसार नयाँ प्रस्तावमा एक सभापति, एक वरिष्ठ उपसभापति, एक महिला सहित 3 उपसभापति, 3 महामन्त्री र 14 सहमहामन्त्री रहने व्यवस्था गरिएको छ। सहमहामन्त्री मध्ये 11 जना निर्वाचित र 3 जना मनोनित हुनेछन्, जसमा एक महिला अनिवार्य गरिएको छ। यस्तै खुल्लातर्फ केन्द्रीय सदस्य 45 र खुल्ला महिलातर्फ 17 जना रहनेछन् भने अन्य सबै क्लस्टरमा पनि संख्या बढ़ाइएको छ।
0: नवयुवा आन्दोलनपछि भइरहेको नेपाली कांग्रेसको 15 महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया नभई पार्टीले आफ्नो विगत, वर्तमान र भविष्यबारे आत्मसमीक्षा गर्ने अवसर पनि बनेको छ। पार्टीप्रति युवाहरूमा देखिएको वितृष्णा कांग्रेसको आदर्शप्रति नभई कार्यशैलीप्रति थियो भन्ने भाष्य अहिले प्रतिनिधिहरूको बोलीमा सुनिन्छ। हामीले हिजो काठमाडौँ खुला मञ्चमा भएको कांग्रेसको 15 महाधिवेशनको उद्घाटन समारोहमा देशका विभिन्न जिल्लाबाट आएका सहभागीहरूलाई अबको नेतृत्वलाई के सुझाव दिनुहुन्छ भनेर सोधेका छौं।
6: आनन्द सन्तोषी राई धनकुटा अबको नेतृत्वभित्र ज्येष्ठलाई मान गर्दै राख्ने चेन्जीहरूलाई चाहिँ काममा जोत्ने हो, काँग्रेसलाई बदल्ने, देशको अर्थतन्त्र, सामाजिक विकास, राष्ट्रिय एकतालाई बलियो बनाउने हो।
2: गंगा दाहाल सिन्धुलीबाट रूपान्तरणको नाममा नेतृत्वको अनुहार मात्र रूपान्तरण भएर हुँदैन, व्यवहार, सोच र सबै कुरा समेटिने हिसाबले रूपान्तरण भएको सबैले हेर्न चाहेको छ। यसर्थ अबको काँग्रेस सशक्त कांग्रेस, परिवर्तित कांग्रेस, ऊर्जाशील कांग्रेस र सबैलाई समेटेर लिएर जाने गर्विलो कांग्रेस बन्नपर्छ भन्ने हाम्रो चाहना छ।
7: घर चाहिँ टुटी जुन चाहिँ समाजमा पर्दो चाहिँ ध्रुवीकरण गरिरहेको छ, त्यो ध्रुवीकरणलाई चाहिँ मच्छर गर्दै समाजलाई चाहिँ राष्ट्र सबैलाई चाहिँ एकजुटता बनाएर नेपाली कांग्रेसले पुरानो आफ्नो चाहिँ ऐतिहासिक विरासतलाई चाहिँ पुनर्जीवित गरोस्।
8: उर्मिला पन्ज्यार महोत्तरी हो। कांग्रेस पार्टी सत्तामा हुनु नहुनु कुनै ऊ राख्दैन, तर जनताको काम चाहिँ प्रत्यक्ष हुनु पर्यो, जनताले महसुस गर्नु पर्यो, तर सिस्टमलाई चाहिँ ल र अर्डरको अनुसार चलाउनु पर्यो, भोलि जोसुकै आए पनि देश चलिराख्नु पर्यो।
9: अङ्क बजार फुल अब युवकले अगाडि बढे, युवक आउनै पर्छ, देशमा युवक आएन भनेदेखि देश बन्दैन, त्यस गरी हामी बुढापाकाले आशीर्वाद दिने हो।
10: शान्त बास्कोटा कोशी प्रदेश पाँचथर जिल्लाबाट, कसैले एउटा सानो समूहलाई मात्रै लिड नगरिकन सबैको के हो त त्यसलाई चाहिँ हेरेर छलफल गरेर भूगोलको आधारमा हामीले कस्तो कस्तो नीति नियमहरू पनि बनाउनु पर्छ त्यो कुरालाई मनन गर्न जरुरी देखिन्छ। त्यस्तै सँगसँगै कुनै पनि आर्थिक बाटो अगाडि नबढेसम्म चाहिँ अगाडि देश विकास हुन पनि सक्दैन। हामी उद्यमशीलतालाई प्रायोरिटी दिएर जानुपर्छ। अबको आवश्यकता भनेको युवा र उद्यमशीलतालाई अगाडि बढाएर गयो भने हामी युवाहरू यही स्थापित हुन सक्छौँ। त्यसको लागि चाहिँ छुट्टै योजना कार्यक्रमहरू ल्याउन जरुरी देखिन्छ।
11: सक्षम बाकी मन्थली रामेछाबाट जस्तै यो महाधिवेशनबाट 44,000 युवा पार्टीभित्र प्रवेश गरेका छन् नेतृत्वमा। त्यसै गरी अब अरू महाधिवेशनमा पनि 44,000 50-60-70 त्यसै गरी युवालाई चाहिँ पार्टीभित्र ठाउँ दिँदै गएदेखि अझ पार्टी चाहिँ एकदम बलियो हुने चाहिँ मेरो कुरा छ।
12: शान्ति शर्मा लुम्बिनी प्रदेश। यो युवालाई सबैलाई समेटेर जेएनजी युवाको मनभावनादेखि परम्पराको सम्मान परिवर्तनको संकल्प गर्दै यो देशलाई सही दिशातिर डोर्याउनलाई एकदम दक्ष, एकदम अनुभवी र यो देशलाई एकदम दरिलो तरिकाले विश्वमा चिनाउने खालको नेतृत्व अगाडि बढ्नुपर्छ भन्ने हाम्रो इच्छा चाहना छ।
13: विनोद राज जोशी दार्चुला हो। नेपाली कंग्रेसले आफ्नो अस्तित्व बचाउने हो भने आफू के हो, नेपाली कंग्रेसको आत्मा के हो, नेपाली कंग्रेस किन स्थापना भएको थियो, कसरी स्थापना भएको थियो, यसमा कस्ता कस्ता व्यक्तिहरूले शहादत दिएका छन्, ती सबै कुरालाई सम्झिनुपर्छ। नेपाली कंग्रेसको नेतृत्वले राष्ट्रियता, लोकतन्त्र, समाजवादको विचारलाई पुनर्भाषित गर्ने संकल्प राख्नु सक्नुपर्दछ। नेपाली कंग्रेसको नेतृत्वले चाहिँ अनुशासन, हिंसा, गैर कानूनी कुराहरू जति पनि हुन्छन् यस्ता आफ्नो पार्टी पंक्तिमा भएका कुनै पनि व्यक्तिहरूको संलग्नतालाई एकदम कट्टरताका साथ चाहिँ कारवाही गर्ने क्षमता राख्न सक्नुपर्छ र न्यायोचित रूपमा चाहिँ अवसरको वितरण गर्न सक्नुपर्दछ।
14: विदिता मिश्र काठमाडौँ। पछिल्लो समय जुन युवाहरूको विवेचना भएको थियो पार्टीप्रति, यो नेपाली कांग्रेसको आदर्शप्रति नभइकन यो पछिल्लो कार्यशैलीप्रति भएको थियो। 15 महाधिवेशन जुन भइरहेको छ यसमा चाहिँ युवाको अर्थपूर्ण सहभागिता हुनेवाला छ, युवाको समावेशिता भनेको चाहिँ अब निर्णायक भूमिकामा नै हुनेछ भनेर त्यसैले म एकदम विश्वस्त छु।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: कृषि मन्त्र नार्टसँग
15: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: विपद, दुर्घटना वा आपतका बेला चाहिने सहयोगका लागि 6 निशुल्क हटलाइन नम्बरहरू आफ्नो मोबाइलमा सेभ गरिराखौं।
2: प्रहरी सहयोग चाहिँदा 100,
1: दमकलका लागि 101,
2: एम्बुलेन्स सेवा चाहिँदा 102,
1: ट्राफिक प्रहरीका लागि 103,
2: बाल बालिका खोज तलासका लागि 104 र विपद व्यवस्थापनका लागि 1234। यी नम्बरहरूमा फोन गर्दा पैसा लाग्दैन।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर, उच्च शिक्षा सुधार तथा राष्ट्रिय पाठ्यक्रम प्रारूप बारे मधेस प्रदेशमा उच्च स्तरीय संवाद शुरू भएको छ। युनेस्को नेपालको सहकार्यमा शिक्षा तथा खेलकुद मन्त्रालयले बाराको सिमरामा आयोजना गरेको दुई दिने संवादमा संघीय सांसद, विश्वविद्यालयका उपकुलपति तथा पदाधिकारी, विज्ञ र नागरिक समाजको सहभागिता रहेको छ। उच्च शिक्षा सुधार तथा राष्ट्रिय योग्यता प्रारूप मधेस प्रदेशमा उच्च शिक्षाको भविष्य विषयक कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राध्यापक डाक्टर खड्गबहादुर केसीले मधेसको शैक्षिक अवस्थाबारे प्रस्तुतिकरण दिनुभएको छ। संवादमा औपचारिक, अनौपचारिक तथा सिप शिक्षाबाट प्राप्त ज्ञानलाई एकीकृत र प्रमाणीकरण गर्ने विषयलाई प्रमुख प्राथमिकता दिइएको छ। शिक्षा मन्त्रालयका सहसचिव जयराम अधिकारीका अनुसार संवादमा शिक्षामा गतिशीलता, क्रेडिट संचय तथा स्थानान्तरण प्रणालीको विकासका साथै परम्परागत माध्यमबाट सिप प्राप्त गरेका व्यक्तिहरूलाई राष्ट्रिय योग्यता प्रणालीमा समेट्ने विषयमा व्यापक छलफल भइरहेको छ। कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल लगायत विभिन्न विश्वविद्यालयका उपकुलपतिहरूको समेत सहभागिता छ।
3: हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले घटेको छ। शेयर बजार पढ़ी सूचक निप्सी आज 20.48 अंकले घटेर 2566.70 बिन्दुमा झरेको छ। आज व्यापार बाहेक सबै समूहको उपसूचक घटेकामा फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत लगानी समूह 1% धेरैले ओडान लागेको छ। आज निप्सीसँगै कारोबार रकम पनि घटेको छ। गएको शुक्रबार 4.29 अर्ब रूपियाँको कारोबार भएकोमा आज 359 कम्पनीका 90 लाख किता शेयर 3.27 अर्ब रूपियाँमा किनबेच भएको छ।
4: सुनसरी प्रहरीले इनरुवा 3 सखुवा गाछी पोस्ट चेकपोस्टबाट 2566 किलो गाजा सहित ट्रक नियन्त्रणमा लिएको छ। ट्राफिक प्रहरी सहितको संयुक्त जाँचका क्रममा तरकारी बोकेको ट्रकबाट गाजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। एसपी पुष्पराज मल्लका अनुसार गाजा सहित दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चालक धनकुटाका राजु राई र सहचालक सन्दीप राई रहेका सुनसरी प्रहरीले जनाएको छ। बन्दा सहित गाजा बोकेको ट्रक हिलेबाट इनरुवासम्म पुगेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
3: नेपाल दर्पणमा अब विदेशका खबर। यस वर्षको चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार 3 वैज्ञानिकहरूले संयुक्त रूपमा पाउने भएका छन्। नोबेल पुरस्कार समितिले अमेरिकी मनोचिकित्सक तथा स्नायुविज्ञ कार्ल डाइस रोथ, उहाँका जर्मन सहकर्मी पीटर हेगेमान र जर्ज नागेललाई यो पुरस्कार दिने घोषणा गरेको हो। 3 वैज्ञानिकहरूले संयुक्त रूपमा 1.10 करोड़ स्वीडिस क्रोनर नगद पुरस्कार र पदक पाउनेछन्। अप्टोजेनेटिक्स क्षेत्रमा गरेको कामका लागि उहाँहरूलाई यो पुरस्कार प्रदान गरिएको हो। जीवित मस्तिष्कमा स्नायु कोषहरूले कसरी स्मृति, भावना र व्यवहारहरू निर्माण गर्छन् भन्ने देखाउन सम्भव बनाउने विधिलाई अप्टोजेनेटिक्स भनिन्छ। नोबेल समितिले यी आविष्कारहरूले आधुनिक विज्ञानमा ठूलो परिवर्तन ल्याएको र मानव स्वास्थ्य सम्बन्धी अनुसन्धानका लागि नयाँ बाटो खोलेको जनाएको छ। यो सँगै यस वर्षको नोबेल पुरस्कार घोषणा शुरू भएको छ। अब भोलि भौतिक शास्त्र, पर्सी रसायन शास्त्र, आउँदो बिहिबार साहित्य, शुक्रबार शान्ति र आउँदो सोमबार अर्थशास्त्रतर्फको विजेताहरूको नाम घोषणा हुनेछ।
4: अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बुद्धिमत्ता एआईमा केन्द्रित एउटा नयाँ उच्च स्तरीय कार्यदल गठन गर्नुभएको छ। सुपर इन्टेलिजेन्स फोर्स नाम दिएको निकायको नेतृत्व राष्ट्रिय गुप्तचर निर्देशक जे क्लेटनले गर्नुहुनेछ। अमेरिकालाई यस प्रविधिको विकासमा अग्र स्थानमा राख्न र सरकारसँगको सहकार्यलाई समन्वय गर्न यो कार्यदल गठन गरिएको व्हाइट हाउसलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। ट्रम्पले गएको सेप्टेम्बर 29 कार्यकारी आदेशमा हस्ताक्षर गर्दै आर्टिफिसियल इन्टेलिजेन्स एआई शब्द फेरेर सुपर इन्टेलिजेन्स अर्थात एसआई राख्नु भएको थियो। आर्टिफिसियल भन्दा नक्कली जस्तो सुनिने उहाँको तर्क छ। यो निकायले सिधै राष्ट्रपति र व्हाइट हाउसकी चीफ अफ स्टाफ अन्तर्गत रहेर काम गर्नेछ। ओपन एआई र एन्थ्रोपिक सहितका प्रमुख प्रविधि कम्पनीहरूका कार्यकारीहरूले कड़ा नियमनको माग गरिरहेका बेला यो कार्यदल बनेको हो, तर ट्रम्पले कड़ा निगरानीको माग अस्वीकार गर्दै नियमनको धेरै जसो जिम्मेवारी एआई कम्पनीहरूलाई नै छोड़िदिनु भएको छ। खर्बपति एलन मस्क सहितका प्रविधि दिग्गजहरूले पनि नयाँ नाम प्रयोग गर्न थालिसकेका छन्।
3: नेपाल दर्पणमा अब खेल खबर। सरकारले खेलकुद विकास पूर्वाधार विकास र उच्च प्राथमिकतामा राख्दै देशभर 27 खेल मैदान तथा कवर्ड हल निर्माण गर्ने भएको छ। यो काम अघि बढ़ाउन पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद राखेप बीच समझदारी पत्रमा हस्ताक्षर भइसकेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। आज सिंहदरबारमा आयोजित मन्त्री परिषद बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पोखरेलले यो परियोजनाले देशको खेलकुद क्षेत्रमा ठूलो परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभएको छ। मन्त्रालय र राखेप बीच भएको यस समझदारीले लामो समयदेखि थन्किएका खेलकुद आयोजनालाई गति दिने अपेक्षा छ। मन्त्री पोखरेलले देशभरका सबै रंगशालाको स्तर उन्नति एकैपटक गर्न बजेट तथा प्राविधिक सीमितता रहे पनि 27 महत्वपूर्ण आयोजनाबाट थालनी गर्नु सकारात्मक कदम भएको उल्लेख गर्नुभयो।
4: र अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले तेस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा स्लो ओभर रेटका लागि भारत र वेस्ट इण्डिजलाई जरिवाना तिराएको छ। शनिबार न्यू चण्डीगढमा भएको खेलमा आईसीसीले भारतका खेलाड़ीलाई म्याच फीको 20% र वेस्ट इण्डिजका खेलाड़ीलाई 10% जरिवाना गरेको हो।
3: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: बाढ़ीपछिको खोजी तथा उद्धार स्थगित गर्ने सरकारको निर्णय। पुननिर्माण तथा पुनर्स्थापनाका लागि 5.5 खर्ब भन्दा बढ़ीको बजेट सिफारिश।
3: ग्यासको आपूर्ति नेपालको नियन्त्रण बाहिर रहेको मन्त्री शाहको जिकिर। सुपथ मूल्य र कम गतिका इन्टरनेट प्याकेज बन्द। नागरिकको सूचनाको पहुँचमा समेत बाधा पुग्ने।
4: कांग्रेस महाधिवेशनको बन्द सत्र चल्दै चुनाव प्रक्रिया पनि आजैदेखि शुरू। 15 सार्वजनिक संकल्प र प्रतिबद्धता सार्वजनिक। नेतृत्वको सोच व्यवहार र कार्यशैली पनि परिवर्तन हुनुपर्ने महाधिवेशनमा सहभागीहरूको भनाई।
3: चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार 3 वैज्ञानिकलाई प्रदान गर्ने। मस्तिष्कको गतिविधि सम्बन्धी अनुसन्धानले मानव स्वास्थ्यको खोजमा नयाँ बाटो खोलेको निष्कर्ष।
4: र राखेपा र खेलकुद पूर्वाधार विकासका लागि सरकार र राखेपा बीच सम्झौता। देशभर 27 रंगशाला र कवर्ड हल बन्ने।
3: आज त नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश गेवाली र भोजेन्द्र बसेत पनि बिदा हुन्छौ। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौं। नमस्कार।
5: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
6: शान्ति र विकासका लागि हाम्रो आवाज। रेडियो चौतारी 91.4 MHz।
7: डिजिटल एन्जॉय विथ अस।

0: शांति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
1: शांति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: नमस्कार रेडियो चौतारी 91.4 मेगाहर्ज हाम्रो वेबसाइट www.chautarilive.com हाम्रो पात्रो एप र रेडियो चौतारीको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको साँझ 6:30 बजेको चौतारी खबरमा स्वागत छ। समाचार शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट। सुपर्णादी आयोजनाबाट भीड़बाट खसेर एक कामदार आयोजनामा भीड़बाट खसेर एक कामदारको मृत्यु। शनिबार खसेका कामदारको पनि उपचार हुँदै उपाध्यक्षसँग महिला कार्यक्रम बारे मर्सङ्गदी गाउँपालिकाको स्पष्टीकरण। पुरूष कर्मचारी सहभागी गराएको विषयमा फैलाइएको दावी भ्रामक। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आजदेखि बन्द सत्र शुरू। लमजुङबाट विभिन्न समूह अन्तर्गत 9 जनाले उम्मेद्वारी दिने तयारी। भुटेको सिभाडीपछिको खोज तथा उद्धार चरण स्थगित। पुननिर्माण र पुनस्थापनाको कार्य तीव्र रूपमा अघि बढ़ाउन निर्देशन दिने निर्णय। र लमजुङमा अलैची खेती सम्बन्धी प्राविधिक तालिम तथा अध्ययन अवलोकन सम्पन्न।
1: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि भयो मेरो बुढीलाई? आज
2: चाडबाड पनि नजिकै आइसक्यो। घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
1: नरिसाउ न बुढी, घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर बन्द भएन नि।
2: चिन्तै नगर्नुहोस् न बुढा, विश्व सहरको नारायण स्थान चोकमा रहेको दिपा सुनचाँदी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गर गहना पाइन्छ नि, त्यही जाउँ न।
3: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
4: हजुर, हामी कहाँ शिरफुल, शिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चूरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोप्राइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
2: सम्पर्क फोन नम्बर 98165852020, 98066162162 र 06651381. दिपा सुनचाँदी पसल, विश्वहर नगरपालिका 8, नारायण स्थान, लमजुङ।

0: समाचार अब विस्तारमा लमजुङको मर्चेङ्बी गाउँपालिका छ नाइचेमा निर्माणाधीन सुपर नादी जल विद्युत आयोजनामा काम गर्ने क्रममा भीरबाट खसेर सोमबार एक कामदारको मृत्यु भएको छ। सोमबार बिहान आयोजनाको आउटलेटमा काम गर्ने क्रममा करिब 15 मिटर तल खसेर सप्तरीको सप्तकोशी नगरपालिका 8 का 37 वर्षीय राजकुमार चौधरी गम्भीर घाइते हुनुभएको थियो। टाउकोमा गम्भीर चोट लागेका उहाँलाई उपचारका लागि प्रदेश अस्पताल लमजुङ ल्याइएको थियो। चौधरीको उपचारको क्रममा सोमबार दिउँसो 2:05 मा चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए। एउटै आयोजनामा 3 दिनको अवधिमा 2 जना कामदार भीरबाट खसेका छन्। दुर्घटनामा अर्का कामदारको उपचार भइरहेको छ। यसअघि शनिबार पनि सोही आयोजनामा काम गर्ने क्रममा एक कामदार करिब 60 मिटर तल खसेर घाइते भएका थिए। दाङको तुलसीपुर 8 का 32 वर्षीय रविन बस्नेत दुर्घटनामा घाइते हुनुभएको हो। बस्नेतको उपचार भइरहेको र उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ। 3 दिनको अवधिमा एउटै आयोजनामा 2 कामदार भीरबाट खसेपछि आयोजना स्थलको सुरक्षा व्यवस्थामाथि पनि प्रश्न उठेको छ। लमजुङको मर्साङ्गी गाउँपालिकाले उपाध्यक्षसँग महिला कार्यक्रम अन्तर्गत गरिएको अध्ययन तथा अवलोकन भ्रमणबारे सामाजिक सञ्जालमा आएका विभिन्न सामग्री र टिप्पणीप्रति ध्यान आकर्षण भएको जनाएको छ। गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङले जारी गरेको विज्ञप्तीमा उक्त कार्यक्रम आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक बजेट तथा कार्यक्रममा समावेश रहेको र त्यसका लागि 4 लाख रूपियाँ बजेट छुट्याइएको उल्लेख छ। गाउँपालिकाका अनुसार महिला जनप्रतिनिधि तथा सामाजिक क्षेत्रमा सक्रिय महिलाबीच असल अभ्यास आदान प्रदान गर्ने उद्देश्यले असोज 14 देखि 19 गतेसम्म विभिन्न स्थानीय तहमा अध्ययन तथा अवलोकन भ्रमण गरिएको हो। भ्रमण टोलीमा महिलाको सहभागिता रहे पनि व्यवस्थापन र आवश्यक सहजीकरणका लागि केही पुरूष कर्मचारीलाई समेत सहभागी गराइएको गाउँपालिकाले जनाएको छ। सामाजिक सञ्जालमा उपाध्यक्ष पुरूष कर्मचारी सहभागी गराउन इच्छुक नभएको तर लेखा अधिकृतले भुक्तानी नहुने भन्दै पुरूष कर्मचारीलाई सहभागी गराएको भन्ने आशयका सामग्री सार्वजनिक भएको भन्दै गाउँपालिकाले उक्त दावी तथ्यहीन र भ्रामक रहेको स्पष्ट पारेको छ। गाउँपालिकाले भ्रमणका कारण नियमित सेवा प्रवाह प्रभावित नहोस् भन्ने विषयमा आफूहरू सचेत रहेको समेत जनाएको छ। सामाजिक सञ्जालमा उठाइएका जिज्ञासा र सुझावलाई सकारात्मक रूपमा लिएको जनाउँदै गाउँपालिकाले तथ्यमा आधारित सूचना र स्वस्थ आलोचनाको स्वागत गर्ने जनाएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आज बन्द सत्र सँगै नयाँ केन्द्रीय कार्य समिति चयनका लागि चुनावी प्रक्रिया पनि शुरू भएको छ। काठमाण्डौको खुला मंचमा आज बिहान 9 बजेदेखि नै बन्द सत्र शुरू भएको हो। यसबीच कांग्रेसको 15 महाधिवेशनमा लमजुङबाट विभिन्न समूह अन्तर्गत 9 जनाले केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिने तयारी गरेका छन्। खुलातर्फ तुलसी नारायण श्रेष्ठ, खस आर्यतर्फ कृष्ण प्रसाद कोइराला र भूगोलतर्फ बेसबहादुर पौडेलले उम्मेद्वारी दिने तयारी गर्नु भएको छ। त्यस्तै आदिवासी जनजातितर्फ गम प्रसाद गुरूङ, आदिवासी जनजाति महिला तथा जनजाति महिलातर्फ पार्वती तामाङ र अस्मिता गुरूङ खुशी मायाले उम्मेद्वारी दिने तयारी गर्नु भएको छ। दलित र समावेशीतर्फ भ्यूसिन दमै, दलित महिलातर्फ टीका कुमारी बस्याल तथा अल्पसंख्यकतर्फ बीमबहादुर दुराले केन्द्रीय सदस्य पदका लागि उम्मेद्वारी दिने तयारी गर्नु भएको छ। निर्वाचन प्रक्रिया अघि बढ़ेसँगै कांग्रेसको नयाँ नेतृत्व चयनका लागि राजनीतिक सरगर्मी बढ़ेको छ। लमजुङबाट विभिन्न समुदाय र समावेशी समूहको प्रतिनिधित्व गर्दै उम्मेद्वारी प्रस्तुत हुन लागेकाले जिल्लाको प्रतिनिधित्वलाई पनि चासोका साथ हेरिएको छ। विश्वहर नगरपालिका 6 सारिङ चण्डीटोल स्थित क्षितिज आय आर्जन आमा समूहले रसुवाको भोटेकोशी क्षेत्रमा बाढ़ीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि 15,000 रूपियाँ सहयोग गरेको छ। समूहले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरेको हो। समूहका अनुसार विपदबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले रकम सहयोग गरिएको हो। यसैगरी रसुवा बाढ़ी प्रभावितका लागि लमजुङका विभिन्न आमा समूह, सामाजिक संघ संस्था तथा व्यक्तिहरूले समेत सहयोग गरिरहेका छन्। उनीहरूले राहत कोषमा जम्मा गर्नका साथै खाद्यान्न तथा लत्ता कपड़ा लगायत सामग्री सहयोग गरिरहेको जनाएको छ। लमजुङमा दशैं तिहार छठ लगायत चाड़पर्व नजिकीयसँगै चाड़पर्व लक्षित बजार अनुगमन थालिएको छ। जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा जिल्ला बजार अनुगमन समितिले आइतबारदेखि बजार अनुगमन शुरू गरेको हो। अनुगमनको पहिलो दिन मर्स्याङदी गाउँपालिका तीन खुदी क्षेत्रमा संचालित सातवटा व्यवसायको अनुगमन गरिएको छ। टोलीले एउटा फ्रेश हाउस, दुई होटल तथा रेस्टुरेन्ट र चार किराना पसलको अनुगमन गरेको हो। यसअघि गरिएको अनुगमनका क्रममा दिइएको निर्देशन व्यवसायले पालना गरेको पाइएको जिल्ला बजार अनुगमन समितिका फोकल पर्सन एवं जिल्ला प्रशासन कार्यालयका खरिदार दिननाथ अधिकारीले बताउनुभयो। जिल्ला बजार अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको नेतृत्वमा अनुगमन गरिएको हो। टोलीमा मर्स्याङदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेल, एकीकृत सेवा कार्यालयका प्रतिनिधि कमल भण्डारी, जिल्ला प्रशासन कार्यालयका लेखापाल डम्बर खत्री, प्रहरी चौकी खुदीका प्रहरी जवान राजेन्द्र नकवाल, लमजुङ उद्योग वाणिज्य संघ खुदी इकाईका उपाध्यक्ष ऋषिराम बस्नेत लगायतको सहभागिता थियो। रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्रीय र रेडियो चौतारीको फेसबुक पेजमा तपाई सुन्दै हुनुहुन्छ साँझ 6:30 बजेको चौतारी खबर। अब पालो भएको छ छोटो व्यापारिक विश्रामको।
1: किन हाँस्या हो नि बुढा, तुलाई फर्किने गरी
2: तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले, देखाउनलाई होला नि तुलै थर्किने गरी हाँसेका।
1: हुन त हाम्रो बाले नि ताल बाराईमै राख्नु भएको के अरे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
3: ताल बाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू, दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, घिजाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
4: ताल बाराही डेन्टल केयर सेन्टर प्राली, बेसी सहर नगरपालिका साथ, भीमसेन स्थान, लमजुङ, प्रोपाइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 98461 32004 र 98191 20981।

0: भावपूर्ण श्रद्धांजलि। बेसीसहर नगरपालिका सात भलुआटार निवासी चेतनाथ पौडेलको श्रीमती र छोरा विमोचन पौडेल, बुहारी सरिना लामिछाने, साथी छोरीहरू ऋतु अधिकारी, मेलिना न्यौपाने र सबिना भण्डारीको ममतामयी माता स्वर्गीय पार्वती पौडेलको यही 2083 असोज 7 गते 58 वर्षको उमेरमा भएको निधनले हामी त्रिवेणी बाबा समूह भलुआटार परिवार मर्माहित भएका छौं। दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ। साथै स्वर्गीय आत्माको वैकुण्ठ वास होस् भनी भगवानसँग प्रार्थना गर्दछौ। त्रिवेणी बाबा समूह परिवार बेसी सहर नगरपालिका सात भलुआटार लम्सुङ।
1: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसी सहर लमजुङको 16 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
2: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसी सहर लमजुङको मिति 2083 साल भाद्र 18 गते बिहिबार बसेको संचालक समितिको 14 बैठकको निर्णय अनुसार संस्थाको 16 वार्षिक साधारण सभा नेपाल सरकार सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा निर्देशिका 2076 संशोधित 2077 र संस्थाको पुनर्लेखन विनियम 2079 को दफा 28(2) बमोजिम इकाई अनुसार तपसिलमा उल्लेखित मिति र कार्यसूची बमोजिम हुने कुरा सम्पूर्ण शेयर सदस्यहरूलाई विभिन्न माध्यमबाट सूचना सम्प्रेषण गरिएको छ। कुनै कारणवश पत्र प्राप्त नभएमा पनि यसै सूचनालाई आधार मानि साधारण सभामा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
1: एकाइ सभा हुने मिति, समय र स्थान।
2: मुख्य कार्यालय बेसी सहर 2083/6/23 गते शुक्रबार, समय बिहान 11:30 बजे। स्थान जिल्ला समन्वय समितिको सभाहाल बेसी सहर नगरपालिका वडा नम्बर 8 मुख्य कार्यालय अन्तर्गतका सबै सदस्यहरू। खुदी सेवा केन्द्र खुदी बजार, मिति 2083/6/24 गते शनिबार, समय बिहान 11:30 बजे। लमजुङ उद्योग वाणिज्य संघ खुदी इकाई सभाहाल खुदी बजार, मसेङदी गाउँपालिका अन्तर्गतका सबै सदस्यहरू। भोटेवडा सेवा केन्द्र शनिबार, मिति 2083/6/24 गते शनिबार, समय बिहान 11:30 बजे। भोटेवडा तमु आमा समूहको भवन पहिरे, सुन्दर बजार, राईनास, दोर्दी र दुधपोखरी गाउँपालिकाका सबै सदस्यहरू। इकाइबाट निर्णय प्रमाणित गर्न छानिएका प्रतिनिधिहरूको बैठक मिति 2083 साल असोज 27 गते मंगलबार बिहान 11:30 बजे। स्थान हातेमालो साकोसको सभाहाल बेसी सहर 7 लमजुङ। नोट, संचालक समिति सदस्य र लेखा सुपरिवेक्षण समितिको सदस्य रिक्त पदको निर्वाचन सम्बन्धी कार्यक्रम संस्थाको वेबसाइट www.hatemalosakos.com.np मा हेर्नुहोला।
3: गोपाल परियार सचिव संचालक समिति।
4: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
5: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउन। सबै सामान एउटै ठाउँमा पाइन्छ।
4: ए हो र, के पाइन्छ?
5: घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
0: बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, कुर्सी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
6: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
0: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोप्राइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 98465424 र 98467915।
7: विश्रामपछि चौतारी खबरमा पुनः स्वागत छ। अब बाँकी समाचार। दिगु वन व्यवस्थापन र जलवायु परिवर्तन अनुकूलनका उपाय बारे कृषकलाई जानकारी गराउने उद्देश्यले लमजुङको मोर्स्याङदी गाउँपालिका साथ छिनखोलामा दुई दिने अध्ययन अवलोकन तथा प्राविधिक तालिम सम्पन्न भएको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जिकाको आर्थिक तथा प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा कालिका सामुदायिक वनका उपभोक्ता सदस्य तथा कास्की जिल्लाका अगुवा कृषक सहभागी भएका थिए। छिनखोलामा भएको तालिममा सहभागी कृषकहरूलाई आधुनिक अलैची खेती प्रविधि, रोग तथा किरा नियन्त्रण, उत्पादन पछिको व्यवस्थापन, बजार व्यवस्थापन र अलैचीको गुणस्तर सुधारको विषयमा प्रशिक्षण दिइएको थियो। कार्यक्रममा स्थानीय अलैची उत्पादक कृषक तथा प्राविधिकले अलैची सुकाउने प्रविधि, भट्टीको प्रयोग तथा गुणस्तर कायम गर्ने उपाय बारे सहभागीलाई स्थलगत जानकारी गराएका थिए। सहभागीले स्थानीय स्तरमा प्रयोग हुँदै आएका र आधुनिक प्रविधि बीचको अभ्यास बारे पनि जानकारी लिएका थिए। जलवायु परिवर्तनका कारण कृषि उत्पादनमा देखिएको चुनौतीलाई सम्बोधन गर्दै सामुदायिक तथा कबुलियती वन क्षेत्रको उपयोगबाट उच्च मूल्यका कृषि बाली उत्पादन गर्न सकिने सम्भावना बारे समेत कार्यक्रममा छलफल गरिएको थियो। आयोजकका अनुसार अध्ययन अवलोकन र तालिमबाट सहभागी कृषकले अलैची खेती तथा उत्पादन पछिको व्यवस्थापन सम्बन्धी प्रविधि सिकेर आफ्नै क्षेत्रमा प्रयोग गर्ने अपेक्षा गरिएको छ। मौसममा सुधार आएसँगै विश्व प्रसिद्ध अन्नपूर्ण आधार शिविर एबीसी पदयात्रामा जाने पर्यटकको संख्या बढ़ेको छ। छोमरुङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरूङका अनुसार अहिले दैनिक करिब 300 पर्यटक एबीसी पुगिरहेका छन्। सड़क तथा पदमार्ग सञ्चालनमा आउनुका साथै मनाङ र मनासोलु क्षेत्रका केही पदमार्ग प्रभावित भएपछि पर्यटकको रोजाई एबीसी तर्फ बढ़ेको हो। एबीसीमा रहेका 6 होटल तथा लजमा एक पटकमा करिब 350 पर्यटक राख्न सक्ने क्षमता रहेको छ। नेपाली पर्यटकको संख्या भने दशैं शुरू भएपछि अझै बढ़न सक्ने अपेक्षा गरिएको छ। सरकारले भोटेकोशी त्रिशुली बाढ़ी पछिको खोज तथा उद्धार चरणलाई स्थगित गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको 21 बैठकले अत्यावश्यक बाहेक खोज तथा उद्धार चरणलाई स्थगित गर्ने निर्णय गरेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। बैठकले पुननिर्माण र पुनस्थापनाको कार्य तीव्र रूपमा अगाडि बढ़ाउन सम्बन्धित निकायलाई निर्देशन दिने पनि निर्णय गरेको छ। जिल्ला सुरक्षा समिति, जिल्ला विपद व्यवस्था समिति, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समिति र स्थलगत अवलोकन समेतको सिफारिशको आधारमा यस्तो निर्णय भएको हो। यसैगरी बैठकले प्रभावित क्षेत्रको पुननिर्माण तथा पुनस्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त 504 योजना तथा कार्यक्रमका लागि 5,59,17,72,27,00,00 रूपियाँ बराबरको बजेट स्वीकृति का लागि अर्थ मन्त्रालयमा सिफारिश पठाउने निर्णय गरेको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 बमोजिम स्वीकृत यी योजनाहरूका लागि अर्थ मन्त्रालय मार्फत स्रोत व्यवस्थापन गरिनेछ। यसैगरी लागत अनुमान नखुलेका र प्राथमिकीकरण हुन बाँकी आयोजनाहरूको विवरण प्राप्त भएपछि आवश्यक बजेट व्यवस्थापनका लागि अर्थ मन्त्रालयमा सिफारिश गर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिइएको छ। बैठकमा प्रधानमन्त्री शाहले विपद व्यवस्थापनको काम संघ प्रदेश र पालिकाको समन्वयमा भइरहेको र अब पुननिर्माण र पुनस्थापनाको काम पनि त्यसै गरी हुने बताउनु भएको छ। गृहमन्त्री सुधन गुरूङ भारत जानुहुने भएको छ। उहाँ बंगालको खाड़ी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल बिम्स्टेकमा सहभागी हुन भारत जान लाग्नु भएको हो। गृह मन्त्रालय स्रोतका अनुसार असोज 26 अर्थात अक्टोबर 12 तारीकमा त्यसतर्फ प्रस्थापनको काम संघ प्रदेश र पालिकाको समन्वयमा भइरहेको र अब पुननिर्माण र पुनस्थापनाको काम पनि त्यसै गरी हुने बताउनु भएको छ।

0: समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। सुपर नदी आयोजनामा भीरबाट खसेर एक कामदारको मृत्यु, शनिबार भीरबाट खसेका कामदारको भने उपचार हुँदै। उपाध्यक्षसँग महिला कार्यक्रम बारे मर्सङ्गदी गाउँपालिकाको स्पष्टीकरण, पुरूष कर्मचारी सहभागी गराएको विषयमा फैलाइएको दावी भ्रामक। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आजदेखि बन्द सत्र शुरू, लमजुङबाट विभिन्न समूह अन्तर्गत 9 जनाले उम्मेद्वारी दिने तयारी। भुटेको सिबाडी पछिको खोज तथा उद्धार चरण स्थगित, पुननिर्माण र पुनस्थापनाको कार्य तीव्र रूपमा अगाडि बढ़ाउन निर्देशन दिने निर्णय। र लमजुङमा अलैंची खेती सम्बन्धी प्राविधिककालीन तथा अध्ययन अवलोकन कार्यक्रम सम्पन्न। खबरस्थल यिनै समाचार सहित साँझ 6:30 बजेबाट प्रसारित चौतारी खबर अहिलेलाई सकिएको छ। प्राविधिक सहकर्मी भगवती सुनारलाई धन्यवाद दिँदै समाचार कक्षबाट म पनि विदा हुन्छु। रेडियो चौतारी 91.4 MHz, हाम्रो वेबसाइट www.chautarilive.com र हाम्रो पात्र एपमा रेडियो चौतारी सुन्दै गर्नुहोस्। नमस्कार।
1: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
2: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
3: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
2: अब जापान ट्राई होइन स्योर गरौं।
3: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
2: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
3: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
2: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेचे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
3: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
4: अहिले बेलुकीको 7 बज्यो। कार्यक्रम स्वास्थ्य सरोकार।
5: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
4: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सङ्गदी, रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
5: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।
6: किन हाँस्या हो नि बुढा? तुलै फर्किने गरी तालबाराही डेन्टल केयर सेन्टरमा पुरै रात हालेछन् बुढाले, देखाउनलाई होला नि तुलै फर्किने गरी हाँसेका। हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भएको के अरे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
7: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरूण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू, दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङका दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, गिजाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
6: तालबाराही डेन्टल केयर सेन्टर प्राली, बेसी सहर नगरपालिका साथ, भीमसेन स्थान, लमजुङ, प्रोपाइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 98461-32004 र 98191-20981।

0: भावपूर्ण श्रद्धांजलि। बेसीसहर नगरपालिका सात भलुवाटार निवासी चेतनाथ पौडेलको श्रीमती र छोरा विमोचन पौडेल, बुहारी सरिना लामिछाने, साथी छोरीहरू ऋतु अधिकारी, मेलिना न्यौपाने र सबिना भण्डारीको ममतामयी माता स्वर्गीय पार्वती पौडेलको यही 2083 असोज 7 गते 58 वर्षको उमेरमा भएको निधनले हामी त्रिवेणी बाबा समूह भलुवाटार परिवार मर्माहित भएका छौं। दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ। साथै स्वर्गीय आत्माको वैकुण्ठ वास होस् भनी भगवानसँग प्रार्थना गर्दछौ। त्रिवेणी बाबा समूह परिवार बेसीसहर नगरपालिका सात भलुवाटार लम्सुङ।
1: आइसा, के गर्दैछौ तिमी?
2: ए रिता, तिमी पो? म त टिभी हेर्दैछु।
1: वाउ, यति राम्रो फर्निचर कहाँबाट ल्याएको नि?
2: यहाँ नजिकै छ नि त, भीमसेन स्थान चोकदेखि विद्या विकास जाने बाटोमा मोडर्न फर्निचर उद्योगले त्यहीँबाट ल्याएको हो। अझै आऊ त किचनतिर अनि बेडरुमतिर पनि कति राम्रा राम्रा फर्निचर ल्याएको छु। ल हेर त,
1: मोडर्न फर्निचर उद्योग, जस्तो नाम उस्तै सामान, जस्तो नाम उस्तै सामान।
3: हाम्रा सेवाहरू मोडुलर किचन, दराज, पलाङ, फोल्डिङ पलाङ, लोबे, सोफा, डाइनिङ टेबल, किचन र्याक, कुर्सी टेबल लगायत फर्निचरका हरेक सामग्री आधुनिक डिजाइनमा अर्डर अनुसार तयार गरिनुका साथै सुपथ मूल्यमा तयारी फर्निचरका सामानहरू पाइन्छ। अफिस डेकोरेशन, किचन डेकोरेशन र इन्टेरियर डेकोरेशनका लागि हामीलाई सम्झनुहोस्। मोडर्न फर्निचर उद्योग बेसीसहर नगरपालिका 8 भीमसेन स्थान टोल विद्या विकास लाने बाटो लमजुङ, प्रोप्राइटर विवश बुढा थोकी। सम्पर्क मोबाइल नम्बर 98560 45779।
4: ओइ हेर्न, त्यो परबाट आउने समीर नै होइन र भने? बडो ह्यान्डसम देखिया छ त यार। होइन केटोलाई कोट प्यान्टले त सुहाउँदो रहेछ।
5: होइन है केटा, के को खास खुस हो? न्यू गोपाल टेलर्समा बनाएको कोट प्यान्ट पो हो त यार, दामी नदेखि नि त कुरै भएन नि।
6: त्यही त नि, अस्ति भर्खर मेरो पनि क्याम्पसको ड्रेस त्यही त सिलाएको हो।
4: ए त्यसो भए यसपालि मङ्खिरा दाईको बिहेमा कोट प्यान्ट कहाँ सिलाउने भनिरहेको थिएँ, अब त न्यू गोपाल टेलर्समै सिलाइन्छ नि।
0: हजुर, हामी कहाँ सुपथ मूल्यमा उच्च स्तरीय कपडाहरूका साथै तपाईँको रोजाई र आकर्षक डिजाइन अनुसार उत्कृष्ट सिलाई गरिन्छ। डिजाइन आफ्नै रोजाईको, सिलाई गोपाल टेलर्सको। गोपाल टेलर्सको विवाह होस्, चाडपर्व होस् वा दैनिक पहिरन, तपाईँको व्यक्तित्व सुहाउने आकर्षक डिजाइनका लागि सम्झनुहोस् न्यू गोपाल टेलर्स, प्रोप्राइटर गोपाल परियार। न्यू गोपाल टेलर्स बेसीसहर 2 त्रिवेणी टोल लम्सुङ। सम्पर्क फोन नम्बर 0664520340, 98460074363 र 98461806608।
5: ओहो हेड सर, टाढैको सायद हो कि कसो, बेसीसहर जाने भए सँगै जाउँ है।
4: कस्तो ठ्याक्कै पार्नुभयो, हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
5: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
7: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
3: न्यू जनप्रेमी छापाखाना बेसीसहर नगरपालिका 8 नारायण स्थान चोक लमजुङ। सम्पर्क फोन नम्बर 0664520227, मोबाइल नम्बर 98462949129 र 98461052091।
8: बुवा
9: चिर नगर्नुस् झट्टै सुभाष मेडिकल फर्ममा गइहालम यही बेसी सरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि त्यही जाम बरु
8: हुन्छ बुहारी ल गइहालम साह्रै गाह्रो भयो
9: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका आठ सेरा
10: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ प्रोपाइटर सुभाष दनाई सम्पर्क मोबाइल नम्बर 9845664093
9: बुढा ए बुढा यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या
5: त हो नि बुढी तर यो घरको हालत हेर त फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ कहाँ जाने के गर्ने म त केही सोच्नै सकेको छैन यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी
9: किन चिन्ता लिनुहुन्छ बुढा पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका आठ सेरामा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा
3: हाम्रा सेवाहरू हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै
10: होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ
9: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठ सेरा लम्सुङ प्रोपाइटर सृजना श्रेष्ठ
3: सम्पर्क नम्बर 9842618202 र 9840319799
9: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठ सेरा लम्सुङ
3: नोट सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ
11: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: सीआईएनको साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। कांग्रेसद्वारा भोटेकोशी प्रभावित क्षेत्रको पुननिर्माणमा कानूनी जटिलता फुकाउन प्रधानमन्त्रीको ध्यान आकर्षण, विपदपछिको पुननिर्माणको मापदण्ड फरक हुनुपर्ने प्राधिकरणको प्रस्ताव, नर्वे सरकारको 10 करोड़ नेपाली अनुदान सहायता मन्त्री परिषदबाट स्वीकृत,
1: नर्वेजियन सरकारबाट प्राप्त हुने करिब 10 करोड़ नेपाली रूपियाँ बराबरको अनुदान सहायता प्राप्त गर्न स्वीकृति दिने,
0: सिफारिश गरेका 13 राजदूत विरूद्ध 5 उजुरी, भोलिको बैठकमा सुनाई हुँदै चाडपर्वमा 42 जिल्लामा 61 ठाउँमा सुपथ मूल्य पसल, यस पटक कम्पनीले खसी बोका नबेच्ने,
2: पाटोहरूको अवरोधले गर्दा यो खसी बोका जीवित वस्तु भएको हुँदा त्यसमा अलिक कठिनाई हुने जस्तो देखिएको छ,
0: पूर्व पश्चिम बिजुली रेलमार्ग निर्माणमा विद्युतीय रेलमार्ग निर्माणमा रोकका जग्गा फुकुवा नहुँदा 4000 भन्दा बढ़ी परिवार समस्यामा, भोलि साँझसम्म पानी पर्ने, बाँकीका अधिकांश किसानको धान बालीमा रोगको प्रकोप,
3: एकदम पसाएर पनि पाक्ने अवस्थामा रहेको छ, कुनै धान चाहिँ बल्ल पकाउन फिल्डमा पनि एकदम स्पट स्पटमा चाहिँ कुनैमा पसाएको, कुनै ठाउँमा कुनैमा चाहिँ नपसाएको जस्तो चाहिँ हामीले त्यहाँ पाइयो।
0: र जापानमा आयोजित विश्व एसियाली खेलकुद सम्पन्न, नेपाल दुई काश्यमा सीमित, जुम्लाका विश्वकृतिमानी धावक हरि बहादुर रोकाए नगद सहित सम्मानित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: पाका पुस्ताले जीवनका अनेकौं उतार चढ़ाव, संघर्ष र सफलता भोगेका हुन्छन्। पाका पुस्ताबाट हामीले किताबमा नपाइने व्यवहारिक ज्ञान, इतिहास र जीविको उपयोगी शिक्षा प्रदान गर्न सक्छौ। उमेर ढल्किँदै जाँदा धेरै जस्तो वृद्ध वृद्धाहरू एक्लोपनको शिकार हुने भएकाले पनि परिवार र समुदायमा उहाँहरूलाई कुराकानी गर्ने थलो बनाउन आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: सरकारले नगरपालिकाहरूमा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्धन कार्यक्रमका लागि नर्वे सरकारबाट प्राप्त हुने करिब 10 करोड़ नेपाली रूपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
1: नगरपालिकाहरूमा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन सरकारबाट प्राप्त हुने करिब 10 करोड़ नेपाली रूपियाँ बराबरको अनुदान प्राप्त गर्न स्वीकृति दिने सोही मन्त्रालयको नेपाल इन्जिनियरिङ सेवा गठन समूह तथा श्रेणी विभाजन र नियुक्ति दोस्रो संशोधन नियमहरू 2083 स्वीकृत गर्ने, वैकल्पिक विकास वित्त परिचालन नियमावली 2083 स्वीकृत गर्ने, जेएनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने नसकिने सम्बन्धमा छानबिन गरी सिफारिश गर्न पूर्व न्यायाधीश श्री बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले पेश गरेको प्रतिवेदन आवश्यक कार्यार्थ गर्न गृह मन्त्रालयमा पठाउने र सहसचिव श्री पद्म कुमार मैनालीलाई नेपाल इन्जिनियरिङ सेवा समयीकरण तर्फको सचिव पदमा बढ़ुवा गरी पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गर्ने।
5: यसै गरी बैठकले पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको नेपाल इन्जिनियरिङ सेवा गठन समूह तथा श्रेणी विभाजन र नियुक्ति दोस्रो संशोधन नियमहरू स्वीकृति गरेको छ भने वैकल्पिक विकास वित्त परिचालन नियमावलीलाई समेत स्वीकृति प्रदान गरेको छ। त्यस्तै जेएनजी आन्दोलनसँग सम्बन्धित घटनाहरूमा दर्ता भएका फौजदारी मुद्दाहरू फिर्ता लिन सकिने वा नसकिने सम्बन्धमा छानबिन गरी सिफारिश गर्न पूर्व न्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले पेश गरेको प्रतिवेदनलाई आवश्यक कार्यान्वयनका लागि गृह मन्त्रालयमा पठाउने निर्णय गरेको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रसुवाका बाढ़ी तथा विपद प्रभावित क्षेत्रको पुनस्थापना राहत कानूनी जटिलता फुकाउन प्रधानमन्त्रीलाई आग्रह गरेको छ। संसदीय दलका नेता भीष्मराज आङदेवले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरी संसदमा प्रधानमन्त्रीको उपस्थिति लगायतका विषयमा गम्भीर हुन आग्रह गर्नुभयो। राजमार्गसँग सम्पर्क विच्छेद भएका विभिन्न ओडामा बेली ब्रिज लगायतका पूर्वाधार निर्माण गर्नुपर्ने, त्यसका लागि आवश्यक बजेटको व्यवस्था गर्ने तथा कानूनी जटिलता भए त्यसलाई समाधान गरेर काम अघि बढ़ाउने विषयमा पनि हामीले ध्यानाकर्षण भएको बताउनुभयो। भेटपछि संचारकर्मीसँग बोल्दै नेता आङदेवले भन्नुभयो,
6: फेरि बेपत्ताहरूलाई चाहिँ मृत्यु घोषणा गर्नको लागि पनि चाहिँ अहिले हाम्रो कानूनले केही अप्ठ्यारोहरू राखेको छ, बाह्र वर्षसम्म त्यसलाई त्यो एउटा समयावधि होला, कानून संशोधन गरेर उहाँहरूले पाउने चाहिँ जस्तो राहत रकमदेखि लिएर बिमादेखि लिएर सम्पत्ति चाहिँ नामसारी गर्नेदेखि लिएर अन्य धेरै कुराहरू चाहिँ हामीहरूले गर्न सक्ने अवस्थाहरू छ। त्यसको लागि चाहिँ कानून कहीँ कतै चाहिँ रोकिएको जस्तो छ भनेपछि, कानूनले कहीँ कतै अप्ठ्यारो सिर्जना गरेको छ भनेपछि, कानूनले थोरै मात्रै पनि हामीले राहत गरिदिउँ भने उहाँहरूलाई अलिकति भए पनि राहत महसुस हुन्छ भन्ने ढंगबाट पनि चाहिँ मैले जानकारी गराएको छु।
5: यसैबीच नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत बन्द सत्रमा 4 प्रतिवेदन पेश भएका छन्। सभापति गगन थापा, उपसभापति विष्णु प्रकाश शर्मा, महामन्त्री गुरूराज घिमिरे र कोषाध्यक्ष उमेश श्रेष्ठले प्रतिवेदन पेश गर्नुभएको छ। सभापति थापाले राजनैतिक प्रतिवेदन, उपसभापति शर्माले समसामयिक प्रतिवेदन, महामन्त्री गुरूराज घिमिरेले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ। यी प्रतिवेदनमाथि बन्द सत्रमा छलफल भइरहेको छ। कांग्रेसले बन्द सत्र 3 हल बनाएर सञ्चालन गरिएको छ। तराई, पहाड़ र हिमाल गरी 3 हलमा बन्द सत्रमा यी प्रतिवेदनमाथि छलफल भइरहेको प्रवक्ता देवराज चालिसले जानकारी दिनुभयो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपदपछिको पुननिर्माणको मापदण्ड फरक फरक हुनुपर्ने प्रस्ताव अघि बढ़ाएको छ। विपदका प्रकृति फरक हुने भएकाले विपदपछिको पुननिर्माणको परिभाषा र मापदण्ड पनि विपद अनुसार फरक हुनुपर्ने भन्दै भोटेकोशी बाढ़ीपछिको राहत तथा पुननिर्माणमा केही समस्या भइरहेको प्राधिकरणको भनाइरहेको छ। प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले भूकम्पको बेला बनाइएको मापदण्डका आधारमा हाल पुननिर्माण सम्बन्धी काम भइरहेको भन्दै भूकम्प र बाढ़ीबाट हुने क्षतिको प्रकृति फरक हुने बताउनुभयो।
7: 25,000 अर्को किस्तामा 50,000 चाहिँ भूकम्पले कुनै घर भत्कायो भने त्यही काठ हुन्छ, दाउरा हुन्छ, जीवन घरको चाहिँ कुनै न कुनै भाग त्यहाँ बचेको हुन्छ, इँटा हुन्छ या केही हुन्छ त्यसले काम गर्थ्यो भन्ने एजम्सनबाट भूकम्प पछाडिको पुननिर्माणको लागि 50,000 त भनियो। तर बाढी पछाडिको पुननिर्माण त बाढी त सबै कुरा लगिएको छ, न त त्यहाँ केही एउटा झ्याल छ, न कुनै ढोका छ, न कुनै भाग बचेको छ, भनेपछि कम्प्लिट नयाँ भयो। भनेपछि कहिलेकाहीँ हामीले विपदलाई पनि एउटै एंगलबाट परिभाषित गर्दाखेरि पनि हामी कतै पछि पर्छौं कि।
5: विपत्तिपछिको पुननिर्माणमा गैर सरकारी संस्था, अन्तर्राष्ट्रिय गैर सरकारी संस्था र तथा विकास साझेदारको भूमिकालाई समेत प्रभावकारी रूपमा उपयोग गर्नुपर्ने उपप्रेतीको भनाइ छ। सरकारले चाडपर्वलाई लक्षित गर्दै 42 जिल्लाका 61 स्थानमा सुफत मूल्य पसल सञ्चालन गरेको छ। सरकारी स्वामित्वका संस्थानले सहुलियत मूल्यमा दैनिक उपभोग्य वस्तु बिक्री शुरू गरेका छन्। साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले देशभर 38 बिक्री केन्द्र मार्फत चिनी, नुन तेल, चामल, चिउरा लगायतका वस्तुमा छूट दिएको छ। चिनीमा प्रति किलो 5 रूपैयाँ, नूनमा 2 रूपैयाँ तथा अन्य केही खाद्य वस्तुमा प्रति किलो 7 रूपैयाँसम्म छूट दिएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पनि 44 जिल्लाका बिक्री केन्द्रबाट चामल, दाल, तेल, चिनी तथा स्थानीय रैथाने बालीमा प्रति किलो प्रति लिटर 5 रूपैयाँसम्म छूट दिएको छ। तर यस वर्ष दशैंमा सहुलियतका खसी, बोका र चेंग्रा भने बिक्री नहुने भएका छन्। खाद्य कम्पनीले बजेट अभावका कारण चौपाया खरिद नगर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी माधव मिश्राले सीआईएनलाई बताउनुभयो।
2: बाटोहरूको अवरोधले गर्दा यो पशुका जीवित वस्तु भएको हुँदा त्यसमा अलिक कठिनाई हुने जस्तो देखिएको छ। बजेट भन्दा पनि अहिले चाहिँ जुन अहिले बाढ़ी पहिरो लगायतको जुन समस्या देखिएको छ, सड़क अवरुद्धका कुराहरू, त्यसले गर्दाखेरि अब पशुबोका ल्याउनलाई अलिक कठिन हुन्छ। यो अब यो ल्याउँदाखेरि पनि टाङ, वीरगंज अनि नवलपुरतिरबाट ल्याउने गरेको थियो, अनि टाङतिरबाट ल्याउने गरेको च्याङ्राहरू, त्यो भएर ल्याउनलाई अलिक कठिन हुन्छ भन्ने लागेर चाहिँ अहिले कम्पनीले तत्कालै अहिले ल्याउन अलिक कठिन हुने जस्तो चाहिँ ठानिरहेको छ।
5: सरकारले विभिन्न 13 देशका लागि राजदूतमा सिफारिश गरेका व्यक्ति विरूद्ध संसदीय सुनवाई समितिमा 5 उजुरी परेका छन्। सार्वजनिक विधाका कारण उजुरी दिने समय थपिएपछि आजसम्म उजुरी परेको समितिले जनाएको छ। भोलि बिहान सभा 11 बजे बस्ने समिति बैठकमा ती उजुरी खोल्ने तयारी रहेको छ। धान फल्ने बेला खेतमा रोगको संक्रमण देखिएपछि बाँकेका किसान चिन्तित भएका छन्। धानको पातमा खैरो हरियो थोप्ला देखिने र बोट सुक्दै जाने समस्या देखिएको किसानले बताएका छन्। डुडुवा गाउँपालिका 5 र नेपालगंज 19 लगायतका क्षेत्रमा धानमा रोगको समस्या देखिएको हो। कृषि ज्ञान केन्द्र बाँकेका अनुसार केही किसानका खेतमा धान ढलेको र त्यसको बेसी अनुसन्धान भइरहेको बताइएको छ। कृषि ज्ञान केन्द्र बाँकेका निमित्त प्रमुख तथा सूचना अधिकारी सुजिता शर्माले किसानका समस्या समाधानका लागि पहल भइरहेको सीआईएमसँग बताउनुभयो।
3: नेपालगंज डुडुवामा मुख्यत डुडुवामा जुन किसानहरूले लगाउनु भएको राधा चार धानमा चाहिँ बिउमा समस्या पाइएको भनेर किसानहरूले चाहिँ आफ्नो गुनासो गर्नुभयो र त्यो सिलमा चाहिँ निरीक्षण गर्दाखेरि धान राधा चारको कुनै धान चाहिँ एकदम पसाएर पनि पाक्ने अवस्थामा रहेको छ। कुनै धान चाहिँ बल्ल पसाउन सिलमा पनि एकदम स्पटमा चाहिँ कुनैमा पसाएको कुनै ठाउँमा कुनैमा चाहिँ नपसाएको जस्तो चाहिँ हामीले त्यहाँ पाइयो। र अर्को भनेको चाहिँ त्यहाँ ब्लास्ट रोग पनि कुनै कुनै ठाउँमा ब्लास्ट रोग र अनि खैरो खोप्ला रोग जुन ब्राउन डिजिज पनि त्यहाँ पाइयो र हामीले उहाँहरूको धान निरीक्षण गरेर उहाँहरूलाई चार्जिक सहजीकरण पनि गर्यौँ।
5: पूर्व पश्चिम विद्युतीय रेलमार्ग निर्माणका लागि सरकारले 6 वर्ष अघि रोका गरेको झापा मोरङ र सुनसरीका 5,424 किट्टा जग्गा अझै फुकुवा नगर्दा 4,000 भन्दा बढ़ी परिवार समस्यामा परेका छन्। रेलमार्ग निर्माण हुने भन्दै रोका गरिएको निजी जग्गा स्थानीयले किनबेच अंश बण्डा तथा बैंकमा धितो राखेर ऋण लिन समेत पाएका छैनन्। सरकारले न मुआवजा दिएको छ न जग्गा फुकुवा गरेको भन्दै स्थानीयले आक्रोश देशका अधिकांश भूभागमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो कर्णाली सुदूरपश्चिम गण्डकी आसपासका क्षेत्रमा वर्षा भएको थियो। राति सो क्षेत्रमा केही कम पानी परे पनि भोलि दिउँसोबाट पुनः पानी पर्ने मौसमविद विनु महर्जनले सीआईएमसँग बताउनुभयो।
8: देशका विभिन्न ठाउँमा पनि एक दुई ठाउँमा त वर्षा भइरहेको अवस्था रहेको छ। जस्तो अहिलेको विवरण हेर्दाखेरि पनि हाल चाहिँ यो बागमती प्रदेश अनि यो लुम्बिनी प्रदेश अनि सुदूरपश्चिम प्रदेशको 21 नम्बरमा चाहिँ हल्का वर्षा भइरहेको देखिन्छ। रातिको लागि चाहिँ अलिकति वर्षा कम हुने, भोलि बिहानतिर पनि वर्षा अलिक कम हुने, तर फेरि पुनः भोलि दिउँसो साँझको समयमा चाहिँ हल्कादेखि मध्यम वर्षाको नै सम्भावना चाहिँ रहन्छ।
5: गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी वायु तथा कोशी मधेस बागमती प्रदेशको सबै भूभाग र गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भूभागमा मनसूनी वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव समेत रहेको महाशाखाले जनाएको छ। साझा खबरमा अब खेल खबर। जापानमा आयोजित पिसुङ एसियाली खेलकुद सम्पन्न भएको छ। आइची नागोया एसियाडमा एसियाका 45 देशका 10,000 भन्दा बढ़ी खेलाड़ीले 43 खेलका 469 स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरेका थिए। खेलाड़ी प्रशिक्षक तथा अफिसियल गरी 17,000 भन्दा बढ़ी सहभागिता थियो। पदक तालिकामा चीन शीर्ष स्थानमा रह्यो। नेपालले भने 20 एसियाडमा 2 काँस्य पदक जित्यो। नेपालले यसपटक 21 खेलमा 135 खेलाड़ी सहभागी गराएको थियो। अब 21 एसियाली खेलकुद सन् 2030 कतारको राजधानी दोहामा हुनेछ। जुम्लाका विश्व कीर्तिमानी धावक हरि बहादुर रोकायालाई सम्मान गरिएको छ। नेपाल प्रिमियर लीग एनपीएलको फ्रेन्चाइज टोली कर्णाली याक्सले सुर्खेतमा रोकायालाई 2,50,000 रूपियाँ नगद सहित सम्मान गरेको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्।
0: भित्रावतीमा बेली ब्रिज तयार हुनासाथ नुवाकोट र काठमाडौँमा रहेका स्कूली बालबालिकालाई आफ्नै गाउँ फर्काउने
9: काठमाडौँमा रहनुभएका बच्चालाई हाम्रो चाहिँ यो आवजाव सहज भएपछि भित्रावतीमा बेली ब्रिज बनिसकेपछि ती बच्चाहरूलाई हामी हाम्रो जिल्लामा ल्याउँछौ।
0: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलेजुली नेपाली पाकाको पुस्ताको जीवनको कथा सुनाउने जीवन कैरन कार्यक्रम प्रस्तुता 79 वर्षका रेडियो प्रस्तुतासँगको कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: ओहो बहिनी के भयो तपाईँ कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुगिरहेको सुन्छु। हेर्दा आक्रामक देखिन्छ, रेल पनि काटिरहेको छ।
11: त्यही त दाई, यसले अन्य भिन्न व्यवहार देखाइरहेछ। पुकाई पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेछु।
10: ए हो र बहिनी, लक्षणले गर्दा कुकुरलाई रिबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
11: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
10: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो। लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
11: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बस्न के गर्नुपर्छ?
0: दाजु बहिनीको गन्धनमा म पनि मिसिए। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बस्न घरपालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
11: ओहो, म आज पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु।
12: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलिजुली नेपाली।
12: तपाईको घर रसुवामा हो, बाढीपछि नुवाकोट वा काठमाडौँ बसिरहनु भएको छ, अहिलेको बेला तपाईको बाबु नानीको पढ़ाई रोकिएको हुन सक्छ। यदि रोकिएको छ भने अब उनीहरू गाउँ फर्केर कहिलेदेखि विद्यालय जान सक्छन्।
13: हामीसँग रहनु भएको विद्यार्थी र रसुवामा नभेटिनु भएको विद्यार्थी, नुवाकोटको बट्टार, पिपलटार, काठमाडौँको येलो गुम्बा, पार्केश्वर गुम्बा लगायतका होल्डिङ सेन्टरहरूमा उहाँहरू हुनुहुन्छ। कुनी सानी वाङखेलका करिब 150 जना विद्यार्थीहरू चाहिँ येलो गुम्बा स्वयम्भूमा रहनुभएको भन्ने जानकारी आएको छ र त्यो मध्ये 75 जना चाहिँ गीता माता माध्यमिक विद्यालय डल्लु काठमाडौँमा चाहिँ पढिरहनु भएको छ। र त्यसको व्यवस्थापनको सन्दर्भमा शिक्षा विकास तथा समन्वय एकाई र सम्बन्धित स्थानीय तहको सहकार्यमा काठमाडौँमा रहनुभएका बच्चालाई हाम्रो चाहिँ यो आवाज आवाज सहज भएपछि पेत्रावतीमा डेलिभरी बनिसकेपछि ती बच्चाहरूलाई हामी हाम्रो जिल्लामा ल्याउँछौँ। उहाँहरूको घर छ, आमा बाबु हुनुहुन्छ, घरमा बसेर पठन पाठन गर्न सम्भव छ, गर्नुहुन्छ। सम्भव छैन भने कोमिनको विद्यार्थीहरूलाई हामी काठमाडौँबाट फिर्ता गरेर कोमिनकै छात्रावासमा, हाम्रो त्यहाँ चाहिँ हिमाली छात्रावास छ, र बाँकी उत्तर गएका विद्यार्थीहरूलाई हामी नौबिजीमावि, भोलाडाँडा, नीलकण्ठमावि, बगैटार छात्रावासमा राखेर उहाँहरूको पठन पाठनको व्यवस्थापन गर्छौ।
12: शिक्षा विज्ञान तथा समन्वय इकाई रसुवाका प्रमुख दुर्गा प्रसाद सिलवाल, बेत्रावतीमा बेली ब्रिज तयार हुन साथ नुवाकोट र काठमाडौँमा रहेका स्कूले बाल बालिकालाई आफ्नै गाउँ फर्काउने र होस्टेलमा राखेर पठन पाठन गरिने बताउनुहुँदै, तपाई हात कुन कुन बेला धुनुहुन्छ? डाक्टरहरूले खाना बनाउनु अघि, खानु अघि, खाइसकेपछि अनि शौचालय गइसकेपछि नबिर्सिकन मिची मिची साबुन पानीले हात धुन सुझाव दिएका छन्।
14: खाना पकाउँदा हात धुनु पर्यो, दिइसकेपछि हात धुनु पर्यो र नानी बाबुहरूलाई नि हात धुने बानी बसाल्नु पर्यो र हात मात्रै धोयौँ र खाने पानी मात्रै एउटा सफा राख्न सक्यौँ भने पनि धेरै नै फाइदा हुन्छ। यो चाहिँ हामीले मलाई लाग्छ कोभिडको बेलामा धेरै नै कुरा भएको थियो, धेरैजनालाई आउँछ पनि हो नआउने, तर यसलाई फेरि हामीले रिइन्फोर्स गर्ने भने चाहिँ फेरि यसलाई थप यसको विषयमा कुरा गरौँ भनेदेखि चाहिँ अलिक फाइदा हुन्छ होला।
12: डाक्टर अर्चना नेपाल मिची मिची साबुन पानीले हात धुँदा रोग लाग्नबाट जोगिने बताउनु हुँदै, नुवाकोट र रसुवा जिल्लाको सिमाना बेत्रावतीमा बेलिब्रिज जडानको काम यही असोज 21 गतेबाट शुरू हुने भएको छ। बेलिब्रिज जडान 7 दिनभित्र सकिने नेपाली सेनाका मेजर चिरञ्जीवी चौलागाईले बताउनुभयो। तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने CIN बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौँला।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। पाकु पुस्ताको जीवन शैलीको कथा सुनाउने कार्यक्रम जीवन कैरनका प्रस्तुताको कथा
15: अत्यन्त भावुक बनेर गुनगुनी हुन्छ। म पर्खिन्छु उहाँहरूको रुवाईलाई म कभर गरेर प्रस्तुतै गर्छु, त्यो चाहिँ म डिलिट गर्दिन र मलाई पनि उहाँहरू रोएको बेलामा आँखामा आँसु चाहिएको छ।
0: जेठो रेडियो प्रस्तुता केदार प्रसाद उपाध्यायसँग गरिएको कुराकानी र उत्प्रेरणा लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
16: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
17: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा हुँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
16: ओहो, तिमी त घरको खाने भएछौ नि।
18: के को सरसल्लाह हो दुईजनाको?
17: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
18: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
16: ए हो र राम सर, म पनि अब बजार या बनी बना खाना छोड्न सक्छु होला र?
18: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
19: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराज सीआईएन।
20: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
21: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। जीवनका कथा भन्न र सुनाउन धेरैलाई मन लाग्दछ। बुढेसका लागिपछि त आफ्ना भोगाई र सिकाई सुनाउनुको लागि माध्यम र मञ्चको खोजी नै हुने गर्छ। जीवनको कथा सुनाउने यस्तै रेडियो साथी झापाका जीवन कैरन कार्यक्रमका प्रस्तुता 79 वर्षका ज्येष्ठ रेडियो प्रस्तुता केन्द्र प्रसाद उपाध्यायसँग हामीले कुराकानी गरेका छौं।
15: यो मलाई सौख पहिल्यैदेखि थियो, किनभने बुढाबुढीहरू आफ्नो उमेरमा उब्जो चरा खस्न लाग्नु परेका हुन्छन् सबै हामी तपाईँ जोसुकै पनि, तर पछि बुढेसकालको ऐठनमा परेर सबै कुराबाट निछोडिएर एउटा अँध्यारो कोठामा एउटा एक्लो खाटमा खोक्दै त्यो बुढेसकालको पीड़ाहरू सुन्दै बसेका मान्छेको उनीहरूलाई पनि यसो कमसेकम उनीहरूको जीवनको कुराहरू सोधिदिँदाखेरि केही हौसला होस् अनि पुराना उनीहरूले जानेका तीन पुस्ता उताका उनीहरूले सुनेका कुराहरू गर्दाखेरि आजको भाइ बहिनीहरूले 5 पुस्ता अगाडिको चाहिँ जुन कुरोहरू छ हाम्रा पूर्वजहरूले जसरी भुक्तभोग गरे, कसरी चलाए, त्यतिखेरको समाज, त्यतिखेरको स्थिति, बाटो घाटो, सम्पूर्ण कुराहरू जस्तो अहिलेको जस्तो भौतिक उपकरणहरूको सुविधा थिएन, त्यो अन्धकारमा जीवनमा कसरी बिताए होला, के कुराहरू हामीहरूले

0: भन्ने आउँछ रेडियो सुनेर
1: प्रशस्त जब उहाँहरूले रेडियो सुन्नुहुन्छ
0: हजुर
1: चारैतिर अहिले म जहाँ जहाँ पुगेको छु त्यहाँ सबैजनाले यो रेडियो साथी चाहिँ सुन्नु भएको छ अहिले हजुरलाई थाहा छ हजुर त अब बुझ्नै आउनु भएको छ झापाको 18 एफएम मध्येमा सबै ठाउँको लागेर यसले चाहिँ कसो कसो टेवा लिइरहेको छ यो मेरो कार्यक्रम सबैले सुन्छन् यो एउटा रेडियोको लागि बुकिङ कार्यक्रम पनि भएको मैले अनुभव गरेको छु
0: अब यो त निरन्तर गर्नु पर्यो रेडियोको कार्यक्रम भनेपछि होइन थाक्न भएन अब यो अङ्क आएन भन्न नि भएन निरन्तर दिनु पर्यो अनि यो 79 उमेरमा कहाँ आयो यो उत्साह
1: मैले के गर्छु भने मेरा भाइहरू हुनुहुन्छ यहाँ विनोद हुनुहुन्छ अभय हुनुहुन्छ निशान हुनुहुन्छ हगि उहाँहरू युवा शक्ति हो उहाँहरूलाई प्रेरणा मिलोस् भन्नको लागि म घस्रिएर जबसम्म म सक्छु कसैलाई मेरो दुःख नसुनाइकन म दारा फिटेर जस्तै भए पनि यो कार्यक्रम चलाइरहन्छु सकुन्जेल भन्ने नै भावना राखेको छु र मैले भाइ बहिनीहरूको लागि प्रेरणाको लागि बल गरेको हो मैले सामाजिक प्रतिष्ठा पाउँछु मैले यसबाट 2-4 पैसा कमाएर जोड्छु भन्ने आशय छैन मलाई प्रशस्त छ मेरो पेन्सन मेरो ज्येष्ठ नागरिक भत्तादेखि लिएर अरू आमदानी छोराछोरीबाट प्रशस्त छ मलाई
0: अनि बिहान धार्मिक कार्यक्रम चलाउँदादेखि बेलुकासम्मको त्यो तपाईँको समय हुन्छ धार्मिक कार्यक्रममा चाहिँ तपाईँको के बढी के जान्छ
1: मेरो बिहान म आउँछु र सुरुमै गर्छु आदरणीय श्रोताहरू सर्वप्रथम अभिवादन स्वागत

0: हुन्छ कि हुँदैन, पश्चिमी सभ्यतालाई अगाल्ने आफ्नो बिर्सिने गर्नु हुन्छ कि हुँदैन। हामीले आफ्नो सभ्यतालाई चाहिँ सँगसँगै लैजाउँ। आज अंग्रेजीको युग छ, अंग्रेजी पढौं, विज्ञानसँग सम्बन्धित रहौं, तर वेशभूषा अनि यो जीव रोग बटार्ने यस्ता कामहरू चाहिँ वेशभूषा छोट्याउने र बाटो बिराउने काम नगरौं। हामी कसका सन्ततिर छौं त्यो हामीले सुनाउन सकौं र त्यो अनुसरण गरेर आजको वैज्ञानिक युगलाई पनि अगाडेर जाउँ भन्ने चाहिँ मेरो भावना र त्यही विशेष चाहना पनि त्यही हो। यो काम मैले गरिरहन पाऊ र मेरो गीता पाठ जुन 18 अध्याय छ, मेरो कृति शेषपछि पनि यो रेडियोले सम्भव भए यहीले यदि सकेन भने सिआइएनले लगेर माथिबाट पनि त्यो चाहिँ बिहान बिहान बजाइदिने गरोस्, त्यो लोप भएर नजाओस्। यही नै मेरो बिन्ती, नमस्कार।
1: कांग्रेसबाट भुटेपछि प्रभावित क्षेत्रको पुननिर्माणमा कानूनी जटिलता फुकाउनु प्रधानमन्त्रीको ध्यान आकर्षण, विपद पछिको पुननिर्माणको मापदण्ड फरक हुनुपर्ने प्राधिकरणको प्रस्ताव छ भने नर्वे सरकारको 10 करोड़ नेपाली अनुदान सहायता मन्त्री परिषदबाट स्वीकृत भएको छ। सिफारिश गरिएका 13 राजदूत विरूद्ध 5 उजुरी परेका छन्। भोलिको बैठकमा सुनाई हुँदैछ। चाडपर्वमा 42 जिल्लाका 61 ठाउँमा शपथ मूल्य पसल सञ्चालन हुने भएको छ। यसपटक भने कम्पनीले खसी बोका नबेच्ने भएको छ। पूर्व पश्चिममा विद्युत रेलमार्ग निर्माणमा रूखका जग्गा फुकुवा नहुँदा 4,000 भन्दा बढ़ी परिवार समस्यामा परेका छन्। भोलि साँझसम्म पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकीका अधिकांश किसानको धान बालीमा रोगको प्रकोप देखिन थालेको छ। जापानमा आयोजित 20 एसियाली खेलकुद सम्पन्न भएको छ। नेपाल भने 2 काशीमा सीमित भएको छ। जुम्लाका विश्वकीर्तिमानी धावक हरिबहादुर रोकायले रोकायलाई नगदसहित सम्मान गरिएको छ।
2: अहिले बेलुकीको 8 बज्यो।